नमस्कार, शुभ प्रभात। मिडमेपको 213.67 मीटर तथा 1404 किलोहर्जमा यो आकाशवाणीको गान्तोक केन्द्र हो। श्रोता, आज विक्रम सम्वत 2083 सालको जेठ 27 गते, तदनुसार अंग्रेजी वर्ष सन् 2026 जून महिनाको 10 तारीक आज बुधबार। श्रोता, हामी अघिबाटै ठिक 6:30 बजे आजको अधिवेशन लिएर उपस्थित भइसकेका छौं। विभिन्न प्रस्तुतिहरूका साथमा आकाशवाणी गान्तोकका समस्त श्रोताहरूलाई हार्दिक स्वागत जनाउँदै अधिवेशनलाई आरम्भ गर्दैछौं मंगल ध्वनिबाट।

श्रीमद् भागवत गीतामा भनिएको छ, जसले आफूलाई जित्न सक्छ उसलाई कसैले जित्न सक्दैन। श्रोता, प्रातकालको यो पवित्र घड़ीमा प्रस्तुत छ कार्यक्रम भक्ति प्रभात।

श्रोता आध्यात्मिक आनन्दको गहिराईमा आत्मिक जागृतिको अनुभूति गरिरहेका छौं। परमपिता परमात्माको अलौकिक लीलाको भावमा भजन श्रवण गरिरहेका छौं। मन्ना डेको आवाजमा कार्यक्रम भक्ति प्रभातमा सुन्दै गर्नुहोस् आकाशवाणी गान्तोक।

हस्त श्रोता यिनै भक्तिमय भजनहरूसँगै कार्यक्रम भक्ति प्रभात यही सिद्धिन्छ। हामी आकाशवाणीको कान्तोक केन्द्रबाट बिहानको प्रसारण सेवामा बोलिरहेका छौं।

श्रोता सुन्नुहोस्, आजको अधिवेशनमा प्रस्तुत गरिने कार्यक्रमहरूबारे संक्षिप्तमा जानकारी। अहिले केही क्षणमै 6:55 अनि ठिक 7 बजे आकाशवाणीको दिल्ली केन्द्रबाट सहप्रसार गरी सुनाउनेछौ क्रमले संस्कृत अनि हिन्दीमा समाचार। 7:05 यहाँलाई मनोरञ्जन गराउनेछौ। पुराना हिन्दी फिल्मी गीतहरू सुनाएर कार्यक्रम गोल्डन मेलोडीजमा 7:25 सदा झैं आकाशवाणीको खरसाङ केन्द्रबाट सहप्रसार गरी सुनाउनेछौ। नेपालीमा समाचार 7:35 पालो रहनेछ कार्यक्रम प्रणाम सिक्किमको। श्रोता बिहान 8 बजे अनि 8:15 आकाशवाणीको दिल्ली केन्द्रबाट सहप्रसार गरी सुनाउनेछौ क्रमैले हिन्दी अनि अंग्रेजीमा समाचार, अनि 8:30 आकाशवाणीको शिलङ केन्द्रबाट पूर्वोत्तर समाचार अंग्रेजीमा, 8:40 यहाँलाई मनोरञ्जन गराउनेछौ अरूण लामा र नारायण गोपालको आवाजमा गीतहरू सुनाएर नेपाली आधुनिक गीतहरूको संगालो कार्यक्रम गीतिमालामा। 9 बजे सुन्नुहुनेछ यस केन्द्रको मुख्य समाचार। त्यसको लगतैपछि पुनः मनोरञ्जन गराउनेछौ हिन्दी फिल्मी गीतहरू सुनाएर कार्यक्रम चित्रांजलिमा बिहान 9:30। श्रोताहरूले सुन्नुहुनेछ कार्यक्रम स्वास्थ्य सल्लाह। आज राइनाइटिस बारे जानकारी दिनेछौ, यानि कि नाक सम्बन्धित रोगबारे विविध जानकारी यहाँले सुन्न सक्नुहुनेछ ठिक 9:30। 10 बजे पुनः मुख्य समाचार सुन्नुहुनेछ भने त्यसको लगतैपछि नयाँ हिन्दी फिल्मी गीतहरूको संगालो कार्यक्रम ताजे तराने लिएर आउनेछौ। 10:30 टेलिएफएम गोल्डका विविध कार्यक्रमहरू यतिखेर बिहानको 6:55 गइरहेको छ। अब यहाँलाई आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ क्रमले संस्कृत अनि हिन्दीमा समाचार।

श्रोता रंगमंच है दुनिया सारी, श्रोता संगीतले मनोरंजन मात्र होइन वास्तविक जीवन दर्शन पनि प्रस्तुत गर्छ। के नै छ र सत्य, स्थायी खोज्दा खोज्दै अस्थायी जीवन टुङ्गिन्छ, ब्रह्माण्ड नै आफ्नो भए नै जीवन अन्त्य हुन्छ। मानव अभिनयलाई बुझ्न सके जीवन सहज बन्छ, क्षणिक यो पल पलमै टुङ्गिन्छ। यहाँले सुन्नुभयो लता मंगेशकरको आवाजमा यति मिठो कौशली कार्यक्रम गोल्डन मेलोडिजमा आकाशवाणीको गान्तोक केन्द्रबाट बिहानको प्रसारण सेवामा। श्रोता अघिल्लो गीत लिँदैछौ मैं तुलसी तेरे आँगन की 1978 रिलीज भएको भारतीय नाट्य चलचित्र निर्देशन जसलाई निर्देशन गर्नुभएको थियो राज खोसलाले। यो चलचित्र चन्द्रकान्त काकोडरको मराठी उपन्यास आशितुजी प्रीतमा आधारित रहेको छ। सुनौ यो कौशल्य लता मंगेशकरकै आवाजमा।

शिष्य क्रममा अघिल्लो गीत लिएका छौँ बेनाम चलचित्रबाट 1974 रिलिज भएको यो क्राइम थ्रिलर फिल्म रहेको छ. निर्देशन एवं लेखन नरेन्द्र वेदीले गर्नुभएको थियो. यस चलचित्रमा अमिताभ, मौसमी चटर्जी, प्रेम चोपडाले अभिनय गर्नुभएको थियो भने फिल्मको मूल कहानी अल्फ्रेड हिचकको फिल्म द म्यान हु न्यू टू मचमा आधारित रहेको छ. सुनौ लता मङ्गेशकरकी आवाजमा कार्यक्रमको यो कौशली.

श्रोता कार्यक्रम गोल्डन मेलोडीजमा अन्तिम कौशल लिँदैछौ किस्मत फिल्मबाट 1968 रिलिज भएको फिल्म हो। निर्देशन मनमोहन देसाईले गर्नुभएको थियो भने यो फिल्मको निर्माण कमल मेहराले गर्नुभएको थियो। भारतीय हिन्दी रोमान्टिक थ्रिलर फिल्मबाट यो गीत जसको पटकथाको लेखन ब्रिज कत्यालले गर्नुभएको थियो। सुनौ महेन्द्र कपूरको स्वरमा आँखौ में क्या मत के काजल शब्द रचना हो उप

हस्त श्रोता महेन्द्र कपूरको आवाजमा सजिएको यो कोशेलीसँगै बिहानको 7:25 गइरहेको छ। अब यहाँलाई आकाशवाणीको खरसाङ केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ नेपालीमा समाचार।

यो आकाशवाणी हो, समाचार सीमा क्षेत्रीबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी भारतको सबभन्दा लामो समयसम्म देशको सेवा गर्ने निर्वाचित प्रधानमन्त्री बनिनु भएको छ। वहाँले पण्डित नेहरूको 4398 दिनहरूको कार्यकालको रेकर्ड तोड्नु भएको छ। विश्वका नेताहरूले वहाँलाई बधाई दिएका छन्। मोदी सरकारको 12 वर्ष तथा प्रधानमन्त्रीको रूपमा सर्वाधिक कार्यकाल पूरा भएकोमा आज नयाँ दिल्लीमा एनडीएको बैठक हुनेछ। विदेश मन्त्री डाक्टर एस जयशंकर आजदेखि दुई दिने बुल्गेरिया र फिनल्याण्डको औपचारिक भ्रमणमा जानुहुँदैछ। गृहमन्त्री अमित शाहले हिजो नयाँ दिल्लीमा भूमि बन्दरगाह व्यवस्थापन प्रणाली स्वच्छको उद्घाटन गर्नुभयो। अमेरिकाले इरानमाथि हवाई हमला गरेको छ। अमेरिकी अपाचे हेलिकप्टरलाई निशाना बनाएको, जवाबी कार्यवाही गरिएको अमेरिकाले भनेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी आज भारतको सबैभन्दा लामो समयसम्म देशको सेवा गर्ने निर्वाचित प्रधानमन्त्री बनिनु भएको छ। श्री मोदीले 26 मई 2014 दिन प्रधानमन्त्री पदको शपथ लिनुभएको थियो। आज श्री मोदीले पण्डित जवाहरलाल नेहरूको रिकर्ड तोडिदिनुभएको छ। स्वर्गीय नेहरूहरू पहिलोपल्ट 13 मई 1952 दिन देशको निर्वाचित प्रधानमन्त्रीको रूपमा शपथ लिनुभएको थियो अनि 27 मई 1964 प्रधानमन्त्रीको पदमा रहनुभयो। यसरी पण्डित नेहरूको निर्वाचित प्रधानमन्त्रीको रूपमा कार्यकाल 4398 दिनहरूको थियो। 26 मई 2014 आज 10 जून 2026 प्रधानमन्त्री मोदीको निरन्तर कार्यकाल 4300

0: यिनी 90 दिनहरूको भएको छ। यसरी श्री मोदी भारतको इतिहासमा सबैभन्दा लामो समयसम्म देशको सेवा गर्ने निर्वाचित प्रधानमन्त्री बनिनु भएको छ। सुन्नुहोस् एक रिपोर्ट।
1: 140 करोड़ भन्दा बढी जनसंख्या भएको भारतमा शासनको स्तर र जटिलतालाई ध्यानमा राख्दै प्रधानमन्त्री नरेन्द्र मोदीको उपलब्धि विशेष रूपमा उल्लेखनीय छ। भारत 140 करोड़ भन्दा बढी जनसंख्या भएको देश हो तथा भाषा, संस्कृति, धर्म र भूगोलको दृष्टिकोणमा असाधारण विविधताले भरिपूर्ण छ। धेरै देशहरूले राजनीतिक उथलपुथल, सरकार र नीतिगत अनिश्चिततामा बारम्बार परिवर्तनहरू देखेको समयमा भारतले नेतृत्व र शासनमा निरन्तरता अनुभव गरेको छ। यसले विश्वको सबैभन्दा ठूलो लोकतन्त्रमा लगातार 3 राष्ट्रिय जनादेशहरूमा दिगो सार्वजनिक विश्वासलाई प्रतिबिम्बित गर्दछ। स्वतन्त्र विश्वव्यापी सर्वेक्षणहरूले प्रधानमन्त्री मोदीलाई विश्वका सबैभन्दा लोकप्रिय लोकतान्त्रिक नेताहरूमा निरन्तर स्थान दिएका छन्।
0: विश्व नेताहरूले भारतको सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्री बनेकोमा श्री नरेन्द्र मोदीलाई बधाई दिएका छन्। विश्व नेताहरूले प्रधानमन्त्रीको परिवर्तनकालीन शासन, विकासशील देशहरूका लागि उहाँको प्रयास अनि समावेशी र आर्थिक रूपमा जीवन्त भारतको लागि उहाँको दृष्टिकोण प्रशंसा गरेका छन्। श्रीलंका राष्ट्रपति अनुरा कुमारा दिशानायकले एक पत्रमा भन्नुभएको छ, श्री मोदीको यो उपलब्धि विश्वको सबैभन्दा ठूलो लोकतन्त्रका जनता ले उहाँको नेतृत्वमा लगातार देखाएको विश्वासको प्रमाण पनि हो। पपुवा न्यू गिनीका प्रधानमन्त्री जेम्स मारापेले एक भिडियो सन्देशमा प्रधानमन्त्री मोदीलाई एक आदर्श नेताको उदाहरणको रूपमा वर्णन गर्नुभएको छ। उहाँले दुई देशहरू बीचको द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउने इच्छा व्यक्त गर्नुभएको छ। त्रिनिदाद र डोबागोकी प्रधानमन्त्री कमला प्रसाद विशेषरले प्रधानमन्त्री श्री मोदीको नेतृत्वमा भारत वैश्विक मामलाहरूमा एउटा बलियो आवाजको रूपमा देखा परेको बताउनु भएको छ। भारतको सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्रीको रूपमा सरकारको 12 वर्ष पूरा भएको र प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यकाल मनाउन राष्ट्रिय लोकतान्त्रिक गठबन्धन एनडीए आज नयाँ दिल्लीमा भेला भइरहेको छ। भारतीय जनता पार्टीका शीर्ष नेताहरू र एनडीए गठबन्धनका सबै घटक दलका नेताहरू बैठकमा उपस्थित हुने अपेक्षा गरिएको छ। एनडीए शासित सबै 22 राज्य र केन्द्र शासित प्रदेशका मुख्यमन्त्रीहरू र उपमुख्यमन्त्रीहरू साथै सबै गठबन्धन दलका नेताहरू पनि उपस्थित हुनेछन्। बैठकमा विभिन्न राष्ट्रिय विकास कार्यक्रमहरू, पूर्वाधार कार्यक्रमहरू र 2047 विकसित भारत सरकारको दृष्टिकोणको बारेमा छलफल हुनेछ। विदेश मन्त्री डाक्टर एस जयशंकर आजदेखि 2 दिने बुल्गेरिया र फिनल्याण्डको औपचारिक भ्रमणमा जानुहुँदैछ। विदेश मन्त्रालयले भनेको छ, यस भ्रमणको क्रममा डाक्टर जयशंकरले बुल्गेरिया शीर्ष नेताहरू र विदेश मन्त्रीसँग भेटवार्ता गर्नुहुनेछ। दोस्रो चरणमा डाक्टर जयशंकर फिनल्याण्डमा 14 कुलन्तरन्ता संवादमा भाग लिनुहुनेछ। यस संवादको विषयवस्तु परिवर्तनशील संसार, विश्वव्यापी क्षेत्रीय र स्थानीय दृष्टिकोण रहेको छ। डाक्टर जयशंकरले फिनल्याण्डका विदेश मन्त्री र अन्य नेताहरूसँग पनि भेट गर्नुहुनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जानक लागि सोशियल मीडिया ह्याण्डल एक्समा @AIRNews गर्छौं अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वमा भारतले सबका साथ, सबका विकास, सबका विश्वास र सबका प्रयासको सिद्धान्तमा आधारित विगत 12 वर्षमा उल्लेखनीय प्रगति गरेको छ। यस अवधिमा सरकारले गरीब, किसान, महिला र युवाहरूको कल्याण र सशक्तिकरणका लागि धेरै प्रमुख योजनाहरू शुरू गरियो। आकाशवाणी समाचारले विगत 12 वर्षमा विभिन्न प्रमुख नेता क्षेत्रहरूमा सरकारको प्रयासहरूमा विशेष श्रृंखला प्रस्तुत गर्दैछ। आज हामी युवा सशक्तिकरणको दिशामा सरकारका प्रयासहरूबारे छलफल गर्नेछौ। सुन्नुहोस् एक रिपोर्ट।
1: विगत 12 वर्षमा केन्द्र सरकारले राष्ट्रको युवा शक्तिमाथि बढ़ी ध्यान केन्द्रित गरेको छ। भारतको अर्को पुस्ताका सुधारहरू अब सुधार अभिव्यक्तिमा परिणत भएका छन्, जसको केन्द्रमा युवा शक्ति रहेका छन्। विकसित भारत निर्माण गर्न र विभिन्न क्षेत्रहरूमा देशको भविष्यलाई आकार दिन युवा भारतीयहरू केन्द्र बिन्दु

0: हुन। 12 करोड भन्दा बढी नयाँ उद्यमीहरूले प्रधानमन्त्री मुद्रा योजना ऋण प्राप्त गरेका छन्, जसले युवाहरूको सपनालाई पखेटा दिएको छ। सरकारले युवाहरूलाई रोजगारी र आत्मनिर्भरता बढाउन र युवाहरूलाई रोजगार खोज्ने होइन रोजगार सृजनाकर्ता बन्न सशक्त बनाइरहेको छ। अशोक चौरसिया, आकाशवाणी समाचार, खरसाङ।
1: गृहमन्त्री अमित शाहले हिजो नयाँ दिल्लीमा भूमि बन्दरगाह व्यवस्थापन प्रणाली स्वच्छको उद्घाटन गर्नुभयो। यो भारतको भूमि सीमामा कार्गो प्रशोधन र यात्री आवागमनलाई डिजिटलाइज र सुव्यवस्थित गर्ने दिशामा एक महत्वपूर्ण पाइला हो। श्री शाहले भन्नुभयो, यो पहलले आधुनिक प्रविधिमा आधारित सीमा व्यवस्थापन प्रणाली निर्माण गर्ने सरकारको प्रतिबद्धतालाई प्रतिविम्बित गर्दछ। उहाँले भन्नुभयो, यो प्लेटफर्म विकसित भारत 2047 को दृष्टिकोणसँग मेल खान्छ र व्यापार सहजीकरण कनेक्टिभिटी राष्ट्रिय सुरक्षालाई बलियो बनाउँछ।
2: हमारी स्मार्ट बॉर्डर की संकल्पना में लैंड पोर्ट अथॉरिटी का बहुत बड़ा योगदान आने वाले दिनों में है। ये जो लैंड पोर्ट मैनेजमेंट सिस्टम और स्मार्ट बॉर्डर की संकल्पना, ये दो मिलकर एक प्रकार से अभेद और सुरक्षित बॉर्डर का निर्माण करेंगे, इसमें मेरे मन में कम से कम कोई शंका नहीं है।
1: श्री शाहले भन्नुभयो, भूमि बन्दरगाह व्यवस्थापन प्रणालीलाई आधुनिक डिजिटल एकीकरण र वास्तविक समय व्यवस्थापन प्लेटफर्मको रूपमा डिजाइन गरिएको छ। उहाँले भन्नुभयो, प्रणालीले लगभग 90% कागजी कार्यहरू समाप्त गर्नेछ, जबकि एकल इलेक्ट्रोनिक विण्डो र संचालित नम्बर प्लेट पहिचान आधारित गीत संचालनले प्रशोधन समयलाई उल्लेखनीय रूपमा घटाउनेछ। ओमानको तटमा अमेरिकी अपाचे हेलिकप्टर खसालेको प्रतिक्रियामा अमेरिकी सेनाले इरान विरूद्ध आक्रमण शुरू गरेको छ। अमेरिकी अधिकारीहरूले हेलिकप्टरलाई इरानी ड्रोनले खसालेको बताएका छन् र दुवै पायलटलाई बचाइएको छ। अमेरिकी आक्रमणपछि हर्मुज जलडम्बरोको छेउमा रहेका इरानी शहरहरू सिरिक, मिनाब, बन्दर अब्बास र केशव टापुमा विस्फोट भएको थियो। राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकी हेलिकप्टर खसालेकोमा अमेरिकी प्रतिक्रिया धेरै बलियो र शक्तिशाली भएको बताउनु भएको छ। इरानले यस क्षेत्रमा रहेका अमेरिकी आधार शिविरहरूमा क्षेपास्त्र र ड्रोनहरू पनि प्रहार गरेको छ। इरानी विदेश मन्त्री अब्बास अगाक्चीले कुनै पनि अमेरिकी आक्रमणको बदला लिने बताउनु भएको छ। अन्तमा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी भारतको सबभन्दा लामो समयसम्म देशको सेवा गर्ने निर्वाचित प्रधानमन्त्री बनिनु भएको छ। वहाँले पण्डित नेहरूको 4398 दिनहरूको कार्यकालको रेकर्ड तोड्नु भएको छ। विश्वका नेताहरूले वहाँलाई बधाई दिएका छन्। विदेश मन्त्री डाक्टर एस जयशंकर आजदेखि दुई दिनी बुल्गेरिया र फिनल्याण्डको औपचारिक भ्रमणमा जानुहुँदैछ। समाचार पूरा भए अघिल्लो समाचार 9 बजे प्रस्तुत गर्नेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
3: मिडिमेपको 213.67 मिटर तथा 1404 किलोहर्जमा यो आकाशवाणीको गान्तोक केन्द्र हो। श्रोता प्रस्तुत छ कार्यक्रम प्रणाम सिक्किम।

0: नमस्कार श्रोता, प्रणाम सिक्किम कार्यक्रम लिएर फेरि हामी उपस्थित भएका छौँ। निकै खुसी हुनुहुन्छ खुशबु आज मेरो छेउमा है, तर होइन सधैँ पनि खुसी हुनुहुन्छ नि है,
1: किन डाउट लाग्छ तपाईलाई?
0: हजुर श्रोता, आज पर्यो 10 तारिक जुन है।
2: हजुर श्रोता, आजको कार्यक्रमको थालनी गर्दै सर्वप्रथम आज पालन गरिने एउटा दिवस बारे छोटो जानकारी हामी श्रोताहरू समक्ष राख्न चाहन्छौ। हजुर, यो दिवस 7 जुन 2024 युएन जेनरल एसेम्बलीमा बसेको एउटा सभाले रेजोल्युशन पारित गरेपछि 10 जुन 2024 यो दिवस पालन गर्न थालिएको हो। र आज पालन गरिने यो दिवसलाई इन्टरनेशनल डे फर डायलग एमङ सिभिलाइजेशन भनेर भनिन्छ, अर्थात सभ्यताबीच संवादका लागि अन्तर्राष्ट्रिय दिवस। यसबारे आउनुहोस् छोटो जानकारी लिउँ। श्रोता, विश्वमा विभिन्न भाषा, धर्म, संस्कार, संस्कृति, परम्परा र सभ्यताका मानिसहरू बसोबासो गर्छन्। यिनै विविधताबीच आपसी समझदारी, सहिष्णुता र शान्ति कायम गर्न संवादको विशेष महत्व हुन्छ। यही उद्देश्यलाई ध्यानमा राखेर संयुक्त राष्ट्र संघले सभ्यताबीच संवादको लागि अन्तर्राष्ट्रिय दिवस मनाउने घोषणा गरेको हो। र यो दिवसले विश्वभरिका मानिसहरूलाई एकअर्काको संस्कृति र विचारलाई सम्मान गर्न प्रेरित गर्दछ। आजको युग उसो त श्रोता विज्ञान र प्रविधिको युग हो। मानिसहरू संसारको जुनसुकै कुनामा भए पनि सजिलैसँग सम्पर्कमा आउन सक्छन्। तर प्रविधिको विकाससँगै विभिन्न देश, धर्म वा समुदायबीच भूल बुझाबुझ, द्वन्द र असहिष्णुताका घटनाहरू पनि बढ़िरहेका छन्। यस्तो अवस्थामा सभ्यताबीचको संवादले शान्ति, सहयोग र आपसी सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्नेछ। संवादले मानिसहरूलाई एकअर्काका विचार, मूल्य र परम्परालाई बुझ्न सहयोग पुर्याउँछ। जब मानिसहरूले एकअर्काको संस्कृतिलाई सम्मान गर्न सिक्छ, तब समाजमा मेलमिलाप र एकता बढ़ेर जान्छ। यसले युद्ध, हिंसा र घृणालाई कम गर्न मदत गर्छ। विद्यालय, विश्वविद्यालय, संचार माध्यम तथा सामाजिक संस्थाहरूले पनि यस प्रकारको संवादलाई विशेष प्रोत्साहन गर्न आवश्यक छ। बहुभाषी, बहुधार्मिक र बहुसंस्कृति भएको देशमा सभ्यताबीचको संवाद अझ बढ़ी महत्वपूर्ण छ। यही विभिन्न जात, जाति र समुदायहरू मिलेर बसेको ठाउँमा आपसी सम्मान र सहकार्यको भावना कायम राख्न अत्यन्त जरूरी हुन्छ, जसले गर्दा राष्ट्रिय एकता अझ सुदृढ भएर जानेछ। सभ्यताबीच संवादका लागि अन्तर्राष्ट्रिय दिवसले विश्वलाई शान्ति, सहिष्णुता र मानवताको मार्गमा अघि बढ़न प्रेरित गर्छ। उसो त श्रोता, विविधता नै विश्वको सुन्दरता हो, तर संवाद त्यसलाई जोड्ने एउटा सेतु हो। यसैले हामी सबैले आपसी समझदारी र सम्मानको भावना विकास गर्दै सभ्य समाज निर्माणमा योगदान दिन आजको आवश्यकता भएको छ। त श्रोता, यति छोटो जानकारी। आज पालन गरिने इन्टरनेशनल डे फर डायलग एमङ सिभिलाइजेशन अर्थात सभ्यताबीच संवादका लागि अन्तर्राष्ट्रिय दिवस बारे छोटो जानकारी। यो जानकारीपछि हामी कार्यक्रमलाई फेरि अगाडि बढ़ाउन चाहन्छौ।
0: र विशेष हामीले प्रणाम सिक्किम कार्यक्रममा आजको दिवसबारे कुरा गर्ने गरेका छौं र आजको दिनको महत्वबारे पनि कुरा गर्ने गरेका छौं अनि विगतमा घटेका घटनाहरूबारे पनि। र कहिलेकाहीँ हामी दिवसहरूबारे कुरा गर्छौं भने आज चाहिँ एउटा जानकारी गराउन चाहन्छौ, किनभने कतिवटा यस्ता विषयहरू पनि छन् जसलाई चाहिँ अब फोर्टनाइट होइन 15 दिनको रूपमा पनि मनाउने गरिन्छ भने कतिवटा विक साप्ताहिक रूपमा है कतिवटा चाहिँ महिनाभरि पनि पालन गरिन्छ त्यस्ता दिवसहरू। र यो महिना भनौँ जुन महिनालाई चाहिँ विशेष गरेर एन्टी मलेरिया महिनाको रूपमा पनि पालन गरिरहेको छ र जुन महिनालाई चाहिँ विशेष गरेर मलेरिया रोगकै सम्बन्धमा जानकारी गराउनलाई पालन गरिन्छ। प्रत्येक वर्ष भारतमा जुन महिनालाई भारत सरकारद्वारा मलेरिया रोग विरूद्धको राष्ट्रिय महिनाको रूपमा मनाउने गरिन्छ। जुन महिनालाई मलेरिया रोगको रोकथामको लागि राष्ट्रिय महिना घोषित गर्नुको मुख्य कारण के हो भने जुन महिनादेखि वर्षा ऋतुको आगमन हुने गर्छ र यही वर्षाको पानी ठाउँ ठाउँमा जमेपछि मच्छरहरूको संख्यामा वृद्धि हुने गर्छ, जसले गर्दा मानिसहरूमा मलेरिया रोग लाग्ने खतरा बेसी बढ़ेर जान्छ। यसैले गर्दा भारत सरकारको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयद्वारा देशका नागरिकहरूमा मच्छर जनित मलेरिया रोगको बारेमा जागरूकता गर्न र मलेरिया रोगको उन्मूलन गर्नका लागि नागरिकहरूको व्यवहारमा जस्तै आफ्नो घर वरिपरि साफ सफाई राख्ने, कहीँ पनि पानी जम्न नदिने, सुत्ने बेला मच्छरदानीको प्रयोग गर्ने आदि जस्ता व्यवहारमा परिवर्तन ल्याउनका लागि यो मलेरिया रोगको रोकथामका लागि राष्ट्रिय महिनाको रूपमा अभियान चलाइने गरिन्छ। र भारत सरकारको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले 2030 भारतलाई मलेरिया मुक्त देश बनाउने लक्ष्य राखेको छ र यही लक्ष्यलाई हासिल गर्न भनेर भारत सरकारद्वारा फेब्रुअरी 2016 मलेरिया रोगको जरैदेखि उन्मूलनको लागि राष्ट्रिय स्तरको प्रारूप निर्माण गरिसकेको छ। र मलेरिया रोगसँग लड्नका लागि भारत सरकारद्वारा जाँचका लागि राम्रा उपकरणहरूको हस्तान्तरण, प्रभावी मलेरिया रोधी दवाईहरूको वितरण तथा अन्य चीजहरू जसले गर्दा मलेरिया रोगको रोकथाम हुन सक्छ त्यस्ता जानकारीहरू प्रदान गर्ने काम गरिरहेको छ र मलेरिया रोगको रोकथामका लागि राष्ट्रिय महिनाको अवसरमा भारत सरकारद्वारा मलेरिया रोगको अन्त गर्ने लक्ष्यलाई हासिल गर्न भनेर विभिन्न समुदाय, स्कूलका विद्यार्थीहरू र विभिन्न वर्गका व्यक्तिहरूको सहभागिताको आह्वान गर्दछ र उद्योगको सामाजिक दायित्व अर्थात कोअपरेटिभ सोसियल रेस्पोन्सिबिलिटी योजना अन्तर्गत उद्योग जगतलाई पनि मलेरिया रोगको रोकथामको लागि प्रयास गर्ने आह्वान गरेको छ।
1: हजुर श्रोता, यसै विषयमाथि अर्थात मलेरिया रोगबारे थप जानकारी लिऊ डाक्टर बुद्ध तामाङबाट।
3: मलेरिया भनेको चाहिँ एउटा बिमारी हो जो चाहिँ हाम्रो शरीरमा मच्छरले टोकेपछि चाहिँ हाम्रो बडीमा त्यो रोग हुनेछ। मच्छर त अब धेरै किसिमको हुन्छ है, जस्तै अब हाम्रो मेडिकल टर्ममा एडिस भन्छ, एनोफिल्स भन्छ, तर जुन चाहिँ मलेरिया लाग्छ त्यो मस्किटोको नाम चाहिँ, त्यो मच्छरको नाम चाहिँ एनोफिल्स भन्छ। त्यो मच्छर पनि दुई किसिमको हुन्छ, एउटा मेल एउटा फिमेल। मेलले टोक्दा चाहिँ सर्दैन तपाईँलाई,

0: जुन चाहिँ हाम्रो फिमेल हुन्छ त्यो फिमेलले टोक्दा चाहिँ त्यो बिमारी सर्छ तपाईँलाई. उनीहरूको बडीमा चाहिँ त्यो प्यारासाइट हुन्छ एउटा, त्यो प्यारासाइट उनीहरू कुनै मान्छेलाई टोक्दा या काहीँ असैको एनिमल्स हुन्छ गाई गोरु हुन्छ उनीहरूकोबाट टोक्दाखेरि चाहिँ त्यो प्यारासाइट चाहिँ उनीहरूको सलेबाबाट आउँछ. त्यो चाहिँ उनीहरूको बडीमा चाहिँ डेभलप भएर फेरि मान्छेलाई सार्छ. अब त्यो टोकेको बाद चाहिँ कति दिन बाद लक्षण देखाउँछ भने चाहिँ तपाईँको मिनिमम 7 डेज चाहिँ तपाईँको 3 हप्तासम्म त्यो बीचमा चाहिँ तपाईँको लक्षणहरू ज्वरो के छ उनीहरूको लक्षणहरू देखाउन स्टार्ट गर्छ. अब यसको लक्षण हेरे भने चाहिँ तपाईँको ज्वरो आउनु, ज्वरो पनि कसरी आउँछ भने चाहिँ तपाईँको पहिला जाडो लाग्छ, त्यसको बाद तपाईँको काम्नु थाल्छ, त्यसको बाद चाहिँ तपाईँको ज्वरो आउँछ, काम ज्वरो भन्छ त्यो आउँछ. ज्वरो पनि यस्तो हुन्छ तपाईँको युजली अरू बिमारी पनि तपाईँ प्यारासिटामोल खानुहुन्छ जाति हुन्छ है मलेरियाको डिफ्रेन्ट टाइप हुन्छ कतिवटा टाइपमा के हुन्छ तपाईँको त्यो ज्वरो पनि 48 आवर्समा आउँछ फेरि हराउँछ फेरि 48 आवर्स कतिमा चाहिँ फेरि तपाईँको हराएर फेरि 72 आवर्स बादमा आउँछ. त्यहाँदेखि अर्को चाहिँ टाउको दुख्नु, जिउ गल्नु, जिउ थाक्नु, उल्टी जस्तो भएको, भमिट हुनु, ज्वरो तपाईँले अब दबाई खाएर एन्टिबायोटिक खाएर या अरू औषधि खाएर पनि जाति हुँदैन. अब यो एकखेप मलेरिया अगर लागिहाल्यो भने अब त्यो चाहिँ त्यसको लागि चाहिँ तपाईँले अस्पताल या डिस्पेन्सरी गएर त्यसको चेकअप गर्नु पर्यो. त्यो हस्पिटल या सब सेन्टरमा आजकल सब पिएससी छ हाम्रो पेरिफेरी हेल्थ सेन्टर भन्छ, त्यहाँ डल्लै तपाईँको त्यो मलेरियाको जाँच गर्ने मेसिनहरू छ, माइक्रोस्कोपमा हेर्छ एउटा, अर्को ल्याब टेस्ट गर्छ, त्यो टेस्ट गरेर मात्रै कन्फर्म हुन्छ मलेरिया छ कि छैन. अगर छ भने चाहिँ तपाईँको त्यही अनुसार दबाई चाहिँ थाल्नै पर्छ, त्यसरी चाहिँ त्यो जाति हुने छैन. त्यसको बाद तपाईँको अब ज्वरो आयो भने हामी के गर्नु पर्यो भने पानी पुरा खानु पर्यो, ज्वरोको दबाई हुन्छ प्यारासिटामोल त्यो खाँदै गर्नु पर्यो है. त्यहाँदेखि कन्फर्म अब मलेरिया हो भने चाहिँ तपाईँको ट्रिटमेन्ट सुरु गरिन्छ. त्यो ट्रिटमेन्ट चाहिँ तपाईँको औषधि सब पिएससी हेल्थ सेन्टर जहाँ पनि छ गभर्मेन्टको हस्पिटल डिस्पेन्ट्री त्यहाँ दबाई फ्री अफ कस्ट पाइहाल्छ. अब डिफ्रेन्ट टाइपको हुन्छ मलेरिया होइन, त्यसमा एउटा किसिमको छ फेल्सिपेरम मलेरिया, त्यो चाहिँ एउटा कम्प्लिकेटेड मलेरिया हो. त्यो पनि अब हामी खुन जाँच गरेरमा याद पाउँछ त्यो हो कि होइन भने. त्यो मलेरिया लाग्यो भने चाहिँ तपाईँको कम्प्लिकेसन ज्यादा छ, त्यसले तपाईँको दिमागमा पनि असर गर्छ, तपाईँको अब सास फेर्नुमा तकलिफ गर्छ, इभन तपाईँको न्युमोनिया गर्छ, इभन तपाईँको किडनी फेल गरिदिन्छ, तपाईँको सुगरको मात्रा कम्ती गरिदिन्छ, तपाईँको शरीरमा बिलिरुबिन जुन चाहिँ जन्डिस हुन्छ त्यो पनि तपाईँको हाई गरिदिन्छ है. अन्त अर्को चाहिँ तपाईँको के भन्छ सेलुलरी मलेरिया भन्छ, सेलुलरी मलेरिया भनेको चाहिँ तपाईँको दिमागमा त्यो मलेरियाको किटाणु चाहिँ दिमागमा गएर चाहिँ तपाईँलाई त्यसको कम्प्लिकेसन गर्छ. त्यो हुँदाखेरि चाहिँ तपाईँको अगर ट्रिटमेन्ट छिटो गरेन भने चाहिँ तपाईँको ज्यानलाई जोखिम हुन्छ. हामीले चाहिँ अब लाग्यो भने त दबाई खानु मात्रै हो, त्यसको अगाडि चाहिँ के गर्नु पर्यो हामी प्रिभेन्सन गर्नु पर्यो. अब प्रिभेन्सन हामी के गर्न सक्छ, अब नम्बर वान चाहिँ हामी के गर्न सक्छ, हामीले एउटा कमन त अब रिपेलेन्ट पाउँछ मस्किटो रिपेलेन्ट त्यो युज गर्नु पर्यो, जहाँ मच्छर बेसी छ त्यो युज गर्नु पर्यो. अर्को चाहिँ हामी के गर्न सक्छ भने अब जस्तै अब हाम्रो त अब खेतीपाती गर्नेहरूको अब आउटडोर एक्टिभिटिज हुन्छ, जङ्गलमा जान्छ त्यहाँ चाहिँ मच्छर बेसी हुन्छ, उनीहरूले के गर्न सक्छ भने गमबुट अब लगाउनु पर्यो है, सर्टहरू लङ स्लिभ्स भएको लामो लामो सर्ट लगाउनु पर्यो. अर्को क्रिम पाउँछ एन्ड मस्किटो रिपेलेन्ट क्रिम त्यो लगाउन सक्छ है. अर्को चाहिँ हामी के गर्न सक्छ भने हाम्रो जुन चाहिँ खिड्की हुन्छ दैलो हुन्छ त्यसमा स्क्रिन लगाउनु पर्यो, मस्किटो स्क्रिन हुन्छ नि त्यो लगाउन सक्छ. अर्को हामी सुत्दाखेरि मस्किटो नेट युज गर्न सक्छ. अर्को चाहिँ हामी त्यो खेततिर हामी जुन चाहिँ सब्जी उगाउँछ त्यहाँ अब नचाहिँदो झारहरू हुन्छ जुन चाहिँ विड भन्छ त्यसलाई त्यहाँतिर चाहिँ तपाईँको त्यो मस्किटो बेसी बस्ने गर्छ त्यसलाई हामी क्लियर गर्न सक्छ, त्यसलाई हटाउनु पर्यो. अर्को चाहिँ हाम्रो घरमा बाहिर कहाँ कहाँतिर हाम्रो त्यो पानीहरू हुन्छ नि जम्मा भएको पानी स्ट्याग्नेन्ट वाटर त्यसलाई राख्नु दिनु भएन, त्यसलाई सफा गरिहाल्नु पर्यो, या त्यो जमेको पानी या स्ट्याग्नेन्ट वाटरलाई चाहिँ हुनु दिनु भएन, त्यसलाई चाहिँ अब हटाउनु पर्यो या सफा गर्नु पर्यो.
1: हजुर श्रोता, मलेरिया रोगबारे जानकारी लिँदै हुनुहुन्थ्यो डाक्टर बुद्ध तामाङबाट. हजुर श्रोता, यो महिना एन्टी मलेरिया महिना चलिरहेको छ, अर्थात भनौँ मलेरिया रोगबारे जानकारी लिने यसबाट जोगिने होइन यस विषयमा जानकारी लिइरहनु भएको छ र हामी आशा गर्छौँ आजको यो कार्यक्रमले पनि तपाईँलाई केही फाइदा पुग्यो कि भन्ने र यसै जानकारीसितै कार्यक्रमलाई अघि बढाउन चाहन्छौँ जन्मबारे छोटो जानकारी गराउँदै.
2: हजुर श्रोता, 1888 प्रसिद्ध क्रान्तिकारी तथा महात्मा हंसराजका छोरा बलराज भल्लाको जन्म पंजाबमा भएको थियो. आजकै दिन 1890 भारतको प्रसिद्ध स्वतन्त्रता सेनानी र असमको प्रथम मुख्यमन्त्री गोपीनाथ वार्दुलोईको जन्म आजकै दिन भएको हो. उनलाई आधुनिक असमका निर्माता पनि भनिन्छ. उनले राष्ट्रिय आन्दोलनमा पनि सक्रिय रूपमा भाग लिएका थिए. 1941 व्यक्तिगत सत्याग्रहमा भाग लिएको कारण जेल पनि जान परेको थियो भने साथै 1942 भारत छोड़ो आन्दोलनमा भाग लिनको कारण पुनः सजाय भएको थियो. यसरी नै 1906 भारतको प्रमुख स्वतन्त्रता सेनानीहरूमा एक दामोदर मेननको जन्म केरलमा भएको थियो. जन्मकै कुरा गर्दा 1931 एमएस गोपाल कृष्णनको जन्म ब्रिटिश भारतको मद्रासमा भएको हो. उनी भारतको प्रसिद्ध भायोलिन वादकहरूमा एक थिए.

0: पद्मभूषण तथा अन्य पुरस्कारहरूले सम्मानित गोपाल कृष्णनले 7 दशकसम्म वायोलनको धुनहरूले भारतीय र कर्नाटक संगीतको प्रेमीहरूलाई बाँधिराखे। उनलाई 1975 पद्मश्री सम्मान र 2012 पद्मभूषणले सम्मान जनाएको हो। 1955 भारतको सर्वश्रेष्ठ ब्याडमिण्टन खेलाड़ी प्रकाश पादुकोणको जन्म भएको थियो। उनी फिल्म अभिनेत्री दीपिका पादुकोणका पिता हुन्। प्रकाश पादुकोणलाई भारत सरकारले 1972 अर्जुन पुरस्कारद्वारा सम्मान जनाइसकेको छ। जन्मकै कुरा गर्दा 1981 भारतीय एथलिट देवेन्द्र झाझरियाको जन्म राजस्थानमा भएको हो। 8 वर्षको उमेरमा उनको साथमा ठूलो दुर्घटना भएको थियो, जसको कारण उनको जिन्दगी नै बदलिदिएको थियो। त्यस समय उनी एउटा रूखमा चढ़िरहेका थिए, तब नै उनको देब्रे हात 11,000 भोल्टको करेन्ट कुदिरहेको तारलाई छुन पुग्यो, जसकारण उनको हात पूर्ण रूपमा डढ़ेको थियो। अनेकौं कोशिशहरू पश्चात देवेन्द्रको हात काट्न परेको थियो। परिवारको निम्ति कुनै वज्रपात भन्दा सानो व्यथा थिएन, तर हात काटिए पश्चात पनि देवेन्द्रकोमा जिउने चाह र मनोबल परिवारको साथले मर्न दिएन। देवेन्द्रले एथलेटमा आफ्नो करियर बनाउने फैसला गरे। झाझरियाले एथलेटिक्स 2004 एथेन्स ओलम्पिकमा स्वर्ण पदक जितेका थिए। त्यस समय उनले 62.15 मिटर टाढा भाला फ्याँकेका थिए, तर रियोको प्याराओलम्पिक खेलमा देवेन्द्रले आफ्नै रेकर्डलाई तोड्दै 63.15 मिटरको दूरीमा भाला फ्याँकी स्वर्ण पदक जित्न सफल बनेका हुन्। उनी पहिलो यस्ता प्याराओलम्पियन खेलाड़ी हुन् जसलाई पद्मश्रीले सम्मान जनाएको छ, र साथै सम्मानको कुरा गर्दा 2004 अर्जुन पुरस्कारले पनि सम्मान जनाइसकेको छ।
1: श्रोता, जन्मकी कुरा गर्नुपर्दा आजको दिन अर्थात 10 जुन 1972 जन्मिएका हुन् गुगलका सीईओ पिचै सुन्दर राजन, जसलाई हामी सुन्दर पिचैको नामले चिन्दछौ। सुन्दर पिचैको जन्म तमिलनाडुको मदुरैमा भएको थियो। स्कूली पढ़ाई पूरा गरिसकेपछि सुन्दर पिचैले आईआईटी खड़गपुरबाट मेटलर्जिकल इन्जिनियरिङको डिग्री प्राप्त गर्नुभयो। त्यसपछि उहाँ अमेरिका जानुभयो र स्ट्यानफोर्ड युनिभर्सिटीबाट मेटेरियल साइन्स एवं इन्जिनियरिङ विषयमा विज्ञानको स्नातकोत्तर डिग्री प्राप्त गर्नुभयो भने वार्टन स्कूल अफ युनिभर्सिटी अफ पेन्सिल्भेनियाबाट एमबीएको पढ़ाई पूरा गर्नुभयो। पढ़ाई पूरा गरिसकेपछि पिचै मेटेरियल इन्जिनियरको रूपमा कार्य गर्न थाल्नुभयो भने वर्ष 2004 गुगलमा कार्य गर्न थाल्नुभयो, जहाँ सुन्दर पिचैले गुगल क्रोम, क्रोम ओएस तथा गुगल ड्राइभ जस्ता प्रोजेक्टको नेतृत्व गर्नुभयो। साथै जीमेल अनि गुगल म्याप्स जस्तो एप्लिकेशन तथा एन्ड्रोइडको विकास गर्नुमा पनि महत्वपूर्ण भूमिका निभाउनुभयो। वर्ष 2015 10 अगस्तको दिन गुगलका सह संस्थापक एवं सीईओ ल्यारी पेजले सुन्दर पिचैलाई विश्वविख्यात कम्पनी गुगलको सीईओ नियुक्त गर्नुभएको थियो भने त्यही सुन्दर पिचै अहिले वर्तमानमा अल्फाबेट इंकको पनि सीईओ हुनुहुन्छ। श्रोता, आज उहाँको जन्मदिन, जन्मदिनको उहाँलाई धेरै धेरै शुभकामना दिन चाहन्छौं। यसरी नै श्रोता, जन्मको कुरा गर्नुपर्दा 10 जुन 2000 जन्मिएकी हुन् विश्वकी सबैभन्दा कम उमेरमा माउन्ट एभरेस्ट चढ्ने महिलाको कीर्तिमान स्थापित गर्ने पर्वतारोही मालावथ पूर्णा। मालावथ पूर्णाको जन्म तेलंगानाको निजामाबाद जिल्लामा पर्ने पकाला गाउँमा भएको थियो। मालावथ पूर्णाले वर्ष 2014 13 वर्षको सानो उमेरमा माउन्ट एभरेस्टको शिखरमा पुगी विश्वकी सबैभन्दा कम उमेरकी महिलाको कीर्तिमान स्थापित गरिन्। उहाँ यतिले मात्र सन्तुष्ट भइनन्, पूर्ण 7 महादेशका उच्च श्रृंखलाहरूको शिखरसम्म पुग्न सफल भइन्। माउन्ट एभरेस्टको सफल आरोहणपछि पूर्णाले वर्ष 2016 अफ्रिकामा स्थित माउन्ट केलिमान्जारो, वर्ष 2017 युरोपमा स्थित माउन्ट एल्ब्रुस, वर्ष 2019 दक्षिण अमेरिकामा स्थित माउन्ट एकोन्कागुआ, ओसियाना क्षेत्रको माउन्ट कार्टस्नेज पाइरामिड तथा एन्टार्क्टिका स्थित माउन्ट भिन्सन म्यासिफको शिखरमा सफलतापूर्वक पुगिसक्नु भएको छ। यति मात्र नभएर उहाँको जीवन र संघर्षमाथि आधारित पूर्ण नामले एउटा फिल्म पनि बनाइएको छ, जसमा यो दर्शाइएको छ कि गाउँको एकजना बालिका कसरी मेहनत गरी माउन्ट एभरेस्टको शिखरसम्म पुग्न सफल भएकी छन्। आज उहाँको जन्मदिन, जन्मदिनमा उहाँ सफलताको अनेकौं शिखरहरूमाथि पुगुन् भन्ने कामना गर्दछौ।
0: हजुर, जन्मकै कुरालाई अघि बढ़ाउँदै कुरा गर्न लागिरहेका छौं। 1973 तो चलो हाँ चलो तुझमे रब दिखता है सलाम आया यी गीतहरूका गायक रूप कुमार राठौड़को आजकै दिन जन्म भएको। उनले 1989 लक्ष्मीकान्त प्यारेलालको कम्पोजमा रहेको गीत मे तेरा आशिक हुँ गाएर गायकको रूपमा करियरको शुरूआत गरेका हुन्। यो गीत फिल्म गुमराहबाट हो। उनी ध्रुपद मास्टर पण्डित चतुर्भुज राठौड़को चौथो पुत्र हुन्। शुरूआतमा संगीतमा रूचि राख्ने रूप कुमार राठौड़ तबला बजाउँदथे, 80 को दशकमा प्राय सबै गजल गायकहरूको निम्ति उनले तबला बजाए।

उनको पारिवारिक माहौल नै संगीतमय रहेको छ। यसैले बोर्डर फिल्मको गीत सन्देशी आते है बाट रूपकुमार राठौरको जीवनमा सफलताको ठूलो मोड़ आएको थियो। यो गीत राष्ट्रको एन्थम सरह प्रसिद्ध बन्यो। उनले गुजराती, हिन्दी, मराठी, तामिल, तेलुगु, बंगाली, उड़िया, असामी, नेपाली अनि भोजपुरी फिल्महरूमा पनि काम गरेका छन्। उनी गीतसँगै गजल पनि गाउने गर्दछन्। त आज उनको जन्मदिनमा हामी सम्झन चाहन्छौ उनकै एक गीतबाट।

0: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ श्रोता. अब कुरा गरौं विगतमा आजको दिन घटेका केही घटनाहरूबारे.
1: हजुर, 1190 तेस्रो धर्मयुद्धको समय रोमको सम्राट फ्रेडरिक बबेरोजको मृत्यु भएको थियो.
0: 1246 आजको दिन नसरुद्दीन मोहम्मद शाह दिल्लीको राजगद्दीमा बसेका थिए.
1: 1972 मुम्बईको मडगाउँ बन्दरगाहदेखि पूर्ण वातानुकूलन पोत हर्षवर्धनलाई जलावतरण गरेको थियो.
0: 1946 राजशाही समाप्तिपछि आजकै दिन इटली गणतान्त्रिक राष्ट्र बनेको थियो. 1947 आजकै दिन साप कम्पनीले आफ्नो प्रथम अटोमोबाइल उत्पादन गरेको थियो.
1: 2001 बर्लुस्कोनी इटालीको प्रधानमन्त्री नियुक्त भएका थिए.
0: 1966 आजकै दिन भारतले प्रथमपल्ट खुबै चर्चित एरोप्लेन मिगको डिजाइन तयार पारेका थिए नासिकको ओजर एयरपोर्टमा. उसै गरी 1977 आजकै दिन प्रथम होम कम्प्युटर एप्पल टू बजारमा बिक्रीको लागि उपलब्ध गरिएको थियो.
1: हजुर, 2002 संयुक्त राष्ट्र विश्व खाद्य सम्मेलन रोममा सम्पन्न भएको थियो आजकै दिन.
0: 1980 आजको दिन अफ्रिकन नेशनल कंग्रेसले दक्षिण अफ्रिकामा बन्दी बनेका आफ्नो नेता नेल्सन मण्डेलाको छुटकाराको निम्ति कल टू फाइट प्रकाशित गरेका थिए.
1: 2003 नासाले मंगलयान रोवर लन्च गरेको थियो.
0: 1999 भएको कोसोभो वारको बेला कोसोभोबाट आफ्नो सेना हटाउन सर्बियाका स्लोबोदान मिलोसेभिक सहमत भएपछि आजकै दिन नाटोले हवाई हमला रोकेको थियो.
1: 2008 केन्द्र सरकारले तीनौ सेनाहरूको निम्ति एकीकृत स्पेस सेलको घोषणा गरेको थियो.
0: 2001 आजकै दिन पोप जन पल टूले लेबनानकी एक महिलालाई प्रथमपल्ट एक सेन्ट अर्थात सन्त सेन्ट रफकाको रूपमा अभिषेक गरेका थिए. 2002 आजकै दिन युनाइटेड किङडमका केविन ओमेकले दुईजना मानिसहरूको नर्भस सिस्टमसित प्रथमपल्ट सोझै तकनिकीय सम्बन्ध स्थापित गरेर एउटा शोध गरेका थिए. उसै गरी 2016 आजकै दिन ओर्ल्याण्डो फ्लोरिडामा एउटा कन्सर्ट भइरहेको बेला पूर्व द भोइस नामक सिंगर ट्यालेन्ट हर्नकी 22 वर्षीय प्रतिस्पर्धी क्रिस्टिना ग्रोमीलाई गोली हानेर हत्या गरिदिएका थिए. इतिहासकै कुरा गर्दा श्रोता, वर्ष 2018 आजकै दिन आफ्नो मिशन समाप्त भएपछि अपर्च्युनिटी रोबर्टले धरतीमा अन्तिम मेसेज पठाएको थियो. 2021 आजकै दिन युएनले टिग्रे इथियोपियामा भीषण अनिकाल परेको र प्राय 3,50,000 मानिसहरू भोक भोकै रहेको र विश्वमा वर्तमानको सबैभन्दा खराब भोकमरीको स्थिति भने

डिक्लेयर गरेको थियो। इतिहासकै कुरा गर्दा श्रोता अनि सिक्किमको प्रसंग जोड्दा वर्ष 2024 आजकै दिन रातभरि परेको मुसुलधारे वर्षाको कारण दक्षिण सिक्किम नाम्ची जिल्ला अन्तर्गत राङगाङ याङग्याङ समष्टिको अप्पर याङग्याङ निया खादी गाउँमा भल पहिरो गएर 7 घर बगाएर लानुको साथै 3 असामयिक मृत्यु भएको थियो। यसरी नै आजकै दिन राज्यका माननीय मुख्यमन्त्री श्री पीएस गोले तामाङले पाल्जर स्टेडियममा आयोजित एउटा भव्य समारोह बीच दोस्रोपल्ट राज्यका मुख्यमन्त्रीको रूपमा राज्यका माननीय राज्यपाल श्री लक्ष्मी प्रसाद आचार्यबाट पद अनि गोपनीयताको शपथ लिनुभएको थियो भने उहाँसितै नवनिर्वाचित 11 विधायकहरूले पनि मन्त्रीको पद अनि गोपनीयताको शपथ लिएका थिए। तै थियो आजको दिन विगतमा घटेका केही घटनाहरूबारे छोटो जानकारी पछि रमाइलो गरौं एउटा गीत सुनेर।

श्रोता, हामी छौ कार्यक्रम गीतिमालाको साथमा। संसार एउटै छ श्रोता, तर नि आआफ्नै छ। भाव नभए हर संसारमा कहाँ अटाइन्छ। मन भए साँगुरो छतमा नि आकाश भेटाइन्छ। मानव हृदयको सोचले संसार निर्माण हुन्छ, त्यही भावमा गुरेटोको चित्रण हुन्छ। सुनौ नारायण गोपालकै आवाजमा कार्यक्रम गीतिमालामा यो अखिल्लो कोशेली।

0: एचआईभी एड्स सित सम्बन्धित प्रश्नहरूको लागि टोल फ्री हेल्पलाइन नम्बर 1097 मा कल गर्नुहोस्।
1: सिक्किम स्टेट एड्स कन्ट्रोल सोसाइटी गान्तोकद्वारा जनहित जारी।
2: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
3: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
2: सबै मतदातालाई आ आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
3: 1 जुलाई 2000

0: 26 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
1: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
0: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।

श्रोता आकाशवाणीको गान्तोक केन्द्रबाट बिहानको प्रसारण सेवामा बोलिरहेका छौं। तपाईँ सुनिरहनु भएको छ नेपाली आधुनिक गीतहरूको संगालो कार्यक्रम गीतिमाला। सुन्नुहोस् यो कोशीले अरुणा लामाको आवाज।

स्वतः सपनाहरू टुट्न सक्छन्, आस्थाहरू फुट्न सक्छन्, मानव प्रहारहरू एकै साथ जुट्न सक्छन्, तर स्वीकार्न सहज हुन्न जस्तो जीवनको साथ अब साथ रहन्न। अर्ण लामाको आवाजमा यति मिठो कोशले यहाँले कार्यक्रम गीतिमालामा सुन्नुभयो। सुनाउँदैछु उनैको आवाजमा कार्यक्रमको यो अन्तिम

यो आकाशवाणी गान्तोक हो। अब सुन्नुहोस् मुख्य समाचार। सिक्किमका लोकसभा सांसद डाक्टर इन्द्रहाङ सुब्बाले हिजो नयाँ दिल्लीमा सड़क परिवहन तथा राजमार्ग मन्त्रालयका केन्द्रीय राज्यमन्त्री अजय टम्टालाई भेट्नुभयो। डाक्टर सुब्बाले सिक्किमको हालैको भ्रमण र राज्यभरि चलिरहेका सड़क पूर्वाधार परियोजनाहरूको विस्तृत समीक्षाका लागि श्री टम्टाप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले हिजो नयाँ दिल्लीमा केन्द्रीय जल शक्ति मन्त्री सीआर पाटिलको उपस्थितिमा सिक्किम सरकार र भारत सरकारको जल शक्ति मन्त्रालयबीच जल जीवन मिशन जेजेएम 2.0 अन्तर्गत समझदारी पत्र आदान प्रदान समारोहमा भाग लिनुभयो। सिक्किम विधानसभाका अध्यक्ष मिङमा नर्बू शेर्पाले हरियाणा विधानसभाले चण्डीगढ़को हरियाणा विधानसभामा 8-9 जूनमा आयोजन गरेको भारत क्षेत्र जोन 2 को राष्ट्रमण्डल संसदीय संघ सम्मेलनको उद्घाटन समारोहमा भाग लिनुभयो। सिक्किम सरकारको ग्रामीण विकास विभाग पञ्चायती राज र सहकारी विभागका मन्त्री अरूण उप्रेतीले गेजिङ जिल्लाको रिम्पी नदीको किनारमा श्रमधन पार्क भनेर चिनिने लेभर अफ ल पार्कको उद्घाटन गर्नुभयो। मौसम विज्ञान केन्द्र गान्तोकले 9-15 जूनसम्म सिक्किमभरि वर्षाको गतिविधि बढ़ने चेतावनी जारी गरेको छ। नागरिकलाई सतर्क रहन यात्रा अघि सड़कको अवस्था बुझ्न र जोखिमयुक्त क्षेत्रमा नजान आग्रह गरिएको छ। कृषि तथा बागवानी विभाग पाकिमले कृषि प्रविधि व्यवस्थापन एजेन्सी आत्मा पाकिम समूहको समन्वयमा पाकिम जिल्लाको आसाम लिङ्जे ग्राम पञ्चायत केन्द्रमा किसान जागरूकता कार्यक्रम सफलतापूर्वक आयोजन गर्यो। सुन्दै हुनुहुन्थ्यो मुख्य समाचार पूरा भयो।

श्रोतामी आकाशवाणीको गान्तोक केन्द्रबाट बिहानको प्रसारण सेवामा बोलिरहेका छौं। अब यहाँहरूलाई मनोरञ्जन गराउनेछौं हिन्दी फिल्मी गीतहरू सुनाएर कार्यक्रम चित्रांजलिमा। आउनुहोस् यो पहिलो कोशीले उदित नारायण र अलका याग्निकको आवाजमा तेरा मेरा साथ रहे फिल्मबाट।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इनुमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
2: श्रोता, हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बिहानको प्रसारण सेवामा बोलिरहेका छौं, जसलाई यहाँलाई एफएम कञ्चनजङ्घाको 103 मेगाहर्ज अनि न्यूज अन एयर मोबाइल एपमा पनि सुनिरहनु भएको छ। श्रोता, कार्यक्रम चित्रांजलिमा हिन्दी फिल्मी गीतहरूको संकालो कार्यक्रम चित्रांजलिमा अघिल्लो कोशी लिँदैछौ उदित नारायणको आवाजमा।

0: हस्त श्रोता स्वर्ण निगम र अल्का अग्निको आवाजमा सजिएको यो कोसेलीसँगै कार्यक्रम चित्राञ्जली यही सिद्धिन्छ। अप्रस्तुत गर्दैछौ कार्यक्रम स्वास्थ्य सल्लाह, जस अन्तर्गत यहाँले सुन्नुहुनेछ राइनाइटिस बारे जानकारी।
1: नमस्कार श्रोता, स्वागत छ स्वास्थ्य सल्लाह कार्यक्रमको यस नवीन अंकमा। श्रोता, आजको यस कार्यक्रममा हामी नाक सम्बन्धी एउटा रोग बारे जानकारी गर्न लागिरहेका छौं। यो रोग हो राइनाइटिस। हामी यो राइनाइटिस रोग के हो, कसरी लाग्ने गर्छ, यसबारे आज हामी जानकारी गराउनेछौ र यस विषयमाथि जानकारी दिन भनी हामीले आज हाम्रो स्टुडियोमा निम्त्याएका छौं ईएनटी रोग विशेषज्ञ डाक्टर मोहनीश एन छेत्रीज्यूलाई। डाक्टर साहब, स्वागत छ स्वास्थ्य सल्लाह कार्यक्रममा।
2: नमस्कार
1: डाक्टर साहब, आज हामी यो राइनाइटिस रोग बारे जान्न भनी यहाँ छौं है। हामी तपाईँबाट जान्न चाहन्छौ, यो राइनाइटिस यो कस्तो प्रकारको रोग हो यो डाक्टर साहब?
2: राइनाइटिस जुन चाहिँ तपाईँले भन्नुहुँदैछ, राइनाइटिस भन्नाले अब राइनोबाट निस्केको अब एउटा नाम दिएको छ, नाकको बिमारी, नाकमा पानी चुनु है, नाकभित्र केही पनि। अब मेडिकली भन्यो भने यो नाकको इन्फ्लेमेसन हो राइनाइटिस, र यसका धेरै प्रकारहरू हुन्छन् र यसमा सबैभन्दा महत्वपूर्ण चाहिँ हाम्रो एलर्जिक राइनाइटिस जुन चाहिँ भन्छौँ, त्यो एलर्जिक राइनाइटिस हुन्छ।
1: यो अब यसका लक्षणहरू चाहिँ के कस्तो हुने गर्छ राइनाइटिस?
2: जुन चाहिँ हाम्रो यो राइनाइटिस भयो है, अब यसमा एलर्जिक राइनाइटिस एउटा लिएर हामीले कुरा गर्दाखेरि यसको मुख्य लक्षणहरू चाहिँ नाक बाट पानी चुने, नाकबाट एकदमै क्लियर पानी है, सङ्गलो पानी भन्नुहोस् चुने,
1: त्यहाँदेखि
2: ज्यादातर चुइबस्ने, पानी चुइबस्ने है, त्यहाँदेखि तपाईँको नाकबाट पानी चुएको साथमा यसमा हाम्रो हाच्छ्युम क्या, धेरै मात्रामा हाच्छ्युम हुने। हाच्छ्युम सबैलाई हुन्छ है, अब केही धुलो आयो, अलिकति आयो, अलिकति हाच्छ्युम आउँछ, तर यसमा चाहिँ हाच्छ्युम आएको आएकै गर्ने, एक तल आयो भने छ सात चोटि आउने, र मेडिकली यसलाई प्यारोक्सिस्मल बाउट्स अफ स्निजिङ भन्छ, कि अब स्निजिङको एकदमै आएको आएकै गर्ने है। त्यहाँदेखि अर्को चाहिँ नाकभित्र चिलाउने, नाकभित्र कुतकुती लागेको जस्तो हुने, मुखको भित्र तर्कुलामा कुतकुती लागेको जस्तो हुने, आँखा चिलाउने, नाकको वरिपरिको हिस्साहरू सबै चिलाउने, यस्तो हुने गर्छ।
1: अब यो जुन तपाईँले भन्नुभयो एलर्जिक है, अब यो के कस्तो एलर्जीले गर्दा चाहिँ यो हुन सक्छ?
2: हाम्रो एलर्जिक राइनाइटिस अब एउटा यस्तो बिमारी हो जुन चाहिँ हामी खाएको चीजले एलर्जी गरेको होइन यो है। यो चाहिँ अब हाम्रो जुन चाहिँ वातावरणमा, एयरमा है, हावामा जुन चाहिँ एलर्जेन्सहरू हुन्छ, यसले गर्दाखेरि हामीलाई एलर्जी हुन्छ नाकमा। र अब यसमा मुख्य प्रकारले गरे भने हेऱ्यो भने धुलो, धुलोमा चाहिँ के देखिन्छ भने डस्ट माइट जुन चाहिँ भन्छ है, किटाणु त्यो एकदमै सानसानो त्यो डस्ट माइटहरू हुन्छ। त्यहाँदेखि एनिमल ड्यान्डर भन्छ, एनिमल ड्यान्डर भनेको तपाईँको यही कुकुर बिरालो, स्पेसली कुकुर बिरालोको भुत्ला है। त्यहाँदेखि अरू चाहिँ पोलन जुन चाहिँ अब फुल्ने फुलहरूमा जुन चाहिँ त्यो यसको धुलो हुन्छ है, त्यो त्यहाँदेखि कतिवटा रुखपातहरूले गर्दा पनि एलर्जी हुनसक्छ। र बेसी जस्तो चाहिँ हाम्रो धुलो, धुलो चाहिँ धुलो र अब एनिमल्सहरू है, कुकुर बिरालोहरू भयो, यिनीहरूले गर्दा
1: चाहिँ हुन्छ। अब यसको जुन रोगीहरू हुने गर्छन् है, यो के सानैदेखि जन्मिँदै यस्तो रोग लिएर जन्मिने गर्छन् कि यो समय अन्तरालमा हुने गर्छ, कसैलाई पनि हुनसक्छ?
2: यो तपाईँको समय अन्तरालमा हुन्छ भन्दा पनि अब कतिजना चाहिँ अलिकति ससेप्टेबल हुन्छन् है, कतिजना व्यक्तिहरूलाई चाहिँ अलिकति एलर्जिक बेसी नै हुने गर्छ र उहाँहरू

0: ले चाहिँ अब यो एलर्जेनहरू जुन चाहिँ धुलो भयो जे पनि हामीले कुरा गरिरहेको छौँ यो चिजहरूको अब उसमा आयो भने सम्पर्कमा आयो भने चाहिँ उहाँहरूलाई चाहिँ यो बेसी हुने गर्दछ र अर्को फेरि के हुन्छ भने तपाईँको सिजनल है वर्षालैभरि नभएर कुनै सिजनमा अब त्यो फूलहरू छ त्यसलाई सिजनल एलर्जिक राइनाइटिस भन्छ र कतिजनालाई बाह्रै महिना हुने गर्नाले पेरिनल एलर्जिक राइनाइटिस भनिन्छ हो त्यो यो अब ठूलो भएर पनि हुन सक्छ सानैदेखि पनि हुन सक्छ
1: अब यो रोगको जाति हुन सक्छ कि यसलाई जीवनभरि नै
0: अब यसमा मुख्य गरेर चाहिँ अब हामी के भन्छौँ भने एलर्जिक डिजिजेसहरूलाई चाहिँ अब अहिले एक दुईवटा नयाँ अब इम्प्रुभमेन्टहरू आएको छ ट्रिटमेन्टमा है इम्युनोथेरापीहरू भन्छौँ सप्रेसिभ इम्युनोथेरापीहरू भन्छौँ यस्तोहरूमा चाहिँ ट्रिटमेन्ट पनि हुँदैछ तर ज्यादातरमा के देखिन्छ भने बिरामीहरूको एक भन्दा बेसी चिजसँग एलर्जी भइरहेको छ तपाईँको अब तीन चारवटा चिजसँग एलर्जी भएको देखिरहेको छौँ र यसरी तीन चारवटा चिज भएकोले गर्दा चाहिँ यसमा चाहिँ अब एकदम क्युरेटिभ ट्रिटमेन्ट चाहिँ भएको छैन यसमा हामी तपाईँको प्रिभेन्टिभ ट्रिटमेन्ट र अब यसको सिम्टोमेटिक ट्रिटमेन्टहरू चाहिँ बेसी गरिन्छ तर अब एउटा मात्रै चिजसँग एलर्जी हुँदैछ नभए दुईटा चिजसँग एलर्जी हुँदैछ भन्ने चाहिँ यसमा इम्युनोथेरापी भनिन्छ आजकल रिसेन्टली सुरु भएको छ त्यसले गर्दा निको पनि गर्न सकिन्छ
1: हजुर अब निको पनि गर्न सकिन्छ भन्नुभयो डाक्टर साहब है कतिलाई हुने पनि गर्छ होला यो रोग एलर्जी हो केही क्षणमा जाति हुन्छ भनेर यसलाई सायद छोडी पनि दिन्छन् डाक्टरकोमा नदेखाएर के यो सही हो कि डाक्टरकोमा जानुपर्ने आवश्यक छ छैन उपचार गराउनु कतिको आवश्यक छ
0: यसमा हामीले अब बेसिकली हेर्यो भने दुईटा चिज छ है एउटा चाहिँ यसले हाम्रो क्वालिटी अफ लाइफ है दिनदिनै अब हाम्रो जुन चाहिँ हामीले डेलीको एक्टिभिटीहरू गर्छौँ होइन त्यसमा यसले असर गर्छ नाकबाट पानी चुइरहेको हुन्छ हातचुम आइरहेको हुन्छ राम्रोसँगले काम गर्नु सकिँदैन होइन त्यसले गर्दाखेरि मान्छेले ट्रिटमेन्ट लिनु आउँछन् एउटा चाहिँ र अर्को चाहिँ अब यसमा हेर्यो भने यो लामो अन्तरालसम्म रहिबस्यो है अब तपाईँलाई एलर्जी भएको भएकै छ भनेर ट्रिटमेन्ट राम्रोसँगले गरिएन भने चाहिँ यो बादमा गएर यसबाट नाकभित्र मासु पलाउने पोलिप भन्ने बिमारीहरू है साइनोनेजल पोलिपोसिसहरू बिमारीहरू उत्पत्ति हुन सक्छ त्यो हेरेर चाहिँ अब यसको उपचार गरेको नै निको हो र यसको रोकथाम जुन चाहिँ हाम्रो एलर्जी एभोइडेन्सहरू भन्छ रोकथाम गरेको र यसको अब अलिअलि सिम्टम हुँदाखेरि यसलाई ट्रिटमेन्ट गरेको नै राम्रो हो
1: के डाक्टर साहब यस्तो ट्रिटमेन्ट नगराउँदा एस्थमाहरू पनि हुने सम्भावना छ
0: यसको आजमासँग चाहिँ यसको रिलेसन चाहिँ अब यसको ट्रिटमेन्ट गराउँदा नगराउँदा आजमा हुने नभएर चाहिँ अब तपाईँले कुरा सही गर्नुभयो यसो भनिन्छ कि यो एयरवे डिजिज हो है अब हाम्रो आजमा चाहिँ लोअर एयरवे डिजिज भनिन्छ यो एलर्जिक राइनाइटिस चाहिँ अप्पर एयरवे डिजिज भनिन्छ र यो दुईटामा चाहिँ अब एकदमै ऊ छ के भन्छ अब लिङ्केज भनौँ न है अन्त जो पेसेन्टको एलर्जिक राइनाइटिस हुन्छ ऊ पेसेन्टहरूमा आजमा बेसी हुने देखिन्छ र जसको आजमा अलरेडी डायग्नोज भएको छ उहाँहरूलाई पनि एलर्जिक राइनाइटिस बेसी हुने यो एकदमै अब एभिडेन्स प्रुभन हो
1: हजुर डाक्टर साहब तपाईँले अघि भन्नुभयो कि यो एलर्जी जुन छ धुलो यसले गर्दा चाहिँ हुने गर्छ अब आजकलको यो पर्यावरण अति नै दूषित भइसकेको छ अब बाहिर निस्कदा यो हावामा सास लिँदा के कस्तो ध्यानहरू दिनुपर्छ मतलब के कुराहरूमा चाहिँ विशेष ध्यान दिनुपर्छ यस रोगबाट जोगिनको लागि राइनाइटिसबाट
0: जसलाई एलर्जिक राइनाइटिस अब भइरहेको छ है उहाँहरूले चाहिँ अब मुख्य गरेर चाहिँ एउटा चाहिँ भयो आफ्नो रूम अब बस्ने जुन चाहिँ कमरा छ है त्यसमा कार्पेटहरू युज गर्नु भएन है भुइँमा जुन चाहिँ धुलो टिप्ने कार्पेटहरू हुन्छ दर्रीहरू हुन्छ हामी सिक्किममा एकदमै टिबेटन कार्पेटहरू युज गर्छौँ है त्यसमा एकदमै अब धुलो बसेर त्यसले एउटा गर्ने गर्छ अर्को चाहिँ फेरि कुकुर बिरालोहरूलाई घरभित्र रूममा आउने ओछ्यानमा खेल्ने गर्छन् कतिजनाले त्यस्तो गर्नु भएन र अर्को हामी के गर्न सकिन्छ भने जुन चाहिँ कुचो लाउँदाखेरि है कुचो लाउनुभन्दा बेसी वेट मपिङ जुन चाहिँ अब थाङ्ना पोछा गर्नु भनिन्छ त्यो गर्यो भने धुलो उड्दैन अन्त त्योहरू गर्नु पर्यो बाहिर जाँदाखेरि अब अहिले त कोभिडले गर्दाखेरि मास्क धेरै लगाइरहेको छन् र राम्रो खालके N95 मास्क लगाएकोले गर्दाखेरि हामीले लास्ट यो एक वर्षहरूमा भनौँ न धेरै अब यसको ऊ कम्ती देखिरहेको छौँ इन्सिडेन्सहरू र जसको क्रोनिक पेसेन्टहरू हुनुहुन्छ जसलाई भइरहेको छ उहाँहरूले पनि भन्नुहुँदैछ कि मास्क लगाउँदाखेरि धेरै राम्रो भइरहेको छ किनभने फिल्टर भइरहेको छ
1: डाक्टर साहब तपाईँले जुन भन्नुभयो अघि लक्षणहरू यसको कुरा गऱ्यौँ हामीले है अब जुन नाक चुहिने हाँछु आउने अब मार्गीको पनि यस्तै लक्षणहरू हुने गर्छ कसरी भिन्नता छुट्याउने
0: अब मार्गीमा चाहिँ जुन चाहिँ हामी कमन कोल्ड भन्छ है मार्गीमा चाहिँ पानी बेसी जस्तो हाम्रो सङ्लो नबगेर अलिकति पहेँलो बगिहाल्छ है अन्त फेरि यो एक दुई दिनमा जाति भइहाल्छ अन्त योसँग फेरि कस्तो हुन्छ नि नाक बन्द हुने त्यहाँदेखि टाउको दुख्ने है यस्तो जिउ अब अलिकति लेथार्जी भइहाल्ने अब रुगामार्गी लागेको दुई तीन दिनमा फेरि ठिक भइहाल्छ तर एलर्जिक राइनाइटिस एकदमै लामो समयसम्म चलिबस्छ दुई हप्ता तीन हप्तासम्म भन्दा बेसी पनि चल्नु सक्छ
1: यो सर यसको फ्रिक्वेन्सी कस्तो हुन्छ सर यो एलर्जीको डेली हुन सक्छ कति दिन रहन सक्छ
0: यो अघि मैले भने जस्तो है यो दुई किसिमको हुन्छ एउटा सिजनल एलर्जिक बेसिकली सिजनल एलर्जिक राइनाइटिस भन्छ जुन चाहिँ एउटा सिजनमा हुन्छ फुल फुल्ने सिजनमा हुन्छ कतिजनालाई वर्षमा दुई चार महिना साह्रो सताउँछ फेरि वर्षको अरू सालभरि हुँदैन
1: निरन्तर
0: हजुर त्यहाँदेखि अर्कोमा हाम्रो पेरिनल एलर्जिक राइनाइटिस हुन्छ, यसमा चाहिँ अब जहिले पनि हुन सक्छ र युजली यो लामो अवधिको लागि हुन्छ, एक दुई हप्ता भन्दा बेसीको लागि पेसेन्टलाई सताइरहेको हुन्छ।
1: हजुर डाक्टर साहब, यो उपचारको लागि चाहिँ इएनटीमै गएर देखाउनु पर्यो?
0: यसको उपचारको लागि चाहिँ तपाईँले इएनटीमा आएर अब हामीले यसमा के गर्न सकिन्छ भने एउटा चाहिँ एकताल हेरेर है नाकको भित्रमा दूरबिन लगाएर हेरेर कस्तो छ कति छ, त्यहाँदेखि एक दुईवटा खुनको जाँच गरेर तपाईँको एलर्जीको अलिकति टेन्डेन्सी बेसी छ कि त्यस्तोहरू हेरेर अन्त यसमा हामीले दबाई लाउने र नाकमा लाउने र खाने दबाईहरू दिएर हामी यसको उपचार गर्छौँ।
1: सर यो साइनससँग पनि यसको केही सम्बन्ध छ?
0: साइनस अब यो तपाईँको एलर्जिक राइनाइटिस धेरै मात्रामा भइबस्यो भने चाहिँ अब यसले साइनसको पनि अब कन्टिन्युस हुन्छ हाम्रो नाकसँग, अन्त त्यसले गर्दा यसले बादमा गएर साइनोसाइटिस पनि गर्न सक्छ।
1: हजुर,
0: अब साइनोसाइटिसहरू भयो भने चाहिँ तपाईँको जुन चाहिँ अब मार्गी जस्तै है अब पानी चुने चाहिँ अब सङ्लोबाट एकदमै पहेँलो भएर जान्छ, त्यहाँदेखि टाउकोहरू दुख्नु थाल्छ हो। एलर्जिक राइनाइटिसमा मात्रै चाहिँ अब पानी सङ्लो हुन्छ अन्त त्यहाँदेखि तपाईँको टाउकोहरू बेसी दुख्दैन।
1: हजुर, अब कतिले हुन्छ डाक्टर साहब, अब डाक्टरकोमा नगएर घरमै अब घरेलु उपचार पनि केही गर्ने खोज्छन् है, यसमा तपाईँ के भन्न चाहनुहुन्छ?
0: अब घरेलु उपचारमा त मेन चाहिँ यसमा एलर्जी एभोइडेन्स भन्छ है, अब धुलो पुलोबाट बाँच्नु पर्यो होइन तपाईँको, त्यहाँदेखि अब त्यो जुन चाहिँ नाक पखाल गर्छन् कतिजनाले नाक त्यो अब योगामा पनि एउटा प्रसिद्ध हुन्छ होइन, अब त्योहरू गर्दा हुन्छ, त्यसमा केसमा केही हानि छैन, तर अब दबाई खानुको लागि त अब एलोपेथीको दबाई खानुको लागि तपाईँले डाक्टर देखाएको नै बेस हो।
1: अब यस्तो यो रोग नलागोस् भनेर चाहिँ सर यस्तो कि नाकको जुन तपाईँले कुरा गरिहाल्नु भयो व्यायाम योगाहरू जुन छ कि यस्तो छ प्रोसिजर कि यो रोग नलाग्न सक्ने मान्छेहरू,
0: अब यसमा तपाईँको जुन चाहिँ नेटी पट भन्छ जुन चाहिँ नाक धुने गर्छन् है, अब एकपट्टिबाट पानी सङ्लो सफा पानीले नाक धोयो भने अब यसले जुन चाहिँ एलर्जी गर्ने तत्वहरू नाकमा पसेको हुन्छ यो बगाएर वापस बाहिर निस्किन्छ र एलर्जी हुँदैन, त्यसले गर्दाखेरि त्योहरू गर्दाखेरि अब राम्रो हुन सक्छ।
1: हजुर, हामी डाक्टर साहब कार्यक्रमको अन्त्यतिर आइपुगिसकेका छौँ है, तपाईँले यो एलर्जीको कुरा गर्नुभयो, यसको अर्को पनि केही प्रकार छ कि यसको बारेमा पनि संक्षिप्तमा हाम्रो श्रोताहरूलाई जानकारी?
0: राइनाइटिस अब एकदमै एउटा ठूलो बिमारी भन्नु पर्यो, यसमा धेरै टाइपको हुन्छन् है, अब एलर्जिक राइनाइटिस जुन चाहिँ अहिले हामीले यसो वार्ता गर्यौं, एलर्जिक राइनाइटिस छोडिकन हाम्रोमा अरू तपाईँको भेजोमोटर राइनाइटिस भन्छन् अनि त्यहाँदेखि अरू तपाईँको ब्याक्टेरियल नभए भाइरल राइनाइटिसहरू हुन्छन्, अरू धेरै किसिमका राइनाइटिस हुनसक्छ जसमा पनि नाकमा पानी बग्ने र नाक अब तपाईँको चिलाउने नभए नचिलाउने हाच्यू मात्रै आउनेहरू हुन्छन्, अब यो सबै तपाईँको एकताल वृत्तान्तमा हेरेर है टेस्टहरू गरेर पनि यसमा छुट्याउन सकिन्छ।
1: डाक्टर साहब अन्त्यमा के भन्न चाहनुहुन्छ हाम्रा श्रोताहरूलाई यस रोगबारे जागरूकता जगाउँदा के भन्न चाहनुहुन्छ?
0: एलर्जिक राइनाइटिस जुन चाहिँ हामीले अब अहिले डिस्कस गरिरहेको छौँ है, अब एलर्जिक राइनाइटिसको चाहिँ अब मेन चाहिँ हामीले के याद गर्नु पर्यो भने ट्रिटमेन्ट भन्दा इम्पोर्टेन्ट यसमा चाहिँ एलर्जन एभोइडेन्स भन्छ, जुन चाहिँ तत्वले हामीलाई एलर्जी गरिरहेको छ है त्यसबाट चाहिँ हामी बाँच्नुपर्छ। त्यो बाँच्नुको लागि अब यसमा दुईटा मुख्य के छ भने एउटा त हामी त्यसलाई घरभित्र नभए आफू सुतेको जग्गामा राख्नु भएन नभए आफू जानु भएन त्यसको छेउछाउमा है, अर्को चाहिँ अब नाकमा पसिहाल्यो भने पनि है अब तपाईँको नाक पखालेर हुन्छ कि कसरी हुन्छ यसलाई निकालेर एलर्जी गर्नु दिनु हुँदैन।
1: हवस् त डाक्टर साहब, तपाईँले यतिको महत्वपूर्ण जानकारी दिनुभयो राइनाइटिस विषयमाथि, आफ्नो समय निकालेर हाम्रो स्टुडियोमा आइदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद।
0: धन्यवाद तपाईँलाई पनि।
1: हवस् त श्रोता, यसैका साथ आजको हाम्रो स्वास्थ्य सल्लाह कार्यक्रमको निर्धारित समय यही नै पूरा हुँदछ। फेरि अर्को हप्ता हामी पुनः कुनै नयाँ विषयवस्तुका साथ उपस्थित हुने नै छौं, तबसम्मका लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार।
2: श्रोता सुन्दै हुनुहुन्थ्यो कार्यक्रम स्वास्थ्य सल्लाह, डाक्टर मोहनेश छेत्रीद्वारा विविध जानकारीहरू राइनाइटिस बारेमा अनि अन्तर्वार्ता लिनुहुँदै थियो अंकुश रौडियारले। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं, जसलाई हाल एफएम कञ्जंघाको 103 मेगाहर्ज न्यूज एन आयर मोबाइल एपमा पनि सुन्न सक्नुहुन्छ। आउनु श्रोता, केही बेर मनोरञ्जन गरौं हिन्दी फिल्मी गीतहरू सुनेर।

यो आकाशवाणी गान्तोक हो। अब सुन्नुहोस् मुख्य समाचार। सिक्किमका लोकसभा सांसद डाक्टर इन्द्रहाङ सुब्बाले हिजो नयाँ दिल्लीमा सड़क परिवहन तथा राजमार्ग मन्त्रालयका केन्द्रीय राज्य मन्त्री अजय टम्टालाई भेट्नुभयो। डाक्टर सुब्बाले सिक्किमको हालैको भ्रमण र राज्यभरि चलिरहेका सड़क पूर्वाधार परियोजनाहरूको विस्तृत समीक्षाका लागि श्री टम्टाप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले हिजो नयाँ दिल्लीमा केन्द्रीय जल शक्ति मन्त्री सीआर पाटिलको उपस्थितिमा सिक्किम सरकार र भारत सरकारको जल शक्ति मन्त्रालय बीच जल जीवन मिशन जेजीएम 2.0 अन्तर्गत भएको समझदारी पत्रमा आदान प्रदान समारोहमा भाग लिनुभयो। सिक्किम विधानसभाका अध्यक्ष मिङमा नर्बु शेर्पाले हरियाणा विधानसभाले चण्डीगढ़को हरियाणा विधानसभामा 8-9 जूनमा आयोजन गरेको भारत क्षेत्र जोन 2 को राष्ट्रमण्डल संसदीय संघ सम्मेलनको उद्घाटन समारोहमा भाग लिनुभयो। सिक्किम सरकारको ग्रामीण विकास विभाग पञ्चायत राज तथा सहकारी विभागका मन्त्री अरूण उप्रेतीले गेजिङ जिल्लाको रिम्बी नदीको किनारमा श्रमधन पार्क भनेर चिनिने लेबर अफ ल पार्कको उद्घाटन गर्नुभयो। मौसम विज्ञान केन्द्र गान्तोकले 9-15 जूनसम्म सिक्किमभरि वर्षाको गतिविधि बढ़ने चेतावनी जारी गरेको छ। नागरिकहरूलाई सतर्क रहन, यात्रा अघि सड़कको अवस्था बुझ्न र जोखिमयुक्त क्षेत्रमा नजान आग्रह गरिएको छ। कृषि तथा बागवानी विभाग पाकिमले कृषि प्रविधि व्यवस्थापन एजेन्सी आत्मा पाकिमसँगको समन्वयमा पाकिम जिल्लाको आसम लिङ्जी ग्राम पञ्चायत केन्द्रमा किसान जागरूकता कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्यो। श्रोतामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। अब भने यहाँलाई मनोरञ्जन गराउनेछौ नयाँ हिन्दी फिल्मी गीतहरू सुनाएर कार्यक्रम ताजी तरानेमा पहिलो कोशी लिएका छौं। अंकित तिवारीको आवाजमा एक विलेन फिल्मबाट।

श्रोता यहाँले सुन्नुभयो जावेद अली र पलक मुचेलको आवाजमा यो कोशीले कार्यक्रम ताजी तरानीमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। अघिल्लो गीत लिँदैछौ जोगिन नौटियालको स्वरमा।

हस्त श्रोता सलमाली खोलगाडीको आवाजमा सजिएको यो कोशेलीसँगै कार्यक्रम ताजे तरानेका गीतहरूको संगालो यही सिद्धिन्छ।

यतिखेर बिहानको 10:30 गइरहेको छ। अब यहाँलाई आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रचार गरी सुनाउने टेली एफएम गोल्डका विविध कार्यक्रमहरू सुन्दै गर्नुहोस्। आकाशवाणी गान्तोक

मिडियम वेबको दुई सौ 13.67 मीटर तदनुसार 1404 किलो हर्समा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यसका साथै यहाँले हामीलाई 103 मेगाहर्स एफएम कञ्चनजंघा साथै न्यूज अन एआईआर मोबाइल एपमा पनि सुनिरहनु भएको छ। श्रोता समय स्टुडियोको घडीनुसार 11:40 भइसकेको छ र अबको समय हो कार्यक्रम नारी संसारको। आज हामी श्रोताहरूलाई कार्यक्रम नारी संसारमा टिकामाया मंगरले लिनुभएको अन्तर्वार्ता सुनाउन गइरहेका छौं र अन्तर्वार्ताको विषय रहेको छ वर्षा ऋतु अनि स्वास्थ्य।

0: कार्यक्रम नारी संसारमा सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत अभिवादन।
1: हजुर श्रोता, आजको कार्यक्रम नारी संसारमा हामी कुरा गर्नेछौ वर्षा ऋतु अनि स्वास्थ्य माथि। हजुर श्रोता, हाम्रो देशमा वर्षा ऋतु केवल एउटा मौसम मात्र नभए प्रकृतिको पुनः जागरण र नवीनताको प्रतीक पनि हो। गर्मीको चर्को तापपछि जब आकाशबाट वर्षाका थोपा धरतीमा झर्छन् तब वातावरणमा नयाँ ऊर्जा, ताजगी र उल्लासको संचार हुन्छ। खेतबारी हरियो बन्छन्, नदी खोला तथा झरनाहरू पानीले भरिन्छन् र चारैतिर प्रकृतिले आफ्नो मनमोहक सौन्दर्य छर्छ। तर यो रमाइलो मौसम सँगै केही स्वास्थ्य सम्बन्धी चुनौतीहरू पनि आउँछन्। वर्षायामको वातावरणमा आर्द्रता बढ्ने, पानीका स्रोतहरू दूषित हुने तथा लामखुट्टे र अन्य किराहरूको प्रकोप बढ्ने भएकोले डेङ्गु, मलेरिया, भाइरल ज्वरो, रुगाखोकी, छाला सम्बन्धी रोग तथा पेट सम्बन्धी विभिन्न समस्याहरू देखिन सक्छन्। त्यसैले वर्षा ऋतुमा आफू र आफ्नो परिवारलाई स्वस्थ तथा सुरक्षित कसरी राख्ने भन्ने जानकारी हुन अत्यन्त आवश्यक छ। सही खानपान, सरसफाई, नियमित व्यायाम तथा समयमै चिकित्सकीय परामर्शले हामीलाई धेरै रोगबाट जोगाउन सक्छ। यिनै महत्वपूर्ण विषयहरू बारे विस्तृत जानकारी दिन तथा वर्षा ऋतुमा अपनाउनु पर्ने स्वास्थ्य सम्बन्धी सावधानीहरू बारे चर्चा गर्न आज हामीसँग जोडिनु भएको छ डाक्टर निचुङ भोजिया। त उहाँसित लिएको अन्तर्वार्ता हामी हजुरहरू समक्ष साझा गरिरहेछौ। डाक्टर निचुङ, तपाईँलाई हाम्रो कार्यक्रममा स्वागत छ। नमस्कार।
2: नमस्कार सम्पूर्ण श्रोता महानुभवहरूलाई, मेरो हार्दिक अभिवादन। म डाक्टर निचुङ डोलमा हुँ अनि आज यहाँहरूसँग वर्षायाममा कसरी स्वस्थ रहने भन्ने विषयमा केही जानकारी साझा गर्न पाउँदा मलाई धेरै खुसी लागेको छ।
1: प्रथममा क्वेशन छ, वर्षा ऋतुमा मानिसहरूमा देखिने सबैभन्दा सामान्य स्वास्थ्य समस्याहरू के के हुन्?
2: ओके, धन्यवाद है। मेन चाहिँ अब सिक्किममा वर्षायाममा देखिने प्रमुख स्वास्थ्य समस्याहरू चाहिँ मोस्ट इम्पोर्टेन्टली चाहिँ अब पानीजन्य रोगहरू है, पानीबाट फैलिने रोगहरू जस्तै कि अब डाइरिया, झारा पखाला, अक्युट ग्यास्ट्रोएन्टराइटिस है, पेट र आन्द्राको सम्बन्धको रोगहरू, टाइफाइड है, हेपाटाइटिस ए, ई, यिनीहरू चाहिँ अब यिनीहरू रोगहरू चाहिँ अब फैलिनु सक्छ होइन पानीबाट चाहिँ। नेक्स्ट चाहिँ तपाईँको मस्किटो, मस्किटोबाट स्प्रेड हुने रोगहरू है, लामखुट्टेजन्य रोगहरू, यिनीहरू चाहिँ अब तपाईँको डेङ्गी भयो है, मोस्ट बेसी देख्ने चाहिँ डेङ्गी अनि मलेरिया हुनसक्छ होइन। अन्त अरू चाहिँ अब चिसो र भिजेको वातावरणले कारण तपाईँको रेस्पिरेटरी प्रब्लम्सहरू है, तपाईँलाई रुगाखोकी लाग्ने, इन्फ्लुएन्जा है, फ्लु, निमोनिया होइन, अब आस्थमाहरू चाहिँ तपाईँको अलि बेसी बढ्न सक्छ यो बेला चाहिँ। फोक्सोको रोगहरू चाहिँ अब पहिलादेखिको तपाईँको आस्थमा छ है, यो रेनी सिजनमा चाहिँ अब वर्षायानमा चाहिँ तपाईँको अलिकति बढ्न सकिन्छ। नेक्स्ट चाहिँ तपाईँको छाला सम्बन्धी रोगहरू,

0: जस्तो अब फङ्गल इन्फेक्सन है, चिलाउने है, तपाईँको अलिकत फोकाहरू निस्किने, चिलाउने होइन, रिङवर्म, ब्याक्टेरियल इन्फेक्सन, यस्तो एक्जिमाहरू सबै युजली है यो मनसुनमा चाहिँ अब वर्षामा चाहिँ तपाईँको बढ्न सक्छ. अन्त अरू चाहिँ तपाईँको आँखाको रोगहरू है, जस्तो अब हामीले भन्छ नि है कन्जङ्टिभाइटिसलाई चाहिँ अब आँखा पाकेकोहरू भन्छ है, त्यो अब अलिकत बेसी चान्स हुन्छ है अलिकत रेनी सिजनमा चाहिँ. अन्त सर्नु पनि छिटो सर्छ यो आँखाको रोगहरू, यिनीहरू चाहिँ अलिक बेसी देख्छ है तपाईँको यो रेनी सिजनमा चाहिँ तपाईँको अलिकत बेसी देख्नेहरू चाहिँ यिनीहरू हो रोगहरू. अरू चाहिँ हाम्रो है वर्षायाममा चाहिँ यो खानाहरू छिटो बिग्रिने होइन, त्यसले गर्दाखेरिको चाहिँ अब ब्याक्टेरियाहरू चाहिँ छिटो फैलिने है खानाबाट. अन्त त्यहाँदेखि तपाईँको भुँडी दुख्ने है, झाडा पखाला हुने त्यस्तो हुने चान्स हुन्छ होइन. अन्त मेन चाहिँ अरू चाहिँ हात चाहिँ साबुन र पानीले चाहिँ राम्रो नधोएर चाहिँ धेरै रोगहरू फैलिन्छ है यो सिजनमा. अब त्यही हो इम्पोर्टेन्टहरू चाहिँ अब रिजनहरू चाहिँ किन छिटो किन बेसी फैलिन्छ.
1: वर्ष ऋतुमा स्वस्थ रहन खानपानमा कस्ता परिवर्तन गर्नुपर्छ त?
0: वर्षायाममा चाहिँ तपाईँको सफा र सुरक्षित खाने पानीको चाहिँ एकदमै महत्त्व छ होइन, किनभने अब अघि भनेको जस्तै है पानीबाट सर्ने रोगहरू हुन्छ होइन. अन्त अब तपाईँले सफा पानी सुरक्षित पानी खानेको चाहिँ इम्पोर्टेन्स दिए पनि चाहिँ तपाईँलाई यो रोगहरूबाट बचाउँछ है. सो तपाईँको जस्तो झाडा पखाला भयो, तपाईँको टाइफोइड फिभर भयो, तपाईँको हेपाटाइटिस ए भयो, तपाईँको हेपाटाइटिस ई भयो होइन. सो सफा पानी पिउँदा चाहिँ यही रोगहरूको चाहिँ जोखिम धेरै नै कम हुन्छ होइन. अरू चाहिँ के हो भन्दाखेरिको चाहिँ अब रोग लागिसकेपछि चाहिँ धेरै जस्तै अब बच्चा र बुजुर्गहरूको चाहिँ डिहाइड्रेसन चाहिँ छिटो हुन्छ. उहाँहरूको चाहिँ शरीरको पानीहरू चाहिँ अब छिट्टो नै कमी देखिन्छ होइन. अन्त त्यो भएपछि चाहिँ अब हस्पिटलाइज हुनु सक्ने होइन, बिमार भएपछि हस्पिटलाइज हुनु सक्ने यो सबै हुन्छ नि त चान्सेस. सो अब तपाईँले फर्स्टमै होइन तपाईँले खाने पानीहरू सफा लिनुभयो होइन, त्यस्तो उमालेको पानीहरू लिनुभयो भने अब तपाईँको बिमार हुने है हस्पिटलाइज हुने तपाईँको चान्सै भएन नि होइन. अन्त तपाईँले अब मेन चाहिँ अब वर्षायाममा चाहिँ अब मेन त फोहोर पानी र अब तपाईँको खाने पानी सफा पानी मिसिने चान्स भयो नि है. सो अब तपाईँले अब खाने पानीमा चाहिँ अलि इम्पोर्टेन्स दिएर होइन, अघि भनेको जस्तो तपाईँले पानी उमालेर फिल्टर गरेर होइन बाहिर भएको बाल्टीहरू तपाईँले ढक्नु सक्नुहुन्छ होइन, त्यस्तो गर्नु सक्नुहुन्छ भने चाहिँ अब तपाईँलाई रोग लागेन.
2: हजुर त श्रोता, वर्ष ऋतु अनि स्वास्थ्य माथि हामी विस्तारमा कुरा गर्नेछौ, त अहिलेलाई भने केही क्षण रमाइलो गरौ यो गीत सुनेर.

0: डेङ्गु, मलेरिया है, टाइफाइड जस्ता रोगबाट बाँच्न के कस्ता सावधानी अपनाउनु पर्छ त?
1: बर्सातको मौसममा चाहिँ तपाईँको रोगबाट बाँच्न लागि चाहिँ मेन चाहिँ खाना सम्बन्धी परिवर्तनहरू है ल तिनीहरू चाहिँ अब मेन चाहिँ तपाईँले ताजा खाना खाने है, ताजा ताजा पकाएको होइन, अन्त जति सक्दो चाहिँ तपाईँले स्यालाडहरू होइन बाहिरतिर है तपाईँले घरमै मजाले धोएर होइन काँक्राहरू मजाले धोएर काटेको छ भने त अब ठिकै छ होइन, नभए त बाहिरतिर चाहिँ तपाईँले स्यालाडहरू त्यस्तोहरू चाहिँ कम खाने होइन, जति सक्दो आधा पकाएको है कच्चाहरू चाहिँ तपाईँले कम खानु पर्यो होइन, अन्त तपाईँले खाना चाहिँ धेरै समय बाहिर राखेको चाहिँ नखाने ओके अब अलि बासी भएपछि चाहिँ किनभने चिसो चिसो मौसममा त ठिकै छ है अलिकति राख्यो भने बाहिर, तर अब अहिलेको तपाईँको बर्सातको मौसममा चाहिँ खाना चाहिँ छिट्टो बिग्रिने चान्स हुन्छ है, त्यसले गर्दा अलिकति खानाहरू चाहिँ अलि धेरै समय बाहिर राखेको खानाहरू चाहिँ नखाने है बासी खानाहरू, अरू चाहिँ तपाईँले होइन स्ट्रिट फुडहरू खुल्ला भएको खानाहरू चाहिँ कम लिनुहोस् है, तपाईँको सब्जीहरू है सब्जी तपाईँको फ्रुट्सहरू तपाईँको फलफुलहरू चाहिँ मजाले धुने होइन मजाले धोएर अन्त लिने ओके, अरू चाहिँ तपाईँले चाहिँ जति सक्दो चाहिँ दही होइन दहीमा चाहिँ अलि प्रोबायोटिक अब तपाईँको राम्रो किराहरू हुन्छ होइन त्यसले चाहिँ तपाईँको जिउलाई तपाईँको शरीरलाई चाहिँ मद्दत गर्छ होइन, सो रोगहरू हुनु नहुनु लागि चाहिँ मद्दत गर्छ, त्यसले गर्दा दहीहरू लिनुहोस् होइन, अन्त घरमा चाहिँ खानाहरू चाहिँ तपाईँको बाहिर टेबलमा त्यतिकै नराख्नुहोस् अलिकति ढकेर राख्नुहोस् किनभने किराहरू बस्नु सक्छ।

0: है किराहरूले चाहिँ फेरि मैला फोहोर ठाउँबाट आएको हुन्छ कति होइन. सो तपाईँले घरमा चाहिँ खानाहरू चाहिँ डकेर राख्नुहोस्. अरू चाहिँ तपाईँले पानी सम्बन्धी परिवर्तन के गर्न सक्नुहुन्छ भने अब मैले अब घरिघरि त्यही भनेको छु है, उमालेको फिल्टर वाटर होइन, पानी उमालेको फिल्टर गरेको त्यस्तोहरू मात्रै लिने जति सक्दो है. तपाईँले धाराको पानी, ट्यापको वाटरहरू होइन, कलको पानी नलिने, उमालेको पानी है चिसो लिनुहुन्छ भने उमालेर सेलाएको पानी होइन, त्यो चाहिँ इम्पोर्टेन्ट हो, त्यो चाहिँ एकदमै तपाईँले याद गर्नु पर्यो होइन. अरू चाहिँ तपाईँको पानीको पानी राख्ने तपाईँको भाँडाहरू हुन्छ है, तिनीहरू चाहिँ मजाले धोएर राख्ने होइन, सफा गरिरहने. सो अब यही तपाईँले होइन मजाले हातहरू धुने होइन, हातहरू तपाईँ खाना खानु अगाडि होइन, टोइलेट गएपछि होइन, तिनीहरू सबै गर्नुभयो भने त हुन्छ.
1: वर्षायाममा है रोग प्रतिरोधक क्षमता है बढाउनका लागि के गर्नुपर्छ?
0: वर्षायाममा चाहिँ तपाईँले होइन तपाईँको रोग प्रतिरोधक शक्ति चाहिँ बढाउन सक्नुहुन्छ होइन. मेन चाहिँ तपाईँले सन्तुलित र पोषिलो खाना खाने है, र ब्यालेन्स्ड डाइट लिने ल. जसरी तपाईँले अब तपाईँको हरियो साग सब्जी, तपाईँको भाइटामिन सी होइन, तपाईँको भाइटामिन सी भएको निम्बु, सुन्तला, आम्ला अलि बेसी लिने, आयन र जिङ्क पाएको खाना खाने है ल. अलिकता पालक, दाल होइन, त्यहाँदेखिको तपाईँको अलिकता आलमन्ड, बदामहरू हुन्छ होइन, यिनीहरूले चाहिँ तपाईँको शरीर अलिकता मजबुत बनाउँछ है. यो सबै भिटामिनहरू तपाईँको जे जे चाहिन्छ होइन तिनीहरूले. अरू चाहिँ तपाईँले मेन है तपाईँको सफा र सुरक्षित पानी पिउने होइन, उमालेको फिल्टर गरेको पानी है ल. अरू चाहिँ तपाईँले मेन चाहिँ तपाईँको चाहिँ हाम्रो पेट चाहिँ अब एउटा ठुलो भाग भयो होइन, इम्युनिटीको होइन, ठुलो भाग भयो हाम्रो पेट से. सो तपाईँले पेटको स्वास्थ्य राम्रो राख्नु पर्यो है. सो दहीहरू, प्रोबायोटिक्सहरू लिने होइन, तपाईँको फाइबर है, तपाईँ फलफुलहरू बेसी लिने है, जति सक्दो दबाईहरू तपाईँले त्यतिकै एन्टिबायोटिकहरू नलिने है, तपाईँको त्यो जति सक्दो देखाएर होइन, अन्त तपाईँको ट्रिटमेन्टहरू चाहिँ तपाईँ सब सेन्टर, पिएचसीतिर गएर गर्ने है, जति सक्दो चाहिँ आफै आफैलाई चाहिँ दबाईहरू नदिने. अन्त अरू चाहिँ तपाईँको राम्रोसँग सुत्ने, दिनमा तपाईँको 7-8 घन्टा चाहिँ मजाले सुत्ने है ल. अरू चाहिँ तपाईँको चाहिँ के हुन्छ भन्दाखेरिको चाहिँ कम निन्द्राले चाहिँ तपाईँको शरीरहरू चाहिँ कमजोर हुन्छ होइन. अन्त तपाईँको अरू चाहिँ साफ सफाइमा चाहिँ तपाईँको अलिकति ध्यान बेसी दिने है ल. सो यिनीहरू चाहिँ गरेपछि चाहिँ तपाईँको अलिकति इम्युनिटी हुन्छ है, इम्युनिटी बेटर हुन्छ तपाईँको होइन, अन्त तपाईँको रोगहरू कम हुन्छ है.
1: बाल बालिका र ज्येष्ठ नागरिकहरूले है सिनियर सिटिजनहरूले वर्षा ऋतुमा विशेष रूपमा के कस्ता सावधानी अप्नाउनु पर्छ त?
0: बर्सातको मौसममा है तपाईँले है बालबालिका र बुजुर्गहरूको लागि चाहिँ सबैभन्दा महत्त्वपूर्ण चाहिँ अब त्यही हो है, सफा र सुरक्षित खाने पानी होइन, उमालेको फिल्टर गरेको पानी होइन. अरू चाहिँ तपाईँको मेन चाहिँ हात चाहिँ सफा राख्ने होइन, ह्यान्ड वास गर्ने है, टोइलेट गएपछि, बाहिरबाट आएपछि होइन, भिजेको लुगा छ भने छिटो फेर्ने है, मच्छरबाट बच्ने, जस्तो कि तपाईँले नेटहरू है, मच्छर दाप्नेहरू युज गर्ने होइन. अन्त तपाईँले घर वरिपरि सफा गर्ने है, श्वास प्रवास सम्बन्धी रोग बाट बाँच्ने है, त्यो चाहिँ अब तपाईँले घरभित्र हावा चाहिँ मजाले आउनु जाने है, भेन्टिलेसन बनाउने होइन, तपाईँको बुजुर्गहरूलाई चाहिँ सुक्खा र गरम राख्ने होइन. तपाईँले अरू चाहिँ ब्यालेन्स्ड डाइट है, तपाईँ अघि भनेको जस्तो इम्युनिटी बढाउने होइन, पोषिलो खाना खाएर है, भिटामिन सी, आयन, जिङ्कहरू होइन, त्यो सबै तपाईँले खानाहरू, सागहरू, सब्जीहरूमा है, निम्बु तपाईँको तिनीहरूमा हुन्छ होइन. सो पोषिलो खाना खाने चाहिँ एकदमै जरुरी छ होइन. अन्त तपाईँको अरू चाहिँ के भयो भने चाहिँ डक्टरहरूलाई कि अब तपाईँले छिटो उपचार गर्ने है, किनभने बालबालिकाहरू है, बुजुर्गहरूको चाहिँ तपाईँको चाहिँ अलिकति बिमार भएपछि रोग लाग्यो

0: भएपछि चाहिँ अलिक है सिरियस हुन सक्ने है डिहाइड्रेसन होइन जिउको पानीहरू छिटो सुक्ने त्यो सबै हुन्छ है। सो त्यो भएपछि चाहिँ तपाईँले छिटो उपचार गराउने है मेन चाहिँ उनीहरूलाई। अन्त तपाईँले बुजुर्गहरूको चाहिँ अब एउटा विशेष केयर जस्तो कि अब तपाईँले रेगुलर चेकअप गराउने होइन बच्चाहरूको भ्याक्सिनेसनहरू सबै टाइम टाइममा गराउने है हातहरू धुने अन्त नङहरू काट्ने होइन टिफिनहरू मजाले सफा गरेर पठाउने होइन धोएर खानाहरू घरकोहरू है लन्च त्यही पनि ठिकै छ होइन स्कुलमा अरू स्न्याक्सहरू तपाईँको होइन मजाले घरबाटै पठाउने। अरू चाहिँ तपाईँको बुजुर्गहरूलाई चाहिँ तपाईँले फ्लूको चाहिँ भ्याक्सिन हुन्छ है ल त्यो चाहिँ तपाईँले तपाईँको 60 वर्ष भएपछि तपाईँले लाउनु सक्नुहुन्छ है। तपाईँले यो सम्बन्धित अलिकति इन्फर्मेसनहरू बेसी चाहेको छ भने चाहिँ तपाईँले सोध्नु सक्नुहुन्छ है तपाईँको सेन्टर्सहरूमा तपाईँको पिएचसीतिर गएर है सोध्नु सक्नुहुन्छ होइन इन्फर्मेसन चाहियो भने चाहिँ। नभए चाहिँ तपाईँले यो भ्याक्सिन चाहिँ तपाईँले सालमा एकचोटि लाउने हो होइन त्यसले तपाईँको रुगाखोकी तपाईँको इन्फ्लुएन्जा है बाट बचाउँछ तपाईँको त्यस्तो रोगहरूबाट होइन फोक्सोको रोगहरू तपाईँको अब निमोनियाको भ्याक्सिन हुन्छ है त्यस्तोहरू हुन्छ त्योहरू सबै तपाईँले अप टु डेट गरेर त्यस्तो गर्नुभयो होइन लाउनुभयो भने चाहिँ अलिक बेटर हुन्छ तपाईँको लागि राम्रो हुन्छ है।
1: हजुर श्रोता, यहाँले आकाशवाणीको गान्तोक केन्द्रबाट सुनिरहनु भएको छ कार्यक्रम नारी संसार अन्तर्गत वर्षा ऋतु अनि स्वास्थ्यमाथि जानकारी। त यसका निम्ति हामीसँग हुनुहुन्छ डाक्टर निचुङ। त यस कुरालाई हामी जारी नै राख्नेछौँ। त फेरि सुनौ यो गीत।

0: वर्ष ऋतु भाइ, स्वास्थ्य र सरसफाइको विषयमा आम नागरिकलाई तपाईँको के सन्देश छ त? अर्थात् तपाईँ के सन्देश दिन चाहनुहुन्छ?
1: बालबालिका र बुजुर्गहरूको चाहिँ अब कई लक्षण हुन्छ होइन, त्यो देखेपछि चाहिँ तपाईँले तुरन्तै अब डक्टर नभए एउटा हेल्थ फेसिलिटी है सेन्टर, पिएचसी, सब सेन्टर, हस्पिटल, जहाँ पनि तपाईँले लानु सक्नुहुन्छ है, जरुरी हुन्छ तपाईँले तुरन्तै लानु होइन। जस्तो कि तपाईँको लगातार ज्वरो भयो होइन, 2-3 दिनभन्दा तपाईँको बेसी ज्वरो आयो है, अन्त तपाईँको धेरै नै तपाईँको जाडा पखाला, तपाईँको उल्टी होइन, दिनमा 4-5 पल्ट बेसी तपाईँको डाइरिया, जाडा पखाला भयो होइन, त्योसँग उल्टी छ है, पानी खान पनि नसक्ने होइन, त्यस्तो भयो होइन, कमजोरी हुन्छ त्यसले गर्दाखेरिको है, त्यो भएपछि चाहिँ तपाईँको होइन जिउमा पानी कम्ती भएर तपाईँको डिहाइड्रेसनको लक्षण देखाउन सक्छ होइन, जस्तो कि अब तपाईँको मुख सुक्ने होइन, तपाईँको पिसाब कम हुने है ल। अरू चाहिँ तपाईँले के नोटिस गर्न सक्नुहुन्छ भने आँखा चाहिँ तपाईँको गाडेको जस्तो देखिन्छ होइन, धेरै थाकेको जस्तो होइन, अलिकति अल्मलाएको जस्तो है। अरू चाहिँ तपाईँको डेङ्गीको अलिकति लक्षणहरू हुन्छ, वार्निङ साइन्सहरू, जस्तै तपाईँको धेरै नै जिउ दुख्ने, हड्डी दुखेको जस्तो हुने होइन, पेट दुख्ने, आँखाको पछाडि दुखेको जस्तो हुने है, नाक र तपाईँको मुखबाट होइन गम्सहरूबाट ब्लिडिङ है, रगत निस्किने होइन, तपाईँको शरीरमा चाहिँ अलिकति रातो ऱ्यास है, डाम्रा जस्तो आउने होइन। अरू चाहिँ तपाईँले के याद गर्नु सक्नुहुन्छ है, सास फेर्नु गाह्रो भएको होइन, बुजुर्गहरूमा चाहिँ त्यो अलिकति अचानक अल्मलाएर है, बोल्नु अलिकति तपाईँको साह्रो भएको जस्तो है, त्यस्तोहरू सबै तपाईँले होइन याद गर्नु सक्नुहुन्छ। अन्त त्यो भएपछि चाहिँ जस्तो कि अब लामो समयसम्म खोकी पनि भएको एउटा इम्पोर्टेन्ट हो होइन, त्यो सबै तपाईँले है हेरेर अन्त तपाईँले छिट्टो है हस्पिटल लानु सक्नुहुन्छ, डक्टरलाई कन्सल्ट गर्नु सक्नुहुन्छ।
0: हजुर त डाक्टर निचुङ, तपाईँले हामीलाई तपाईँको बहुमूल्य समय दिनुभयो अनि हामी तथा हाम्रो श्रोताहरूलाई यतिका धेरै महत्त्वपूर्ण जानकारीहरू साझा गरिदिनु भयो। यसका निम्ति आकाशवाणी गान्तोक लगायत हाम्रा सम्पूर्ण श्रोताहरूको तर्फबाट तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ।
1: मलाई यस कार्यक्रममा निमन्त्रणा गर्नुभएकोमा रेडियो परिवारलाई हार्दिक धन्यवाद दिन चाहन्छु। साथै कार्यक्रम सुनिरहनु भएको सम्पूर्ण श्रोताहरूलाई पनि धन्यवाद।

0: हजुर श्रोता, त वर्षा ऋतुमा स्वास्थ्यको हेरचाह साथै विभिन्न रोगबाट बाँच्ने उपाय तथा स्वस्थ जीवनशैली सम्बन्धी महत्वपूर्ण जानकारीहरू हाम्रो श्रोता माझ पुर्याइदिनु भएकोमा यहाँ डाक्टरलाई हार्दिक धन्यवाद छ। हजुर श्रोता, वर्षा ऋतु प्रकृतिको सुन्दर उपहार हो। यदि हामीले आवश्यक सावधानी अपनायो, सरसफाइमा ध्यान दियो, सन्तुलित आहार लियो र स्वास्थ्य सम्बन्धी नियमहरूको पालन गर्यो भने यो मौसममा भरपूर आनन्द लिनुको साथै आफूलाई स्वस्थ राख्न सक्छौ। यही सन्देशका साथ आजको विशेष कार्यक्रम वर्षा ऋतु र स्वास्थ्य सम्बन्धी जानकारीहरू यही समाप्त हुँदछ। हजुरहरूबाट बिदा चाहन्छौ। स्वस्थ रहनुहोस्, सुरक्षित रहनुहोस् र वर्षा ऋतुको आनन्द लिनुहोस् भन्दै कार्यक्रमबाट बिदा लिन चाहन्छु।
1: यसैले म कार्यक्रम सञ्चालिका टिका मगरलाई बिदा दिनुहोस्। नमस्ते।

श्रोता, कार्यक्रमलाई अघि बढाउँदै अघिल्लो गीत हामी यहाँलाई सुनाउन गइरहेका छौं कलाकार अलिसा छिनोयको स्वरमा। श्रोता, मनोरञ्जन लिनुहोस् यस गीतबाट।

हामी आकाशवाणी गान्तोकको मध्याहको प्रसारण सेवाबाट बोलिरहेका छौं र अहिले श्रोताहरूले सुनिरहनु भएको छ महिला कलाकारहरूको स्वरमा सजिएको गीतहरू। भर्खरै श्रोताहरूले सुन्नुभयो कलाकार अल्का याग्निकको स्वरमा सजिएको गीत भने। कार्यक्रमलाई अघि बढाउँदै अघिल्लो गीत हामी श्रोताहरूलाई सुनाउन गइरहेका छौं कलाकार अलिसा चिनोयको स्वरमा। त श्रोता मनोरञ्जन लिनुहोस् यस गीतबाट।

हामी आकाशवाणी गान्तोकको मध्याहको प्रसारण सेवाबाट बोलिरहेका छौं र अहिले श्रोताहरूले सुनिरहनु भएको छ महिला कलाकारहरूको स्वरमा सजिएको गीत। भर्खरै श्रोताहरूले सुन्नुभयो कलाकार अलका याग्निकको स्वरमा सजिएको गीत भने कार्यक्रमको अन्तिम कोशीले हामी श्रोताहरूलाई सुनाउन गइरहेका छौं कलाकार अनुराधा पडवालको स्वरमा। त श्रोता मनोरञ्जन लिनुहोस् यस गीतबाट।

0: हौस्त श्रोता, कलाकार अनुराधा पडवालको स्वरमा सजिएको यसै गीतको साथमा अहिलेलाई भने हामी महिला कलाकारहरूको स्वरमा सजिएको गीत सुन्ने क्रमबाट विदा चाहन्छौ। हामी आकाशवाणी गान्तोकको मध्याहको प्रसारण सेवाबाट बोलिरहेका छौ। यसका साथै यहाँले हामीलाई 103 मेगाहर्ज एफएम कञ्चनजंघा साथै न्यूज अन एआईआर मोबाइल एपमा पनि सुनिरहनु भएको छ। श्रोता समय स्टुडियोको घड़ी अनुसार 12:40 भइसकेको छ र हामी श्रोताहरूलाई सुनाउन गइरहेका छौं सुस्मिता सिंहद्वारा हिन्दी भाषा पाठ विषय रहेको छ अनुच्छेद लेखन।
1: नमस्कार बच्चों, आज हिंदी व्याकरण की कक्षा में मैं सुष्मिता सिंह आप सभी को अनुच्छेद लेखन के विषय

हवस् त श्रोता, यसैगीतको साथमा हिँडेर भने हामी यस कार्यक्रमबाट विदा चाहन्छौ। श्रोताहरूलाई सुनाउन गइरहेका छौ एनसीईआरटीद्वारा प्रायोजित कार्यक्रम उमङ्ग।

मिडियम वेबको 213.67 मिटर तदनुसार 1404 किलो हर्समा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यसका साथै यहाँले हामीलाई 103 मेगाहर्ज एफएम कञ्चनजंघा साथै न्यूज अन एआईआर मोबाइल एपमा पनि सुनिरहनु भएको छ। श्रोता समय स्टुडियोको घडीनुसार 2:30 भइसकेको छ र अब प्रस्तुत छ सिक्किमे भुटिया भाषामा लोकगीत। हामी श्रोताहरूलाई सिक्किमे भुटिया भाषामा लोकगीत कलाकार किरेन भुटियाको स्वरमा सुनाउन गइरहेका छौं र श्रोता मनोरञ्जन लिनुहोला कार्यक्रमका यी गीतहरूबाट।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इनुमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने

0: योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
1: फारम ECINET एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
0: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।

हवस् त श्रोता, यस गीतको साथमा अहिलेलाई भने हामी यस कार्यक्रमबाट विदा चाहन्छौ। श्रोताहरूलाई केही क्षणमा हामी समप्रसार गरी सुनाउनेछौ। नेपालीमा समाचार सुन्दै गर्नुहोला आकाशवाणी गान्तोक।

0: पालो भई रही छ समाचार को।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी भारतको सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्री बनिनु भएको छ। मन्त्रीमण्डलले यसबारे एक प्रस्ताव पारित गरेको छ। केन्द्रीय मन्त्रीमण्डलले 2,169 करोड़ रूपियाँको लागतले अहमदाबाद मेट्रोको चरण 2A को विस्तारलाई मंजूरी दिएको छ। साथै आन्ध्र प्रदेशको अमरावतीमा केन्द्रीय सरकारी कार्यालय परिसर र केन्द्रीय सरकारी आवासीय परिसरलाई पनि मंजूरी दिएको छ। मोदी सरकारको 12 वर्ष भएको र प्रधानमन्त्रीको सबैभन्दा लामो कार्यकालको उत्सव मनाउन आज नयाँ दिल्लीमा राष्ट्रिय जनतान्त्रिक गठबन्धन एनडीए को बैठक हुनेछ। अमेरिका र इरान बीच एकपल्ट फेरि तनाव बढ़ेको छ। अफगानिस्तानमा पाकिस्तानी सेनाको हवाई हमलामा 11 नानीहरूसहित 13 मानिसहरूको मृत्यु भएको छ र मौसम विभागले आगामी 3 दिनमा दिल्ली एनसीआरमा भीषण गर्मीबाट राहत पाउने पूर्वानुमान गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी आज भारतको सबैभन्दा लामो समयसम्म सेवा गर्ने निर्वाचित प्रधानमन्त्री बनिनु भएको छ। श्री मोदीले 26 मई 2014 प्रधानमन्त्रीको रूपमा शपथ लिनुभएको थियो। वहाँले पण्डित जवाहरलाल नेहरूको रेकर्ड तोड्नु भएको छ। नेहरूले पहिलो पटक 13 मई सन् 19

0: 1952 निर्वाचित प्रधानमन्त्रीको रूपमा शपथ लिनुभएको थियो र 27 मई 1964 सम्म पदमा आसीन रहनु भएको थियो। निर्वाचित प्रधानमन्त्रीको रूपमा पण्डित नेहरूको कार्यकाल 4398 दिन थियो। 26 मई 2014 आज 10 जून 2026 सम्म प्रधानमन्त्री मोदीको निरन्तर कार्यकाल अब 4399 दिन पुगेको छ।
1: प्रधानमंत्री नरेंद्र मोदी के लगातार सबसे लंबे समय तक निर्वाचित प्रधानमंत्री रहने के अवसर पर श्रीलंका के राष्ट्रपति अनुरा कुमार दिसानायके, पापुआ न्यू गिनी के प्रधानमंत्री जेम्स मरापे और त्रिनिदाद और टोबैगो की प्रधानमंत्री कमला प्रसाद विशेसर ने प्रधानमंत्री मोदी को बधाई दी। उन्होंने प्रधानमंत्री मोदी के परिवर्तनकारी नेतृत्व, ग्लोबल साउथ की आवाज को मजबूत करने के प्रयासों और समावेशी तथा आर्थिक रूप से सशक्त भारत के उनके दृष्टिकोण की सराहना की। गृहमंत्री अमित शाह, विदेश मंत्री डॉ एस जयशंकर, वाणिज्य और उद्योग मंत्री पीयूष गोयल, वित्त मंत्री निर्मला सीतारमण और कृषि मंत्री शिवराज सिंह चौहान सहित कई नेताओं ने भी प्रधानमंत्री मोदी को शुभकामनाएं दी। श्री शाह ने कहा कि प्रधानमंत्री मोदी के पिछले 12 वर्ष भारत के गौरव की पुनर्स्थापना, सांस्कृतिक पुनर्जागरण और गुलामी की मानसिकता से देश को मुक्त करने के लिए समर्पित रहे हैं। उन्होंने कहा कि इस दौरान देश की सीमाएं अधिक सुरक्षित हुई, जम्मू कश्मीर से अनुच्छेद 370 हटाया गया, अयोध्या में राम मंदिर का निर्माण हुआ, नक्सलवाद पर प्रभावी नियंत्रण पाया और आतंकवाद को करारा जवाब दिया गया। प्रिया के साथ अमन यादव, आकाशवाणी समाचार, दिल्ली।
0: राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति सीपी राधाकृष्णनले श्री नरेन्द्र मोदीलाई देशको सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्री रहेकोमा बधाई दिनुभएको छ। सोशियल मीडिया पोस्टमा राष्ट्रपतिले भन्नुभयो, यो ऐतिहासिक अवसर देशका जनताको वहाँको नेतृत्वमा अटूट विश्वास र भरोसाको प्रमाण हो। राष्ट्रपति मुर्मूले सरकारको व्यापक कल्याणकारी पहलहरूले जमिनी स्तरमा मानिसहरूलाई लाभान्वित गरिरहेको बताउनुभयो। राष्ट्रपतिले प्रधानमन्त्रीको नेतृत्वमा शुरू गरिएको पीएम जनमन योजना र धरती आबा जनजातीय ग्राम उत्कर्ष अभियानले वहाँको हृदयमा विशेष स्थान राखेको बताउनुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णनले भन्नुभयो, यो ऐतिहासिक उपलब्धि केवल कार्यकालको अवधि होइन तर राष्ट्रिय विकास यात्रामा एक परिवर्तनकारी युगको प्रतीक हो। पूर्व राष्ट्रपति रामनाथ कोविन्दले पनि एक दैनिक समाचार पत्रमा प्रकाशित एक लेखमा भन्नुभएको छ, 2014 शासन, राजनीति र सार्वजनिक चर्चामा भारतीय तर्फ निर्णायक परिवर्तन आएको छ। पूर्व उपराष्ट्रपति एम वेंकैया नायडूले एक अखबारमा एक लेखमा गुजरातको वडनगरदेखि प्रधानमन्त्री कार्यालयसम्म वहाँको यात्रा र जवाहरलाल नेहरूको रेकर्ड तोड्दै 4399 दिन पूरा गरेको उल्लेख गर्नुभएको छ। भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनले प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई आत्मविश्वास, सुशासन र विकासमा आधारित नयाँ पहिचान दिएको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी सबैभन्दा लामो समयसम्म सेवा गर्ने प्रधानमन्त्री बनेकोमा लोकसभा अध्यक्ष ओम बिरलाले पनि बधाई दिँदै यो उपलब्धि भारतीय लोकतन्त्र र जनताको विश्वासको बलको प्रतीक बनेको बताउनु भएको छ। केन्द्रीय मन्त्रीहरू अमित शाह, डा एस जयशंकर, पीयूष गोयल, निर्मला सीतारामन र शिवराज सिंह चौहान लगायत कयन मन्त्रीहरूले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतको सबैभन्दा लामो समयसम्म लगातार सेवा गर्ने निर्वाचित प्रधानमन्त्री बनेकोमा बधाई दिनुभएको छ। यसरी नै रक्षा मन्त्री राजनाथ सिंह, पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरी, पर्यावरण वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादव, ऊर्जा मन्त्री मनोहरलाल, विज्ञान तथा प्रौद्योगिकी मन्त्री डा जितेन्द्र सिंह, संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावत र कानून एवं न्याय मन्त्री अर्जुन राम मेघवालले पनि बधाई दिनुभएको छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतको सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्री रहनु भएकोमा बधाई दिनुभएको छ। मुख्यमन्त्रीले सोशियल मीडिया पोस्टमा भन्नुभयो, भारतीय लोकतन्त्रमा यो अभूतपूर्व उपलब्धि देशको जनताको विश्वास, स्नेह र आशीर्वादको सामूहिक अभिव्यक्ति हो। पतिहरूले पनि प्रधानमन्त्री नरेन्द्र मोदीको 12 वर्ष पुगेको अवसरमा बधाई दिएका छन्। फिक्कीका अध्यक्ष अनन्त गोयङ्काले भारतीय अर्थव्यवस्था विगत 12 वर्षमा लगातार बलियो रहेको बताउनुभयो। उहाँले भन्नुभयो, श्री मोदीको नेतृत्वमा भारत एक अग्रणी आर्थिक शक्तिको रूपमा मात्र देखा परेको छैन, विश्वभरि आफ्नो विश्वसनीयता पनि बढ़ाएको छ। सीआईआईका महानिदेशक चन्द्रजीत ब्यानर्जीले यस अवधिमा भारतले कैयौं मोर्चामा उल्लेखनीय प्रगति गरेको बताउनु भएको छ। एसोचेमका महासचिव सौरभ सान्यालले पनि प्रधानमन्त्रीलाई बधाई दिँदै भन्नुभयो वहाँको दूरदर्शी नेतृत्वले समावेशी विकासलाई गति दिएको छ। विश्व नेताहरूले

0: में हिजबुल्ला द्वारा उत्तरी इसराइल में मिसाइल हमले के बाद इजरायली बलों ने बैरूत के दक्षिणी उपनगरों पर हमले किए। जवाब में ईरान ने भी इजरायली हवाई अड्डे पर हमले का दावा किया है। इस बीच संयुक्त राष्ट्र महासचिव के निजी दूत वर्तमान में दोनों देशों के बीच व्यापक समझौते को लेकर अमरीकी अधिकारियों के साथ बातचीत के लिए वॉशिंगटन में है। दुबई से विनोद कुमार की रिपोर्ट के साथ समाचार कक्ष से मैं मुकेश कुमार बल।
1: अफगानिस्तान को कुनार खोस्त पंक्तिका प्रान्तमा पाकिस्तानी सेनाले गरेको हवाई हमलामा परि कम्तीमा 13 जनाको मृत्यु भएको छ। त्यसमध्ये अधिकांश नानीहरू छन्। तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले आक्रमणको निन्दा गरेका छन्। उनले भने पाकिस्तानी सेनाले एकपटक फेरि अफगानिस्तानको हवाई क्षेत्रको उल्लंघन गरेको छ। उनले यसलाई मानवीय अपराध र आक्रामकताको कार्यको रूपमा वर्णन गरे। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आगामी वर्षको अन्त्यमा हुने आर्टेमिस तेस्रो मिशनका लागि 3 अमेरिकी अन्तरिक्ष यात्री र 1 इटालियन अन्तरिक्ष यात्रीको नामको घोषणा गरेको छ। यो मिशनले पहिलो पटक स्पेस एक्स र ब्लू ओरिजिनको चन्द्रयानको कक्षमा परीक्षण गर्नेछ। अमेरिकी अन्तरिक्ष यात्री आन्ड्रे डगलस, फ्रैंक रूबियो, रेन्डी ब्रेस्निक तथा युरोपेली अन्तरिक्ष एजेन्सीका इटालियन अन्तरिक्ष यात्री लुका पर्मिटानो पनि सहभागी हुनेछन्। रक्षा खरिद र उत्कृष्टताका लागि नवचार र लघु तथा मध्यम उद्यम एमएसएमईलाई सहित स्टार्टअपहरूको लागि परीक्षण प्रक्रियाहरूको बारेमा एक कार्यशाला भोलि नयाँ दिल्लीमा आयोजना हुनेछ। यसको उद्देश्य रक्षा पूर्वाधारमा एमएसएमई र स्टार्टअपहरूको सहभागिता बढ़ाउनु हो। सरकारले मनरेगाबाट विकसित भारत रोजगार ग्यारेन्टी र आजीविका मिशन ग्रामीण वीबीजी रामजीमा सहज रूपान्तरण सुनिश्चित गर्न राज्य र केन्द्र शासित प्रदेशहरूका लागि 95,692 करोड़ रूपियाँको अन्तरिम बजेट आवंटन गर्न प्रस्ताव राखेको छ। तृणमूल कंग्रेसकी सांसद सुस्मिता देवले राज्यसभाबाट राजीनामा दिनुभएको छ। उहाँले आफ्नो राजीनामामा राज्यसभाका अध्यक्ष सीपी राधाकृष्णनलाई पठाउनु भएको हो। राजीनामापछि उहाँले नयाँ दिल्लीमा असमका मुख्यमन्त्री हेमन्त विश्व शर्मासित भेट गर्नुभयो। यसअघि सोमबार तृणमूल कंग्रेसका वरिष्ठ नेता तथा राज्यसभा सदस्य सुखेन्दु शेखर रोयले राज्यसभा र पार्टी दुवैबाट राजीनामा दिएका थिए। राष्ट्रिय राजधानी दिल्ली र वरपरका क्षेत्रहरूमा आगामी 3 दिनमा मेघ गर्जन र धूलो आँधी आउने अनुमान गरिएको छ। मौसम विभाग अनुसार अरूणाचल प्रदेश, असम, मेघालय, सिक्किम, तटीय कर्नाटक र पश्चिम बंगालको हिमालयको तराई क्षेत्रमा रहेका केही ठाउँहरूमा पनि भारी वर्षा हुने सम्भावना छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि श्रोताहरूले सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी भारतको सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्री बनिनु भएको छ। यसबारे मन्त्रीमण्डलले एक प्रस्ताव पारित गरेको छ। केन्द्रीय मन्त्रीमण्डलले 2,169 करोड़ रूपियाँको लागतले अहमदाबाद मेट्रोको चरण 2A को विस्तारलाई मंजूरी दिएको छ। मोदी सरकारको 12 वर्ष पूरा भएको र प्रधानमन्त्रीको सबैभन्दा लामो कार्यकालको उत्सव मनाउन आज नयाँ दिल्लीमा एनडीए गठबन्धनको बैठक हुनेछ। अमेरिका र इरान बीच एकपल्ट फेरि तनाव बढ़ेको छ र मौसम विभागले आगामी 3 दिनमा दिल्ली एनसीआरमा भीषण गर्मीबाट राहत पाउने पूर्वानुमान गरेको छ। यसका साथै समाचार पूरा भयो।
2: यो आकाशवाणी गान्तोक हो। अब केही क्षण मनोरञ्जन गरौं सिक्किमी भुटिया भाषाको लोकगीत सुनेर कलाकार किरेन भुटियाको स्वरमा।
3: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
4: गत 30 मईदेखि 28 जून 2026 बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
3: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
4: 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
3: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
4: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।

हौस् त श्रोता, कलाकार किरण भुटियाको स्वरमा सजिएको यसै लोकगीतको साथ मैलेलाई भने हामी यस कार्यक्रमबाट विदा चाहन्छौ। श्रोताहरूलाई अब उसका कार्यक्रमहरूसम्म प्रसार गरी सुनाउनेछौ। त्यतिन्जेल सुन्दै गर्नुहोला आकाशवाणी गान्तोक।

नमस्कार। मिडियम अफ 213.67 मिटर तथा 1404 किलो हर्चमा हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। हाम्रो आजको तेस्रो अधिवेशनमा सम्पूर्ण श्रोताहरूमा हार्दिक स्वागत तथा न्यानो अभिवादन। आउनु श्रोता, अब सुनौ हाम्रो आज राति 10:30 प्रसारण गरिने कार्यक्रमको छोटो जानकारी। हाम्रो यस जानकारीको लगत्तै पश्चात प्रस्तुत गर्नेछौ फौजी कार्यक्रम शौर्यगाथा। 4:30 लेप्चा कार्यक्रम तुङकुङ तुङलात अन्तर्गत प्रथममा अङ्गेल छिरिङ लेप्चाको आवाजमा लेप्चा गीत सुनाउनेछौ। त्यसपछि मौरी पालनमाथि प्रस्तुत गर्नेछु एक अन्तर्वार्ता। 5 लिम्बू कार्यक्रम नुसिचान अन्तर्गत प्रथममा प्रस्तुत गर्नेछौ समाचार। त्यसपछि रूपलाल लिम्बूको आवाजमा सुनाउनेछौ लिम्बू गीत। त्यसपछि प्रस्तुत गर्नेछौ जैविक खेतीमाथि एक अन्तर्वार्ता।

5:30 में सिक्किमे भोटिया भाषाको कार्यक्रम पाङ्गे मिन्तोक अन्तर्गत प्रथममा सुनाउनेछौँ छेवाङ तोर्जी भोटियाबाट गीत। त्यसपछि प्रस्तुत गर्नेछौँ एक वार्ता। साँझ 6 बजे आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौँ हिन्दी समाचार। 6:05 दैनिक ग्रामीण कार्यक्रम अन्तर्गत प्रस्तुत गर्नेछौँ स्वरोजगारको निम्ति जैविक खेती विषयमा एक अन्तर्वार्ता रङ्गली साउथ रेगुकी तनुजा शर्मासँग। 6:40, 45 अनि 50 प्रस्तुत गर्नेछौँ यस केन्द्रको प्रादेशिक समाचार क्रमैले नेपाली लेप्चा अनि सिक्किमे भोटिया भाषामा। 6:55 प्रस्तुत गर्नेछौँ सामूहिक समीक्षा। 7:05 हामी लिआउनेछौँ फोन कलमा आधारित कार्यक्रम हेलो श्रोताको प्रथम भाग। 7:10 मिडियम वेभमा श्रोताहरूले सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट सरकारको 12 वर्ष कार्यकालमाथि एक विशेष कार्यक्रम। 7:25 यस केन्द्रबाट प्रस्तुत गर्नेछौँ नेपाली समाचार। 7:35 हामी पुनः उपस्थित हुनेछौँ कार्यक्रम हेलो श्रोताको रहल भाग लिएर। 8:05 प्रस्तुत गर्नेछौँ आशा भोसलेको आवाजमा गजल। 8:30 सुन्नुहुनेछ कार्यक्रम सुर संसार अन्तर्गत पण्डित कुमार गन्धर्वबाट शास्त्रीय गायन खयाल राग देश। 8:45 अनि 9 बजे आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौँ क्रमैले हिन्दी अनि अङ्ग्रेजी समाचार। 9:15 प्रस्तुत गर्नेछौँ कार्यक्रम स्पटलाइट। 9:30 सुन्नुहुनेछ कार्यक्रम चर्चाका विषय। अनि रात्रि 10:00 देखि 10:30 अर्थात् सभाको अन्तसम्म यहाँहरूलाई मनोरञ्जन गराउनेछौँ विभिन्न हिन्दी फिल्मी गीतहरूद्वारा। यसरी रात्रि 10:30 हाम्रो तेस्रो अधिवेशनका सम्पूर्ण कार्यक्रम समाप्त हुनेछ। यतिन्जेल प्रस्तुत थियो हाम्रो आज राति 10:30 प्रसारण गरिने कार्यक्रमको छोटो जानकारी। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौँ। श्रोता अब प्रस्तुत छ फौजी कार्यक्रम शौर्य गाथा।

0: गर्यो भेट्याउ मेलुङ खिक तिपे
1: हजुर
0: हेल जुले अल उहिलेको अक्रम हाल बा मेन भएन न मेनी
1: हजुर
0: हाल भाइ हो अल एक हेक्टर नगा कुसिङ मिनी तुन एकजना हाल दिले यहाँ था उहिले अनि थोक न हाल दिले यहाँ था चाहिँ आलु दुई हाल मिकी तु एक मेले 1200 पिन छिले 2400 पिन छ
1: आलु ग कन युक फोरे अंग यहाँ दा खेदा यरि मेन्जो गुन भाङ जै पाङ बेसा बा हु मुने थाङ मे बिरसिर मेवा थेदे थेदे कु भाग मे बे मेजो गुसे वा नि हन हे किरे के आदांग बारे के घोसुर के बा बि हो बि कु भा खेन ते नो जै र मे घोसुर मेवा नि
0: ए हेन बि गोइ मा न गोइ वा हेन जे
1: ए पाङ बे ओ युङ मेले थेदे याम बक जुक मा
0: पाङ्पे यु अल सुक्ते तिली आम्बक केरे कि चुङ सुक्ते थिदे अल अल तगि इक अल कन अनि कुजाकु दिहि मेन्जे कपमे भर्यो हेमै अनि निन एकन अल कन कथेमा मतु फल फिल धा नुदि साक्षी हि भर्यो अल्लो गए हेन हे मेल फाइदा वा अबाङि हिमना बेले हेमदङ चाम देने इमो कङ भर्यो नि याङ पुङ हेन कि इपमि हो पि अल्लो पाङ्बे अल्लो पाङ्बे वा मा पल्सिमि बोखेन याम्ब मिन्जुने यासिया छँदै त एक सुम्बक थिए दिया थोक तङ मेज
1: कि जुगु आदाङ बारे नुकन नुतङ दङ पित्तङ के हिङ्गु सिङ
0: हिङ्गु सिङ बङ्ग
1: आखेन मे वाइला रो
0: अल्लो ग लति कुमार यपकी
1: ए हजुर
0: अल्लो पिनु सिप
1: पिनु लनिला
0: लन पिनु सिप तुले अका
1: डायरी मो
0: डायरी थो डायरी मिति अन के आज पतला जोकन गा को ठीक आइ बिरु सिंगे सोरे मिति रु की गाडी
1: 1 लिटर लेन जा को मेल लुंग पांग बे हा वो आखेन वाइ
0: पांग बे को अलो अनि गे हन आज थो डायरी मिन देम ना डायरी देम आज सुलिक पुंग की गा 50 एपरे सो
1: ए
0: लिटर ले एक यान डायरी देम आज पतला जोगले आको 40-45 सम बस्नु जुने नो
1: हजुर
0: एक यान कय चाहिँ 50 बिरुङ दे सो सिंगा फेरि डायरी के भरेन लम्बेसँग गाडी थाङ हिजार भक्तिहरू पिहिङ चाहिँ फाइदा भयो अनि फाकिम भन्दा
1: चाहिँ चिगो वा चाजो घाँस हेकमा पर्यो
0: मेन पिहिङ मेल मेनको घाँस हो
1: एक
0: मेलमा दाना खोले चाहिँ कम भर्यो मतलब हेर्न बा यो अनि यो युङ घाँस खोले माकी आलु लन्दे माकी खोकमाङ पिठो नसमा चाहिँ थोक माङ पिम सिपुङ मालको पिम सिपुङ नम्बर वान चाहिँ मालको चाहिँ पिमे पिटेन कम्ती अब तिलङ पिमेले आधा केजी 1 केजी पिमा यो रुर तर हेन भ्याकै
1: आम्दामा
0: भ्याकै अहिले 1 लिटर पिप्ने युरो आने भएको र मालको डेली पिम्न 2 लिटर यु पिप्नु बाक्लो पुङ लि एक अरू अरू थ्याङ पिम भुङ एक चाहिँ धुना पिटिन चाहिँ दुई खेप पिम भुङ
1: आलो आखेन पिट नुन्जलन
0: गालो यलि मुलन गा आलो कोने लि मुमिङ बेकिवा कैले जुन्दु ध्यान दिक पाहनु मिल्छ 6 लिटर 7 लिटर दर पि
1: ए नमाई कोन
0: अ
1: लतिक पिट मालम जाय
0: लतिक लवा पि ए
1: ध्यान
0: दिक छिप तु 5 बजे केन जुन्दु 4 बजे 4:30 छिप तु अल दिन के केन ध्यान दिक गा माङ्गाति रोटे भए ल लकुम ल म गाडी थाङ बि किन थोदे मैले चाहिँ हामी बस्नु जाउँ नि
1: आलु आदङ बारे म यहाँ दा म चेसे पवा हाङ मेवा बि मे हो बि
0: हो फ्रुट्स हिमा हिम आइतिक युङ
1: हजुर
0: ल अम्बाका अम्बाक सिन्तोला युङ
1: हजुर
0: सिन्तोला गा हिन्जा लाइले तुइ तीन चार बोट थो
1: कन सङ सङ मा खोदे बि
0: खोदे सङ मेले पुङ
1: ए कुमेल लुङ यरिक पुङिला
0: मेल सङ मेले पुङ तर गालु भर्खर थोक ल पक्की
1: हजुर
0: मिल बेला हिन्जा चर भन चियार मेतुङ तिन चार फुट युङ मजाले थोक अम्बाखा युङ अम्बाका अनि सङ्कु मेन भङ्या थोकमा थाङ्ने फाक्का पिरुम सिम हिन्जार मेन जाने हो केले अम्बाका हेलजुले अल बा हिमोई खर्च पुङ गा लागि ले तुम्बा थाँदिमा चर भन
1: आलु पाङ्बे पाङ्बे हाउँ यान गर् याम्बक मेजो गुर भाङ यो रे खाङ वाङ वाङ युक्फो लामे घोसुर मेवा गर आखेन युक्फो हारे कुभा मेबिर्सिबा अखेरि पाङ्बे आउ मेङ्गो बा हेले चोगुले चाहिँ आएर आनि लागि पाङ्बे साभाहरू लागि मिजो भएको नु अनि हेले चोगुले चाहिँ आएर हर्टिकल्चर लाम्पोङ बि थेमा लाम मल हा थेमा थेमा हेर्न चाहिँ आएर थाइङ चोकमा चाहिँ अनि एक पाइ वा एक लाग्छ
0: कन लति मल होइन हुन्छ मिजो बा थुप्रै किसिममा मिजो गुरु
1: हेर्न
0: चाहिँ बारी
1: ए
0: अब नै सुक्न अलग अलग टिप्पी ये गायनो वरी परी मॉल में तेरो अलग हंसता बोंगो

0: ग्रामीण कार्यक्रम सुन्न तयार बस्नुभएका सबै श्रोताहरूलाई हाम्रो दुई कर जोडी नमस्कार। बेलुकी पख प्रसारण गर्ने यस कार्यक्रममा हामी तपाईँहरूलाई विभिन्न विषयमा जानकारी दिने गर्दछौ, खेतीपातीदेखि लिएर स्वास्थ्य शिक्षा सबै कुराहरू लिएर। र बनीलाई हाम्रो कार्यक्रममा स्वागत छ।
1: धन्यवाद हजुरलाई।
0: ग्रामीण कार्यक्रम हाम्रो श्रोताहरूले सुन्नु हुँदैछ आकाशवाणी गान्तोकबाट, खामदुङ पूर्व सिक्किमबाट हुनुहुन्छ तपाईँ, र खामदुङको विषयमा नि गाउँको विषयमा नि हामीलाई बताइदिनु न।
1: सुजाचेन क्षेत्रको आरीटार जिल्ला निर्वाचन क्षेत्र अन्तर्गत कुटीटार वार्ड हो। जाडो पनि होइन गरम पनि होइन, ठिकको एरिया छ। त्यहाँनिर चाहिँ अब खेतीपाती भन्दाखेरि हाम्रो गाउँमा चाहिँ 40% मान्छेहरू चाहिँ एग्रिकल्चर सेक्टरमै हुनुहुन्छ। आज पनि उहाँहरूले खेतीपाती नै गरेर छोराछोरीलाई पढाउने, घर जीविका चलाउने गरिरहनु भएको छ।
0: खेतीहरू चाहिँ कस्तो के हुन्छ सागसब्जीहरू नि? तपाईँहरूको गाउँमा खेत बाँझो त छैन होला?
1: धेरै ठाउँमा बाँझो पनि छ हाम्रो। कतिजनाले पहिला अब जसरी म पनि एउटा फार्मरकै छोरी छु, अन्त अब मेरो बाबाले जसरी गोरु जोतेर खेतीपाती गर्नुहुन्थ्यो, जस्तो पाराले अब मेहनत गर्नुहुन्थ्यो, त्यो अब आजको युवाहरूले त्यसरी गर्न सकेका छैन। त्यसो हुँदाखेरि कतिवटा घरमा चाहिँ बाबा आमा पछाडि अब बुढो हुँदै जाँदाखेरि छोरा छोरीले गर्न नसकेर धेरै ठाउँ बाँझो पनि रहेको छ।
0: यस्तो हुन्छ, केटाकेटीहरू अब पढाउँछन् बाबा आमाले होइन, पढिसकेपछि अब कहाँ खेती गर्ने भन्ने खालको कुराहरू हुन्छ उहाँहरूको हो, अन्त बाहिर जानुपर्छ, सरकारी नोकरीहरू पो गर्नुपर्छ भन्ने खालको सोचाइ छ। कतिजनाको जमिन कम्ती छ अथवा उहाँहरूलाई अब त्यसमा रुचि छैन खेतीमा, होइन मेहनत गर्नु पर्यो, खेतमा जानु पर्यो, होइन मल माटोमा भिज्नु पर्यो, पानीमा भिज्नु पर्यो, होइन त्यस्तो हुन्छ नि त। तपाईँ एकजना अब पढे लेखेको एकजना छोरी हुनुहुन्छ, घरको छोरी, तर तपाईँले त घरमा बसेर काम गर्नुहुँदैछ, खेतीपातीमा ध्यान दिनुहुँदैछ, अनि गाउँको विकासको निम्ति तपाईँले काम गर्नुहुँदैछ नि त। हामीले यसो सुन्दा चाहिँ
1: यसमा चाहिँ म के भन्न चाहन्छु भने, मैले भनिहाले मेरो बाबाले जसरी खट्नु हुँदैथ्यो त्यो अब हामीले खट्न सक्दैनौ, अन्त त्यसको लागि चाहिँ जुन चाहिँ अहिले अब एउटा यति बेसी डेभलप भइसकिसक्यो अब कन्ट्रीहरू होइन, एउटा टेक्नोलोजी जुन चाहिँ छ त्यसमा चाहिँ उहाँहरू अहिले पनि साइन्टिस्टहरू हुनुहुन्छ, उहाँहरूले त्यो कुरालाई अलिकति ध्यान दिएर चाहिँ, अन्त एउटा एग्रिकल्चर सेक्टरमा पनि एउटा नयाँ नयाँ टेक्निक्सहरू युज गरेर सायद त्यो गर्नु थियो भने या त गर्दा हुन्छ भने चाहिँ हाम्रो त्यो बाँझो जमिनहरूमा पनि राम्रो हामीले खेती गर्न सक्छौ भन्ने चाहिँ अब जहाँसम्म मलाई लाग्छ। अनि अब अहिले हेर्यो भने मेरै गाउँमा पनि हेर्यो भने बेसी जस्तो पढेका युवाहरू बसेका छन्, अनइम्प्लोइड युथहरू, उहाँहरूले कुनै ठाउँमा अब नोकरीहरू पनि पाउनु भएको छैन, यता एग्रिकल्चरहरू पनि गर्न सक्नु भएको छ। अनि यसमा चाहिँ सरकारले हामीलाई एकदमै बेसी सहुलियतहरू दिनुभएको छ, उहाँहरूले टेक्नोलोजीहरू पनि दिनुभएको छ, तर त्यसको धेर ज्ञान नभएर हो या त त्यसलाई राम्रोसँग सञ्चालन गर्ने मान्छे नभएको कारणले गर्दाखेरि चाहिँ आज पनि युवाहरू त्यसै बेकारी भएर बसिरहेका छन्। अनि यदि त्यसलाई सही ढङ्गमा कुनै अब क्याम्पहरू गराएर या त कुनै ट्रेनिङहरू गराइयो भने चाहिँ ती युवाहरूले पनि त्यो सिक्यो भने भोलिको दिनमा उनीहरूले कमाएर खाने बाटो चाहिँ आफ्नो एउटा ब्यारेन लाइन बढाउन सक्छ जस्तो मलाई लाग्छ।
0: तपाईँलाई नि अब कुन कुन खेतीमा चाहिँ ज्ञान छ?

0: मुला रोप्छु, मुला रोप्ने मलाई तरिका याद, बिजन कसरी बनाउने त्यो याद छ, अथवा मलाई आलु रोप्न आउँछ है, कमिला लाग्छ, कमिला नलाग्नु लागि म यसो गर्छु, जैविक दबाईहरू यसरी बनाउँछु भन्ने खालको नि, त्यस्तो कतिवटा कुरा चाहिँ तपाईँलाई याद छ अब कुन कुन खेतीमा चाहिँ?
1: मलाई चाहिँ के छ भने हाम्रो अब सानैदेखि हामीले गरिल्याएको चाहिँ आलुहरू रोप्छौ हामी,
0: हजुर,
1: आलु मजाले काटेर सुकाउँछौ र मजाले त्यो रोप्छौ, राम्ररी फल्ने गरेछ। अनि हाम्रो धानको खेती हुने गर्छ खेतमा चाहिँ अब, र पनि जति पहिला धानको खेती हुन्थ्यो यसमा पनि अहिले यो बाँदरहरूले गर्दाखेरि धेरै खेती गर्न अब बन्द गरियो। र अब मेरो एक्सपिरियन्स चाहिँ जुन चाहिँ छ, हामीले धानहरू अब बिउ राख्ने, त्यहाँदेखि पछि त्यो बिउ गोडेर चाहिँ
0: बिउ
1: हजुर धान गोड्ने, त्यहाँदेखि त्यो धान काट्ने ओर्ने, त्योहरूको मलाई ज्ञान छ। अनि अब हामीले प्याजहरू पनि रोप्ने गरेका छौँ, मुलाहरू, प्रत्येक सब्जीहरू नै हामी घरमै फलाएर खाने पनि गर्छौँ र त्यसलाई पनि बेच्ने गर्छौँ।
0: अब यो सोयल हेल्थ भनेर भनिन्छ, माटो स्वास्थ्य भयो भने, निरोगी भयो भनेदेखि चाहिँ त्यहाँबाट उब्जेको फसलहरू, अन्न बाली, सागसब्जी, फलफूल सबै राम्रो हुन्छ भन्ने छ। अनि माटोको जाँच गराउनुहुन्छ कि हुन्न तपाईँहरूले?
1: हजुर, एकदम सही कुरा हो यो चाहिँ। अब हामीले माटो, एउटै माटोमा कन्टिन्युसली हामीले कुनै प्रडक्टहरू रोपिबस्दा त्यो राम्रो आउने गरेको हुँदैन। त्यो हुँदाखेरि यो चाहिँ हामीले टाइमली सोइल टेस्ट गरेर चाहिँ त्यो अनुसारले हामीले उब्जनी गर्यौं भने त्यसलाई हामी मजाले उब्जाउन सक्छौ पनि, र हामी गर्दै पनि गरेका छौँ।
0: अब कृषि चुन लाउनु भन्छन्, डोलोमाइट होइन, कृषि चुन जुन विभागले दिनुहुन्छ नि, त्यो चाहिँ अब माटोमा छर्नुपर्छ। त्यसो गर्दा चाहिँ अब एसिडिटी भएको छ भने होइन, त्यसमा मलहरू छ, त्यो फर्टाइल छ, होइन, मलिलो छ माटो, तर त्यसले प्लान्टले लिनै सक्दैन। जस्तै तपाईँ बिमारी हुनुहुन्छ भनेदेखि तपाईँको पेट ठिक छैन भने तपाईँ जति खानुहोस् लाग्दैन नि त जिउमा, हो त्यस्तै। के भन्न चाहनुहुन्छ, कस्तो तपाईँको माटो कस्तो खालको छ? रात माटे हो कि बलौटे माटो हो कि चिम्टे माटो कस्तो छ?
1: हाम्रो रात माटे भन्दा पनि चिम्टे माटो छ, अनि छिटो सुक्ने गर्छ। अनि हामीलाई चाहिँ के अभाव हुँदैछ भन्दाखेरि, धेरै कृषि छौ हामी, तर अब हामीलाई नलेज
0: परिश्रमी हुनुहुन्छ
1: हजुर, तर हामीलाई अहिले अभाव भएको छ पानीको, त्यसै पनि हजुर चिम्टे माटो हुँदाखेरि चाहिँ छिटो सुकेको कारणले गर्दाखेरि हामीले जुन प्रकारले मेहनत गर्दैछौ त्यो हामीले आउटपुट पाएको चाहिँ
0: छैन। त्यो चाहिँ यस्तो हुन्छ, अब यो बर्खामा पानी पर्छ अनि यो पानी कति परेको भनेर भन्छौ, त्यति बेला हामीलाई पानीदेखि दिक्क लाग्छ, अब होइन नपरि नि हुन्थ्यो भन्ने हुन्छ। अब यति बेला फेरि हिउँदमा पानीको दुःख हुन्छ र त्यो बर्खाको पानी चाहिँ जम्मा गर्ने केही हुनुपर्ने भन्ने खालको कुरा होइन, यो चाहिँ अब केन्द्र सरकारको पनि योजना अहिले छ जस्तो लागेन, राज्य सरकारको पनि छ भने मुहान जहाँ छ त्यहाँबाट ल्याउने मात्रै छ। र तपाईँहरूले यो विषयमा सोच्नुपर्ने, ठुल्ठुलो ट्याङ्की बनाएर एकखेप बनाउँदाखेरि त हुन्छ, तर सिमेन्टेड ट्याङ्की राम्रो पक्का बनाउनु पर्यो, त्यसमा परेको पानी हाल्ने, र त्यसले कम्ती मात्रामा भए पनि अब कति जमाउन सकिन्छ होइन, र त्यो चाहिँ मुनि ट्याङ्की माथि खेती गर्ने खालको पनि हुन सक्छ। त्यो विषयमा चाहिँ तपाईँहरूले सोच्नुभयो भने राम्रो हुन्छ, तपाईँ युवाहरू
1: हुनुहुन्छ। परेको पानी, अनि अब हाम्रो चाहिँ के हुन्छ भने जमिनहरू धेरै छ तर पानी आउने सोर्स चाहिँ जुन चाहिँ छ त्यो चाहिँ कम्ती, या त पानी नै सुकेको कारणले गर्दाखेरि आज त्यो हाम्रो यो जुन चाहिँ कृषि कृषकहरू चाहिँ अब इच्छा भएर पनि गर्न सक्नु भएको छैन। अनि अर्को कुरा चाहिँ के भएको छ भने, जुन चाहिँ एउटा सरकारले गभर्मेन्टले दिनुभएको छ स्किम्सहरू क्यानलहरूको, त्यो चाहिँ आज गभर्मेन्टले त होइन, जुन चाहिँ एउटा हेर्नुपर्ने विभाग छ, त्यो विभागको या त त्यो कन्ट्राक्टरको या त हामी एउटा सचेत मान्छे भएर त्यो हामीले नहेरेको कारणले गर्दाखेरि त्यो क्यानलहरू राम्रोसँगले पुगेको छैन सही ठाउँमा, अनि त्यसले गर्दाखेरि पनि आज कृषकलाई समस्या परेको छ
0: मेरो एरियामा। अब सबै मिलेरै गर्नु पर्यो, सरकारले विभागहरू राखिदिनु भएको छ,
1: एकदम
0: सरकारी कर्मचारी त्यहाँ राखिदिनु भएको छ,
1: तर त्यो सही ढंगमा नभएको चाहिँ अब कसको अलिकति हाम्रो आफ्नै कमी कमजोरीले गर्दाखेरि चाहिँ हजुर त्यो भएको छ। यदि त्यो पनि अब इम्प्रुभ भयो भने चाहिँ हाम्रो खेती एकदम राम्रो हुन्छ।
0: अब यस्तो हुन्छ, पानी नहुने ठाउँमा त्यस्तै खालको खेती गर्नु पर्यो, जस्तै अब हर्दी रोप्नुभयो भने त्यस्तो पानी बर्खामा रोपेको हुन्छ हर्दी, अहिले हिउँदमा त्यसलाई पानी हाल्नु पर्दैन, त्यस्तै अम्लिसोहरूलाई पानी त्यस्तो चाहिँदैन, पानी नहुने सुक्खा चिजहरू छ त्यस्तोहरू। र तपाईँहरूले अब तोरी छर्नु पर्यो है, फापरको पिठोको डिमान्ड छ अहिले है, माग छ, फापरको पिठो पाए हुन्थ्यो भन्ने हुन्छ, अब पाइँदैन हो, त्यस्तोहरू छ, जुन चिज अब चाहिएको छ त्यो चाहिँ उत्पादन गर्नु पर्यो नि त बिक्ने चिज।
1: हजुर, अहिले अब हाम्रो एरियामा हेर्यो भने चाहिँ अब पानीको त्यही समस्याले गर्दा हेर्यौं भने चाहिँ हामीले अदुवा र हर्दी राम्रोसँग रोप्न सक्छौ है, अनि अब अदुवा हर्दीमा हाम्रो आउने बाटो पनि राम्रो छ कृषकको लागि, तर अब हाम्रोमा अहिले पर्फेक्ट मसिनहरू नभएको कारणले गर्दा आज हाम्रो कतिवटाको अनि अब मार्केटिङ राम्रो छैन, खास भनौँ भने मार्केटिङ राम्रो र मसिन राम्रो नभएको कारणले आज हामीले त्यो प्रडक्टलाई पनि अगाडि राम्ररी निकाल्न चाहिँ सकेको छैन। प्याकिङ लेबलिङ गर्ने चाहिँ अब यो हामी नै अवेर नभएको हो, यसमा पनि हजुर हाम्रै दोषी छ, किनभने आजको समयमा पनि हामी यो कुरामा अलिकति पछौटे नै भएर चाहिँ अब हाम्रोमा रिसोर्स एकदमै बेसी छ तर हामीले त्यो सही ढंगले युटिलाइज गर्न सकेका
0: छैन। हर्दी काटेर सुकाएर पिसेर राम्रो भरे हर्दीको खाँदा धुलोमा चाहिँ ढुङ्गाको क्यारेक क्यारेक ढुङ्गा त हुनु भएन नि। फेरि
1: गाउँले मान्छे छौँ, अब हामीलाई त्यसमा चाहिँ कस्तो हुन्छ मलाई अब जहाँसम्म लाग्छ, जुन चाहिँ एउटा अब हाम्रो एग्रिकल्चर हर्टिकल्चर डिपार्टमेन्टहरू छ है, अब हामीलाई चाहिँ उहाँहरूले टाइमली अब ट्रेनिङहरू दिनुभयो या त केही भयो भने चाहिँ सायद जति अहिले मान्छे अवेर छन् त्योभन्दा अझै इच्छुक मान्छेहरू अगाडि बढेर गाउँबाट राम्रो प्रडक्ट आउने सम्भावना छ।
0: तपाईँहरूको त्यहाँ गाउँमा छेउछाउमा नि हर्टिकल्चर डिपार्टमेन्ट एग्रिकल्चर डिपार्टमेन्टहरू अफिस हुन्छ नि, भेटनेरीको कहाँ कहाँ कता कता छेउछाउमा छ कि छैन?
1: हजुर हाम्रो छेउमा छ, हाम्रो आरिटार जिल्ला निर्वाचनमै त्यहाँ माथि आरिटारमा एउटा छ है, त्यहाँदेखि अर्को छ रिनक बजारको छेउमा पनि छ, एउटा रुङभुङमा पनि छ। अन्त उहाँहरू आएर टाइमली सोइल टेस्टहरू उहाँहरूकोबाट हुने कामहरू अब फिल्डमा हामीलाई दिनुपर्नेहरू दिनुभएको छ, तर अब त्यो प्रडक्ट दिएर मात्रै होइन अब हामीलाई टाइमली ट्रेनिङ पनि भयो भने चाहिँ अझै राम्रो हुन्छ भन्ने चाहिँ अब जहाँसम्म लाग्छ।
0: तर तपाईँहरूले आइसिआर पनि छ, अफिस छ, उहाँहरूले पनि ट्रेनिङहरू गराउनुहुन्छ
1: हजुर।
0: त्यहाँदेखि गान्तोकमै तल रानीपुलमा एग्रिकल्चर इन्जिनियरिङ कलेज
1: हजुर,
0: त्यहाँ चाहिँ पोस्ट हार्भेस्टिङ भनेर त्यस्तो ट्रेनिङहरू उहाँहरूले पनि गराउनुहुन्छ
1: हजुर।
0: तर अब तपाईँहरूको गाउँमा उहाँ पुग्नु भयो कि भएन, अथवा तपाईँहरू अफिसमा आएर चाहिँ उहाँहरूलाई भेट्नु भयो कि भएन, हाम्रो गाउँमा यस्तो यस्तो छ, हामी सेल्फ हेल्प ग्रुपको यतिजना छौं र ट्रेनिङ गर्न चाहन्छौ, एकजनाले त उहाँहरूलाई गराउनुहुन्न
1: होइन,
0: तपाईँहरूको सेल्फ हेल्प ग्रुप 10-15 जना आउनुभयो भने भनेर चाहिँ उहाँहरूलाई नाम दिनुभयो भने यस दिन यो ठाउँमा प्रशिक्षण छ है भनेर उहाँले गराउनुहुन्छ। प्लास्टिक पोखरी भन्ने उहाँको कुरा छ होइन, त्यसमा पानी जमाउने, बर्खाको पानी जमाउने त्यस्तोहरू छ। आइसिआरले पनि नयाँ नयाँ कुराहरू उहाँले
1: एकदमै गरेको छ, डिपार्टमेन्टहरूले गर्नुभएको छ।
0: अब कृषकहरूले चाहिँ विभागसित तालमेल चाहिँ राख्नु पर्यो
1: हजुर, हो यो तालमेल यो ग्यापले गर्दाखेरि चाहिँ पछौटी भएको छ।
0: अरू के भन्न चाहनुहुन्छ खेती विषयमा नि? तपाईँहरूले अब खेतीमा मेहनत गर्नुहुँदैछ, परिश्रम गर्नुहुँदैछ, अरूहरूलाई पढे लेखेका भाइ बहिनीहरूलाई नि कतिजनाले खेतीमा त्यति ध्यान दिनुभएको छैन, उहाँहरूलाई के भन्न चाहनुहुन्छ?
1: हजुर यसमा चाहिँ अब म के भन्न चाहन्छु भने म एउटा युवा है, अब अनइम्प्लोइड युथै
0: पढेर
1: हजुर त्यो हुँदाखेरि
0: खेती त गर्नुहुँदैछ
1: हजुर, खेती गर्दैछ
0: अनइम्प्लोइड भनेर तपाईँ त्यसै त बस्नु भएको
1: हजुर, त्यो चाहिँ गरेको छैन, अब हामीले खेती गर्दै नै छौँ हजुर,
0: त्यसलाई चाहिँ अनइम्प्लोइड नभनेर चाहिँ तपाईँ है खेती गरेर आफ्नो खुट्टामा उभिएको छु भन्नु पर्यो
1: हजुर। अब मैले चाहिँ हजुर खेती गरेरै अब फ्यामिलीलाई नै सपोर्ट गर्दैछौ है, अनि यसमा पनि अब हामी चाहिँ म चाहिँ यही भन्छु कि अब अहिलेको एज अ युथ है, यो नयाँ लेटेस्ट टेक्नोलोजीहरू जति छ अब हामीले हेर्यौं भने यो हाम्रो इण्डियामा अब हामीले म्यान पावर बेसी युज गर्छौं है, अब एउटा गोरु जोत्नु पर्यो भने अहिले अब गोरुकै दाम छ 1200-1300 गर्छन्, अनि अब गोरु हुनेले त जोत्छन्, तर अब साधारण अर्को पनि व्यक्ति हुन्छ जुन चाहिँ कृषकै हुन्छ, तर उहाँले अब त्यो गोरु लगेर आफ्नोमा जोत्न सक्ने उहाँकोमा एउटा हजुर क्षमता हुँदैन, या त उहाँहरूले अब त्यो दाम हजुर हो, त्यो हुँदाखेरि चाहिँ उहाँहरूले पनि अब कतिवटा कुरामा ब्याक हुनु परिरहेको छ होइन, अनि अब यही विषयलाई चाहिँ एउटा लेटेस्ट टेक्नोलोजी अब जुन चाहिँ छ नयाँ नयाँ, अब अहिले त धेरै कुरो भइसकेको छ नि त, अब यही बाहिरतिरको अरू फरेन कन्ट्रीतिर हेर्यौँ भने हामीले त्यहाँनिर मसिनले कतिवटा हार्भेस्ट गरिरहेको कति थोक गरेको हामीले देख्छौँ, त्यहाँबाट अब राम्रो उब्जनी पनि भएको छ। त्यही कुरा आज हामी यहाँ हिल्ली एरियामा चाहिँ कृषक भएर अब गोरु जोतेर मेहनत गरेर खनेर पनि गर्दाखेरि अब बाँदरहरू मयूरदेखि धेरै बचाएर अब आफ्नो प्रडक्ट निकाल्न साह्रो परिरहेछ होइन, अनि त्यो हुँदाखेरि चाहिँ अब एउटा नयाँ सुविधा केही छ भने चाहिँ या त केही हुन सक्छ भने चाहिँ त्यो सुविधा अप्नाएर पनि हामीले अब राम्रोसँग खेती गर्न सक्छौँ। अनि अब म जस्तो युवाहरूलाई चाहिँ यही भन्छु, तपाईँहरू त्यतिकै घरमा नबस्नुहोस् है, तपाईँहरूले पनि अब आफ्नो एरियामा जस्तो रिसोर्स छ त्यसलाई चाहिँ अब हामीले खोजेर युटिलाइज गरेर चाहिँ हजुर अब आफ्नो लागि चाहिँ आफै डिपेन्डेन्सी हुँ भन्ने मेरो विचार छ।
0: अब तपाईँ यो हाम्रो जुन पुरानो संस्कृति संस्कारहरू छ नि, जस्तै अब अहिले हामीले गाउँ बस्तीमा पूजा लाउनु पर्यो भने, श्राद्ध गर्नु पर्यो, केही कार्य गर्नु पर्यो भनेदेखि हामीले बजारबाट टपराहरू किनेर लान्छौँ होइन। त बस्तीमा त्यो पातहरू हुन्छ, बोर्लाको पातहरू हुन्छ, यो बहरहरू, त्यो बहरको पातहरू हुन्छ, त्यो लगेर चाहिँ अब यो टपरा गाँस्नु पर्ने है, र टपरा गाँस्न सिक्नु पर्ने होइन, ढिकी जाँतो चलाउन सिक्नु पर्ने, ढिकी हुनुपर्ने गाउँमा, त्यस्तोहरू छ कुराहरू। र टुरिस्टहरू लगेर त्यो देखाउनु पायो भनेदेखि होमस्टेहरू भन्ने केही बस्तीमा चल्छ
1: होइन।
0: र अब यो पुरानो चिजबिजहरू, पुरानो गीतहरू, गाउँ बस्तीको गीतहरू, यो गीतहरू छ, जस्तै डोको बोकेर हामी उहिले उहिले गाउँथ्यौँ, यस्तो गीतहरू, पुरानो गीतहरू तपाईँहरूलाई कतिको याद छ? यो यस्तोहरू सिक्नु भएको छ, बस्तीको गीतहरू टपरा गाँसेर चाहिँ नि, अब तपाईँले कतै चाहियो भनेदेखि त्यो टपरा दिन पनि सक्नुहुन्छ।
1: हजुर, सकिन्छ। अब यसमा पनि अब हामीले हातले गाँस्दाखेरि अलिक बेसी टाइम लाग्छ है, अब कोही ठाउँमा धेरै टपरा चाहिने ठाउँमा अब कुनै मसिन निस्क्यो या त अब त्यसको मसिनको हामीले ट्रेनिङ पायौँ भने हामीले त्यो पनि अब मजाले एउटा टिम एसएसजी छ जुन चाहिँ सेल्फ हेल्प ग्रुप, उहाँहरू पनि अब एकदमै यो खुसीको कुरा हो। यसरी अब छोरी मान्छेहरू, घरको आमाहरू, अब पहिला जुन चाहिँ एउटा प्रथा थियो आमाहरूले घरमै मात्रै बस्ने, आज उहाँहरू त्यति कुरामा मात्रै सीमित नभएर चाहिँ एउटा सेल्फ हेल्प ग्रुपको अब त्यसले गर्दाखेरि चाहिँ उहाँहरूले आफ्नो त्यो क्रिएटिभिटीहरू बाहिर निकाल्न सक्नु भएको छ है। अनि अब त्यसमा उहाँहरू सेल्फ डिपेन्डेन्ट होस् भनेर एउटा स्किम हो यो। तर पनि अब आज म चाहिँ के भन्न चाहन्छु भने, उहाँहरू सेल्फ डिपेन्डेन्ट मात्रै नभएर अब उहाँहरूले चाहिँ आफूले धेरै आफ्नो स्किल देखाएर चाहिँ अरूलाई पनि इम्प्लोयमेन्ट जेनेरेट गर्न चाहिँ सक्नुहुन्छ है। अनि अब गाउँमा बसेर अब त्यो ब्यारेन ल्यान्ड जतिवटा छ, खाली जमिनहरू, त्यसमा अब गाई बस्तु पाल्न सकेनौ, अब हामीले यता केही गर्न सकेनौ भने पनि एउटा होमस्टे बनाएर है, अब हाम्रो जुन चाहिँ एउटा कल्चरहरू छ त्यस्तो खालको अब हामीले आइटम्सहरू राखेर अब आफ्नो संस्कृतिलाई पनि बचाउन सक्छौ, अनि अब आफ्नो एउटा जमिनलाई पनि सही ठाउँमा प्रयोग गर्न सक्छौ, त्यसरी पनि हामीले जीविका आर्जन गर्न सक्छौ।
0: अब जस्तै तपाईँको गाउँमा चाहिँ पर्यटकहरू आउनुभयो
1: हजुर,
0: र तपाईँको घरमा पर्यटकलाई राख्नुभयो र तपाईँले गुन्द्रुक भात पकाएर दिनुभयो है, त्यो उहाँहरूलाई मनपर्छ नौलो। अब यसमा कुरा चाहिँ के छ भनेदेखि, तपाईँले उहाँले सोध्नुहुन्छ फेरि यो के हो भनेर सोध्नुहुन्छ, तपाईँले गुन्द्रुक बताउँदा भयो
1: हजुर,
0: तर यो गुन्द्रुक कसरी बनाइन्छ भनेर उहाँले सोध्नुभयो भने चाहिँ तपाईँले त्यो चाहिँ बताउनु भएन। गुन्द्रुक कसरी बनाइन्छ भनेर चाहिँ भन्नु भएन, त्यसलाई चाहिँ बायो पाइरेसी भनेर भनिन्छ। हाम्रो कुरा उहाँहरूले लिएर चाहिँ बसी गुन्द्रुकको विषयमा उहाँले पो भएर किताब लेख्न तयार पार्न सक्नुहुन्छ, पार्नुभयो भने हाम्रो चिज चाहिँ अर्काले लान्छ भन्ने हो, त्यो कुरा चाहिँ ध्यानमा राख्नु पर्यो।
1: हजुर हजुर, अब आफ्नो जुन चाहिँ छ त्यसलाई चाहिँ अब हामीले प्रोटेक्ट गर्यौँ भने त्यही त भ्याल्यु हुन्छ,
0: नभए त भ्याल्यु हुँदैन। टेक्नोलोजी चाहिँ दिनु भएन
1: हजुर
0: होइन, जापानले कुनै चिज बनाउँछ टेक्नोलोजी दिँदैन इन्डियालाई हो, अनि बेच्छ उसले इन्डियालाई।
1: अब यसमा चाहिँ म अर्को पनि एड के गर्न चाहन्छु भने, जुन चाहिँ अब हाम्रो एउटा शिक्षा छ है, एडुकेसन, त्यसमा चाहिँ अब हामी जब सानो हुन्छौँ, हामीले ठुलो भएर के हुने भन्दाखेरि हाम्रो एउटा अनुहारमा अलग्गै ऊर्जा हुन्छ, हामी डक्टर हुने, इन्जिनियर हुने भन्ने खालको एउटा ठुल्ठुलो हामीले सपना देख्छौँ है। तर अब हामी बढ्दै जाँदाखेरि, पढ्दै जाँदाखेरि जब 11-12 क्लासतिर पुग्छौँ, हामीलाई त्यो पढाइको मात्रै बोध हुन्छ, फाल्टु नलेज हुँदैन है। अनि त्यो हुँदाखेरि 11-12 पढ्ने विद्यार्थीलाई कसैले त अब के गर्छस् भन्दाखेरि, उसले एक अर्कालाई हेर्न थाल्छ, जहाँ कि उसले आफूभित्र थाहा छैन कि म के हुन्छु भनेर होइन। अब यसले चाहिँ के बुझाउन चाहन्छ भने, हामी खालि किताबको ज्ञानमा मात्रै सीमित भएको पनि देखिन्छ, अनि यो हुँदाखेरि चाहिँ एउटा एडुकेसनलाई पनि हामीले किताबको ज्ञान मात्रै होइन, यता अर्को अब स्किल डेभलपमेन्ट ट्रेनिङहरू या त कोर्सेसहरू है, त्यसरी अब पढाउँदाखेरि चाहिँ नानीहरूलाई एडिसनल अब स्किल्सहरूको बारेमा पनि बताइदिएको चाहिँ अब अझै राम्रो हुने चान्सेस छ हजुर। अब भोलिको दिनमा ऊ त्यो विद्यार्थी चाहिँ त्यो 12 पढिसक्दाखेरि उसले कुनै ठाउँमा नोकरी पाएन भने उसकोमा एउटा केही न केही कला छ भने चाहिँ हजुर, त्यो आफ्नो कलाले उसले आफ्नो जीविका बिताउन सक्छ।
0: हातको सिप हुनु पर्यो
1: हजुर, हातको सिप हजुर, उसकोमा
0: डोको बुन्न सिक्नु पर्यो
1: हजुर, एकदमै
0: गाउँमा है घुम बुन्न सिक्नु पर्यो
1: हजुर त्यो। अनि अब अर्को चाहिँ कस्तो छ भने, हाम्रो गाउँ घरमा चाहिँ हाम्रो यो हिली एरियामा चाहिँ के देख्यो भन्दाखेरि, आज गाडी कुदाउने मान्छे प्लम्बरहरूलाई उहाँहरूले होइन भन्ने खालको, अब मतलब एउटा पोस्ट हेरेर मान्छेले मान्छेलाई जजमेन्ट गर्छ है, त्यो चाहिँ गर्नु भएन। अनि म चाहिँ के भन्छु भने, कुनै पनि काम सानो ठुलो हुँदैन, यदि हामीले साँचो मनले अब आफ्नो साँचो तरिकाले गर्यौँ भने कुनै काम पनि हामीलाई सानो ठुलो हुँदैन। त्यसमा पनि अब जुन चाहिँ एउटा हेर्ने नजर छ समाजको, त्यो पनि बद्लियोस्।
0: सबै त हामीलाई चाहिन्छ नि त
1: हजुर,
0: अब प्लम्बर पनि त हामीलाई चाहिन्छ, खेत जोत्ने हली पनि हामीलाई चाहिन्छ, ए हली भनेर हेल्थ सेक्रेटरी त गर्नु भएन, उहाँलाई पनि सम्मान त दिनु पर्यो
1: हजुर
0: होइन, उहाँले पनि योगदान दिइरहनु भएको छ नि त। त्यस्तो हो कुरा चाहिँ कसैलाई चाहिँ होचो दृष्टिले
1: हजुर उहाँको पदले चाहिँ उहाँलाई अब जजमेन्ट चाहिँ हामी नगरौँ किनभने अब यहीँबाट पनि हाम्रै कतिजना साथीहरू फरेन कन्ट्रीमा गएका छन् पढ्न है अब हामी यहाँनिर यत्रो कलेज मास्टर्स सकेर पनि आजसम्म पनि कतिवटा कुरामा बाबा आमालाई हात थाप्ने गरेको छौँ पैसा दिनुहोस् भनेर अब यहीँबाट पढ्न गएका बाहिर यहीँकै मान्छे पनि बाहिरतिर फरेन कन्ट्री जाँदाखेरि उनीहरूले पढाइ साथसाथै अब अरू पनि कामहरू गरेर आफ्नो लागि आफै डिपेन्डेन्ट भइसकेका छन् है त्यहाँबाट पनि अब हामीले लेसन लिन सक्छौ कि हामी चाहिँ अब अरूलाई माग्ने मात्रै होइन आफै पनि आफ्नो स्किल्स देखाएर पनि खान सक्छौ
0: अब तपाईँले नि गाउँ

0: अनि त्यसरी नै अब वरिपरि सागसब्जी लगाएर चाहिँ एउटा होमस्टे बनायौं भने अनि त्यहाँनिर टुरिस्टहरू आउँदाखेरि त्यो आफ्नै गाईको दूध पनि त उहाँहरूलाई बेचेर हामीले कमाउन सक्यौं। त्यसमा अब पढा लेखै मान्छे चाहिएन, एउटा साधारण भन्दा साधारण मान्छेले पनि अब त्यो गाईको दूध बेचेर खाना बनाएर दिँदाखेरि उहाँहरूको एउटा आउने आयस्ता चाहिँ राम्रो हुन्छ भन्ने सोचेर आज हामी युवाहरूले चाहिँ त्यसरी एउटा थालेको पनि छौ।
1: एग्रो टुरिज्म,
0: हजुर एग्रो टुरिज्म
1: नयाँ विषय, ठिकै छ
0: हजुर। एग्रो टुरिज्म भिलेज बनाउने चाहिँ हाम्रो एउटा उद्देश्य छ, यसमा अब हामीलाई सबैले साथ दिनुहुन्छ भन्ने हामीलाई विश्वास पनि छ।
1: तपाईँहरूले अब टुरिज्म डिपार्टमेन्ट अरू विभागसित तपाईँले सम्पर्क गरेर पनि सहयोग पुर्याउन सक्नुहुन्छ। हवस् त, तपाईँलाई धेरै धेरै धन्यवाद। आज यसरी भेटघाट भयो, तपाईँ धेरै पढेर पनि अब गाउँमा बसेर गाउँको विकासको निम्ति चाहिँ सोच्दै हुनुहुन्छ, गाउँको निम्ति सोचेर काम गर्नुहुँदैछ, खेतीमा लाग्नु भएको छ, खुसीको कुरा। हवस् तपाईँलाई धेरै धेरै धन्यवाद, फेरि पनि हामी भेटघाट गरौँ।
0: सम्पूर्ण आकाशवाणी गान्तोक सुन्नुहुने श्रोतागणलाई साथै हाम्रो बडालाई पनि धेरै धेरै धन्यवाद।
1: हामीले निम्त्याएका छौं डाक्टर कर्मा डिकी भुटियाज्यूलाई र पोस्ट हार्भेस्टिङ भन्ने विषयमा हामी कुरा गर्नेछौ। गुरुङलाई कार्यक्रममा स्वागत छ। र पोस्ट हार्भेस्टिङ भनेर के बुझिन्छ होला?
2: पोस्ट हार्भेस्ट भनेको चाहिँ धेरै प्रकारको हुन्छ, एग्रिकल्चरमा पनि हुन्छ, हर्टिकल्चरमा पनि हुन्छ, यसको अरू त्यो बाहेक एनिमल प्रडक्टहरूमा पनि हुन्छ। तर हामी चाहिँ कुरा गर्नेछौँ अहिले पोस्ट हार्भेस्ट टेक्नोलोजी अफ फ्रुट, यानि कि फलको पोस्ट हार्भेस्टिङको बारेमा, किनभने हाम्रो भारतवर्ष, हाम्रो इन्डिया फलको प्रडक्शनमा, उत्पादनमा चाहिँ एकदम नम्बर वानमा छ
1: र पनि,
2: हजुर अगाडि नै छ। अनि सब्जीको उत्पादनमा चाहिँ नम्बर टूमा आउँछ, दुई नम्बरमा आउँछ। तर पनि अहिले हामीले हेर्यो भने हाम्रो भारतवर्षमा धेरैजना पपुलेसनमा चाहिँ धेरैजना म्याल न्युट्रिट छ, भिटामिन्सहरू न्युट्रिएन्ट्सहरू पाउँदैन, किनकि यत्रो उत्पादन भए तापनि यो चाहिँ कन्ज्युमरले पुग्दैन प्रडक्सन चाहिँ। हाम्रो हामीले उत्पादन त गर्छ, मार्केटमा पनि लिएर जान्छ, बजारमा लिएर जान्छ, जति बिक्री हुन्छ त्यो दिन बिक्री भयो, त्यहाँदेखि लिएर आयो, त्यहाँदेखि के गर्ने त्यसलाई फ्याँकिदिन्छ हामीले। तर पोस्ट हार्भेस्ट टेक्नोलोजीमा चाहिँ त्यसलाई चाहिँ हामीले लिएर आएर हामीले त्यसको के युजमा लगाउँछ, त्यसको भ्यालु एडिसन गर्छ, यानि कि हामीले यसलाई त्यसको मूल्य बढाउँछ। जसरी कि एउटा तपाईँले एउटा म्याङ्गो, एउटा आँप लिनुभयो, त्यसको प्राइस 10 रुपियाँ हो भने हामीले त्यसलाई जाम बनायो, जाम बनाएर 60 रुपियाँमा बेच्यो भने त्यसको हामीले 50 रुपियाँको मूल्य बढायो, त्यसलाई भन्छ भ्यालु एडिसन। पोस्ट हार्भेस्ट टेक्नोलोजीमा धेरैवटा विषय हुन्छ। हामीले चाहिँ अब पोस्ट हार्भेस्ट टेक्नोलोजी चाहिँ किन गरेको भन्यो भने चाहिँ एउटा चाहिँ त्यही हो, फलफुलको हामीले त्यो जुन जति वेस्ट हुन्छ त्यसको हामीले युजमा लगाउँछ, त्यसको मूल्य बढाउँछ। अर्को चाहिँ अब हामीले त्यो मूल्य बढाउँदाखेरि त हामीलाई धेरैवटा टेक्निक्सहरू चाहियो, त्यसको लागि इम्प्लोइमेन्ट पनि जेनेरेसन हुन्छ। हाम्रो यहाँनिर त्यत्रो पपुलेसन मिलियन्स बिलियन्समा छ, तर अब धेरैजना त्यतिकै बसिरहेछ, काम नपाएर बेरोजगार बसिरहेको छ, हामीले त्यसको इम्प्लोइमेन्टको जेनेरेसन पनि गर्न सक्छ। त्यहाँदेखि अर्को चाहिँ हामीले त्यो चिजलाई अब कुनै फल अथवा सब्जीलाई लिएर हामीले त्यसको पिक्कल बनायो, जाम बनायो, जेल्ली बनायो, अहिले हामीले बजारमा म्यागीहरू पाउँछ, सफ्ट ड्रिङ्क्सहरू पाउँछ, यो सबै भ्यालु एडिसनमा आउँछ नि त। अन्त त्यो त्यसले गर्दा क्या त्यसको हाम्रो अर्निङ पनि हुन्छ, नेसनलको इन्कम पनि हुन्छ। सो इम्पोर्टेन्ट छ त्यो पोस्ट हार्भेस्ट टेक्नोलोजीको। अब पोस्ट हार्भेस्ट टेक्नोलोजीमा पहिलो कुरा त हामीले के बुझ्नुपर्छ भने हामीले जो कटाइ गर्छ नि, कटाइ चाहिँ कहिले गर्नुपर्ने भनेर, त्यसको चाहिँ टाइम हुन्छ कि चाहिँ बिहान सनराइज अगाडि, सूर्य आउनु अगाडि, अथवा सनसेटको बादमा, सूर्य अस्ताएपछि। किन भन्दाखेरि चाहिँ फसलहरू चाहिँ हामीले काटिसके भने बादमा पनि त्यसको चाहिँ रेस्पिरेसन भइबस्छ, सास लिइबस्छ, अन्त जति सास लिइबस्छ त्यति त्यो पाक्दै जान्छ, भित्र पाक्दै जान्छ। त्यहाँदेखि एउटा सर्टन एउटा टाइममा पुगेपछि त्यो पाकेको चिज चाहिँ कुहिएर जान्छ। त्यही कारणले चाहिँ त्यो चाहिँ हामीले दिउँसोको टाइममा गऱ्यौँ, त्यसको सास लिने जो टाइमिङ हुन्छ त्यो छिटो छिटो छिटो हुन्छ, जति छिटो सास लिन्छ त्यति छिटो कुहिँदै जान्छ। त्यही कारणले हामीले त्यसको हार्भेस्ट चाहिँ, फसल जुन चाहिँ काट्नुपर्ने टाइम चाहिँ हामीले बिहान सूर्य उदाउनु अगाडि अथवा सूर्यास्तको पछि गर्नु पर्यो। हजुर, एउटा टेक्नोलोजी छ त्यसलाई प्री कुलिङ भन्छ, तर अब हाम्रोमा त्यस्तो इक्विपमेन्ट्सहरू त छैन त्यत्रो, अब हाम्रो फार्मरको फिल्डहरूमा त छैन। तर प्री कुलिङमा एउटा सजिलो चाहिँ के टेक्निक छ भने, प्री कुलिङको मतलब चाहिँ जति पनि दिउँसो हामीले काट्दाखेरि भित्र चाहिँ पुरा बाफेक हुन्छ नि त घामले गर्दाखेरि, त्यसलाई चाहिँ हामीले प्री कुलिङमा चाहिँ एउटा हाइड्रो कुलिङ भन्ने एउटा मेथड छ। हाइड्रो भनेको चाहिँ पानी, पानीमा हालेर हामीले एकछिन राख्नुपर्छ, अलिकति चिसो भयो भने चाहिँ निकालेर त्यहाँदेखि त्यसलाई सुकाएर चाहिँ सेडमा रुखको मुनि एकछिन सुकाएर त्यसलाई चाहिँ, तर पानी डल्लै हामीले पुस्नुपर्छ, किनभने जति फलफुलमा पानी हुन्छ त्यति त्यसमा माइक्रो अर्गानिजम्सहरू आएर चाहिँ एट्याक गर्छ, यानि कि त्यो जीवाणुहरू, हामीले आँखाले नभ्याउने जीवाणुहरू आएर एट्याक गर्छ, त्यहाँदेखि चाहिँ फेरि कुहिँदै जान्छ। अब पोस्ट हार्भेस्टिङमा पहिलो कुरा त मैले अघि हार्भेस्टिङ भने कसैलाई पनि थाहा

0: थिएन होला त्यो चाहिँ बिहान कि त बेलुका गर्नुपर्छ भनेर अन्त अर्को कुरा चाहिँ हामीले काटिसकेपछि त्यसलाई पानीमा डुबाउनु पर्छ भनेर पनि थाहा थिएन होला कसैलाई त्यो कुराहरू
1: चाहिँ एकदम
0: अब फलफुललाई पनि डुबाउँदा हुन्छ सागसब्जीलाई पनि डुबाउँदा हुन्छ अब फुलको चाहिँ हुनु चाहिँ पोस्ट हार्भेस्टिङको स्पेसलाइजेसन त मेरो होइन तर फुलको पनि हामीले काटिसकेपछि त्यसको पिछे मुनिको जुन चाहिँ स्टेम हुन्छ त्यसलाई पानीमा डुबाएर राख्न सक्नुहुन्छ माथिको चाहिँ डुबाउनु
1: अरू कुन कुन चिजको सबै डुबाउनु पर्छ कि
0: सबै पुरै पानीमा पुरै डुबाउनुपर्छ डुबाएर एकछिन जस्तो राखेर यसरी तपाईँले हातले छुनुहोस् त्यो पानी अलिक तातो भएर जान्छ नि त्यसको बादमा चाहिँ निकालेर रुखको मुनि अथवा कहीँनिर घरभित्र राखेर सुक्खा जग्गामा राखेर पुछपाछ गरेर चाहिँ राख्नु पर्यो
1: अनि सागहरू टिपिन्छ नि
0: सागहरूलाई पनि हामीले त्यसरी प्रिकुलिङ गर्न सक्छौँ त्यसको बादमा हामीले जो हामीले टिप्ने जुन चाहिँ गर्छ नि हामीले उता अब बस्तीमा हामी पनि बस्तीकै हो बस्तीमा जति रुख ठुल्ठुलो रुख सब्जीहरू त ठिकै छ हामीले हातले टिपिन्छ तर ठुल्ठुलो रुखहरूको हामीले जुन चाहिँ त्यो फलहरू टिप्छ नि त्यो टिप्ने तरिका त छैन रुखलाई यस्तो हलाएर झार्छ मुनि झरेपछि त्यो चोट पटक लागिन्छ एकपल्ट चोट लाग्यो भने त्यसमा माइक्रो अर्गानिजम आइहाल्छ त्यहाँदेखि चाहिँ कुहिन थालिहाल्छ त्यही कारणले चाहिँ हामीले चाहिँ के गर्नुपर्छ भने रुखमा कि त चढेर त्यसलाई त्यो सिजरहरू हुन्छ कैँचीहरू हुन्छ कैँचीले काट्न सकिन्छ यस्तै पिक्कल बनाउनु जाम जेली बनाउनु भ्यालु एडिसनमा जति जुसहरू बनाउनु त्यो त्यसको लागि चाहिँ हामी ट्रेनिङ दिने कुरा गर्दैछौँ अझै अलिकति स्पेसको कमी थियो अहिले त्यो पनि पुरा भएको छ अन्त अब हामी एक दुई महिनामा हामी त्यो काम पनि गर्छौँ अनि बायोटेक्नोलोजीको ल्याब छ हाम्रोमा अब त्यो आइसिपिएमएस भने चाहिँ इन्डियामा पनि अब सबै जग्गामा हुँदैन तर हाम्रो सिक्किम युनिभर्सिटीमा छ अब आइसिपिएमएस ल्याबमा चाहिँ के गर्छ भने हाम्रो फलफुलमा तपाईँले चाहिँ अब अहिलेसम्म सुन्नु भएको होला नि यो फलमा यो मिनरल छ यो न्युट्रेन छ यो भिटामिन छ भनेर तर जो हेभी एलिमेन्ट्स हुन्छ नि सानो सानो मात्रामा त्यसको चाहिँ कसैले काम गरेको छैन त्यो चाहिँ हामीले गर्दैछ अहिले त्यो पनि सिक्किममै पाउने छ सिक्किमको जो वाइल्ड हुन्छ नि लप्सीहरू मल्लेरोहरू त्यसमा त कसैले काम गरेको छैन त्यस्तोमा हामीले काम गर्दैछौँ आइसिपिएमएसमा
1: र आज तपाईँले यसरी स्टुडियोमा आएर हामीलाई पोस्ट हार्भेस्टिङको विषयमा जानकारी दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद कार्यक्रमलाई अघि बढाउँदै अब एउटा लोकगीत सुनेर हामी मनोरञ्जन गरौं

लौ त श्रोताहरू, यसका साथै आजको हाम्रो ग्रामीण कार्यक्रम अब यही समाप्त हुन्छ। अर्को कार्यक्रममा तपाईँहरूसित हाम्रो भेटघाट हुने नै छ। हवस् त, आजलाई म बडालाई बिदा दिनुहोस्। नमस्कार।

श्रोता तिन्जेल प्रस्तुति दैनिक ग्रामीण कार्यक्रम यो सुन्नुहोस् मौसम सम्बन्धी साधारण जानकारी। स्थानीय मौसम विज्ञान विभागबाट प्राप्त जानकारी अनुसार आज राजधानी गान्तोकको अधिकतम तापक्रम 22.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 17.1 डिग्री सेल्सियस अनि वर्षा 3.1 मिलिमिटर रेकर्ड गरियो। आगामी 24 घण्टाको मौसमी पूर्वानुमान अनुसार गान्तोक लगायत वरपरका क्षेत्रमा आकाशमा प्राय बादल छाइरहनका साथै केही स्थानहरूमा वर्षा हुने सम्भावना सोही विभागले जनाएको छ। सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी साधारण जानकारी पूरा भयो।

0: श्रोता सुन्नुहोस्, हाम्रो आज राति 10:30 प्रसारण गरिने कार्यक्रमको छोटो जानकारी अहिले 6:40:45 अनि 50 मिनटमा प्रस्तुत गर्नेछौँ। यस केन्द्रको प्रादेशिक समाचार क्रमैले नेपाली, लेप्चा अनि सिक्किमे भोटिया भाषामा 6:55 प्रस्तुत गर्नेछौँ सामयिक समीक्षा। 7:05 हामी लिआउनेछौँ फोन कलमा आधारित कार्यक्रम हेलो श्रोताको प्रथम भाग। 7:25 यस केन्द्रबाट प्रस्तुत गर्नेछौ नेपाली समाचार। यसरी नै 7:10 मिडियम वेभमा श्रोताहरूले सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट सरकारको 12 वर्ष कार्यकालमाथि एक विशेष कार्यक्रम। 7:35 हामी पुनः उपस्थित हुनेछौ कार्यक्रम हेलो श्रोताको रहल भाग लिएर। 8:05 प्रस्तुत गर्नेछौ आशा भोसलेको आवाजमा गजल। 8:30 सुन्नुहुनेछ कार्यक्रम सुर संसार अन्तर्गत पण्डित कुमार गन्धर्वबाट शास्त्रीय गायन खयाल राग देश। 8:45 अनि 9 आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ क्रमैले हिन्दी अनि अंग्रेजी समाचार। 9:15 प्रस्तुत गर्नेछौ कार्यक्रम स्पटलाइट। 9:30 सुन्नुहुनेछ कार्यक्रम चर्चाका विषय है। अनि रात्रि 10:00 10:30 अर्थात सभाको अन्तसम्म यहाँहरूलाई मनोरञ्जन गराउनेछौँ विभिन्न हिन्दी फिल्मी गीतहरूद्वारा। यसरी रात्रि 10:30 हाम्रो तेस्रो अधिवेशन समाप्त हुनेछ। श्रोता यतिन्जेल सुन्नुभयो हाम्रो आज रातिको 10:30 प्रसारण गर्ने कार्यक्रमको छोटो जानकारी।
1: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
2: गत 30 मईदेखि 28 जुन 2026 बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
1: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
2: 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
1: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
2: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
0: हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौँ। श्रोता समय यस बेला बेलुकीको 6:40

0: मिनट हुनै लागेको छ र अबको केही क्षणमै यहाँहरूले सुन्नुहुन्छ हुनेछ यस केन्द्रको प्रादेशिक समाचार र मैले नेपाली लेप्चा अनि सिक्किमे भोटिया भाषामा
1: यो आकाशवाणी गान्तोक हो। हरिकुमार राईबाट प्रादेशिक समाचार सुन्नुहोस्। लोकसभा सांसद इन्द्रहाङ सुब्बाले नयाँ दिल्लीमा सीमा सड़क संगठन बीआरओका महानिर्देशकसँग राज्यमा सड़क पुनर्स्थापना कार्यको स्थितिको समीक्षा र तत्काल कनेक्टिभिटी सरोकारहरूबारे छलफल गर्न बैठक गर्नुभयो। बैठकमा श्री सुब्बाले महानिर्देशकलाई लाचेनमा कनेक्टिभिटी पुनर्स्थापित गर्नु सिक्किम सरकारको सर्वोच्च प्राथमिकता रहेको जानकारी दिनुभयो। छलफल सिक्किमभरि बीआरओका पर्यवेक्षणमा विभिन्न राष्ट्रिय राजमार्गहरू र अन्य सड़क खण्डहरूमा पुनर्स्थापना र मरम्मत कार्यहरू तीव्र पार्ने विषयमा केन्द्रित थियो। बीआरओ महानिर्देशकले प्रभावित क्षेत्रहरूमा पुनर्स्थापना कार्यहरूलाई तीव्र बनाउन सबै आवश्यक उपाय अप्नाउने आश्वासन दिनुभएको छ। साथै श्री सुब्बाले सिक्किमका जनताको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतको सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्री बन्नुभएकोमा हार्दिक बधाई दिनुभयो। उहाँले भन्नुभएको छ यस उल्लेखनीय उपलब्धिले भारतका जनताले लगातार चुनावी जनादेश मार्फत उहाँको नेतृत्वमाथि राखेको विश्वासलाई प्रतिविम्बित गर्दछ। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज नयाँ दिल्लीस्थित नयाँ सिक्किम हाउसको निरीक्षण र यसको व्यापक पुनर्विकास योजनाहरूको समीक्षा गर्नुभयो। उहाँले प्रस्तावित परियोजनाले राष्ट्रिय राजधानी भ्रमण गर्ने सिक्किमवासीलाई राम्रो सेवा प्रदान गर्नका लागि वृहत आवास, सुधारिएको पार्किङ, उन्नत पूर्वाधार र समकालीन सुविधाहरू सहितको आधुनिक र फराकिलो सुविधाको परिकल्पना गरेको बताउनुभयो। याङयाङ क्षेत्रमा निरन्तर भारी वर्षापछि आज बिहान 1 बजेतिर भाले ढुङ्गा नजिकै ठूलो पहिरो गयो। सिक्किम सरकारले परिस्थितिप्रति तुरन्तै प्रतिक्रिया जनाउँदै प्रभावित बासिन्दाहरूको सुरक्षा र कल्याण सुनिश्चित गर्न घटनाक्रमहरूलाई नजिकबाट निगरानी गरिरहेको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङले सबै सम्बन्धित विभाग र एजेन्सीहरूलाई उच्च सतर्कतामा रहन, स्थितिको निरन्तर मूल्यांकन गर्न र थप पहिरो वा प्रतिकूल मौसमी अवस्थाबाट उत्पन्न हुने सम्भाव्य जोखिमहरूलाई कम गर्न सबै आवश्यक निवारक र राहत उपायहरू अपनाउन निर्देशन दिनुभएको छ। यस निर्देशन अनुसार क्षेत्र विधायक राजकुमारी थापाले विभिन्न विभाग र स्थानीय अधिकारीहरूका प्रतिनिधिहरू सम्मिलित संयुक्त मूल्यांकन र अनुगमन टोली गठन गर्नुभएको छ। भारतीय निर्वाचन आयोगका उपमहानिर्देशक डाक्टर विजय कुमार पाण्डे गान्तोकमा आयोजित हुने आधिकारिक कार्यक्रममा भाग लिन आज भारतीय निर्वाचन आयोगका 4 अधिकारीहरूसहित बागडोगरामा विमानस्थलमा आइपुग्नुभयो। त्यहाँ प्रतिनिधिमण्डललाई गृह विभागको बागडोगरास्थित प्रोटोकल युनिटका अधिकारीहरूले न्यानो स्वागत जनाए। त्यसपछि प्रतिनिधिमण्डल सिक्किमतर्फ प्रस्थान गर्यो। सिक्किम राज्य सहकारी संघ सिक्कनका अध्यक्ष डाक्टर मंगलजीत राईले नयाँ दिल्लीमा केन्द्रीय सहकारी राज्यमन्त्री मुरलीधर मोहनलाई उहाँको कार्यालयमा भेट गरी मन्त्रीलाई सिक्कनद्वारा आगामी 21 जूनमा सिक्किम सिक्कनमा आयोजित हुने प्रस्तावित राष्ट्रिय सहकारी सम्मेलनमा सहभागी हुन औपचारिक निमन्त्रणा दिनुभयो। सम्मेलन सहकारी से समृद्धि, विकसित भारतका लागि समावेशी वृद्धि, नवप्रवर्तन र दिगो विकासलाई अगाडि बढ़ाउने सहकारी विषयमा आयोजना गरिनेछ। सिक्किम पर्यटन तथा नागरिक उड्डयन विभागले विभागको निमन्त्रणामा प्रख्यात बलिउड अभिनेत्री तथा वातावरण अभियन्ता भूमि पेडनेकरलाई सिक्किममा 3 दिने विशेष भ्रमणका लागि स्वागत गरेको छ। आफ्नो बसाईका क्रममा सुश्री पेडनेकरले सिक्किमको विविध पर्यटन प्रस्तावहरूको अन्वेषण गर्नेछन्। राज्यको मनमोहक प्राकृतिक परिदृश्य, समृद्ध सांस्कृतिक सम्पदा, जीवन्त परम्परा, दिगो पर्यटन पहलहरू र अद्वितीय आगन्तुक अनुभवहरूको प्रत्यक्ष अनुभव गर्नेछिन्। यस भ्रमण मार्फत उनले भारत र विश्वभरिका दर्शकहरूलाई सिक्किमको अनुभव, सौन्दर्य र पर्यटन सम्भावना प्रदर्शन गर्न मदत गर्नेछिन्। पाकिमका जिल्लापाल परी विष्णोईको अध्यक्षतामा जिल्ला शिव विकास योजनाको निर्माण र सिक्किम इन्सपायर्स कार्यक्रमको कार्यान्वयन सम्बन्धी संयुक्त बैठक आज पाकेमा सम्पन्न भयो। बैठक जिल्ला सिप विकास योजनाको निर्माणमा केन्द्रित थियो। साथै समितिले जिल्लामा महिला तथा युवाहरूको लागि गैर कृषि आर्थिक अवसरहरू बढ़ाउने उद्देश्यले सिक्किम इन्सपायर्स कार्यक्रमको कार्यान्वयन बारे छलफल गर्यो। बैठकमा जिल्लापाल पाकिमले लाइन विभागहरूलाई योजना प्रक्रियामा सक्रिय रूपले भाग लिन अनि स्थानीय आवश्यकता र उदयमान अवसरहरूका आधारका प्रस्तावहरू पेश गर्न आह्वान गर्नुभयो। बैठक अन्तर्विभागीय समन्वयलाई सुदृढ पार्ने र पाकिम जिल्लाभरि सिप विकास पहलहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने सम्बन्धी छलफलका साथ समाप्त भयो। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।
2: अरे नम्बोङ सुट गंतगुम सुतले नर्बुचिङ निशमलम सेनङ ओ रेन्जोङसा लोकसभा औंदु इन्द्रहाङ सुब्बा नुन दिल्ली अल्का ल्याङसेर लम्मु अछोक याङने बीआरओसा कुलनपन मकपनदेव ल्याङमुका लम्मु पङसा लजुकलत अन योग प्रयोगपङ लाडबो तचतका गुनगातबु अन सुश्रेजङबु लम्युपङ लेगातबु सतनका तुजुङकातमा थुबुङीमा ऊ तुजुङ तचतका रेन सुब्बा नन लाचेन लम्मु रेम अडोमदो लजुगात बुआरिङला सुङथुङीमो रेन हन लाचेन लम्मु रेम लजुकस्यङ सतनका जुङसा अमोबो योगका चम्थुबु सुङथुङीमा ऊ रिङपातका रेन्जुङ पबार तुङबु लम्मुपङ अन मिनर लम्मुपङ आरियुम लजुगातबु अन आरिंगला थौबुङीमाओ बीआरओ सा कुलनपन मकपन नुनला लजुगातबु लमुपङ अन कुमदुङ लमुपङरेम अडम अन आरियुम मातनुन मुनसेतबु अन ल्यान्तप बोनसेतबु आरिंगला सुङथौबुङीमाओ उलुमदु रेन सुब्बा नुन गर्नोङ कर्थाक नरेन्द्र मोदी जी रेम ग्याकारसा गनलेन तचत आग्यापमु युङक्याबु सा छिलगेथबु अन सिरेका सिक्किम तुन्ठक फुली अन ग्योसामसा कुक्योथेप कुक्योथ गुन्थुबुका अन गुनलेन नहानमु गर्नो कृथाक जवाहरलाल नेहरूसा डुबको रेमला गल्थुबुका गुन रेन्जुङमुसा लमलम तछिफुथुङीमा ऊ गुलन कृथाक प्रेमसिंह तामाङ नुन स्रोङ दिल्ली आलका जुगथुबु आल सिक्किम हाउससा कुर्लत मातलुङ लाद्बु तछुतका गाथखोबु तर्वतसा लम्युपङ सोसेट बुआरिङला सुङथुङीमा ओ रेन्सा लिङको नाङसिन मिनोरका सोमका कोरका ननबु रेन्जोङमु सङरेम आरियुङबु यमतङ पङसोस्यङ सतनका तुङबु नानल्याङ पार्किङ लट अन तिङसङ सातुचोतका नाङसिन गाथखोबु नङतङ पङ सोसेट बुला निमा ओ नलाग्यापमु सो यद्लोत नुनमातबा याङगाङ ल्याङसा बाले ढुङ्गाका स्रोङ बजा काटबा रुद आतिमका नङ थोबुङीमा ओ आरे नुन मातबा जुङसा यो क्यबु सङ नुन क्योङमु सङरेम न तङ मुसोन स्यङ सतनका आरियु मातनुन नक्षत मागातबु सा आरिङला सुङथोबुङीमा ओ गुलन कृथाक प्रेमसिंह तामाङ गोली नुन गन बंसी पङरेम नला साक्तेर स्यङ क नङ थोबुङीमा ओ उलन्दो क नाङसिन डेपुटी स्पिकर अन रङगाङ याङगाङ दम्थसा एमएलए राजकुमारी थापा नुनला ग्यान्थ पङ अन क्योङमु पङसा अछक काटला जुगथुङ निमाओ ग्याकारमो दमक्यप ग्यान्छक सा ल्यान्तप कुलनपुन मकपुन डाक्टर विजय कुमार पाण्डे अन कुमदुङ फुली ग्यान्पुन गङतोकका मुन्देतबु थुपे काट सातनका सुरङबागडोग्रा एयरपोर्टका थिथोबुङ निमाओ थिल्याङ तुगुम अछक रेम होम डिपार्टमेन्ट सा बागडोग्राका निम्बु प्रोटोकल अछक नुन सुमसुफ थुबुङ निमाओ दमक्यप बंछीसा सिम ग्यान्पुन रञ्जना तामाङला अछक रेम सुमसुफ थुबुङ निमाओ अ तुगुमका अछक रेन्जोङ लेम चन थुबुङ निमाओ रेन्जोङ ल्याङमु प्रङछक तम्बु बंछी एसआईसीयूएन याङने सिकोनसा कुमारपुन डाक्टर मंगलजीत राय नन दिल्ली आलका पुमजुङसा ल्याङमु देवतम कृथाक महरीदार महोल रेम चुङथुङीमाओ चुम्लत सा तचुतका डाक्टर राय नुन पुङजुङसा कृथाक रेम लाभो आरेदो सा छ खाकात सा काचोङ सिकोन नुन लुङडिक नानबु थुपे सिरेका नेसनल कोअपरेटिभ कन्फरेन्सका आका लियोस्योङसा लाब्दुनला सुथुङीमाओ डाक्टर राय नुन कृथाक रेम तुजुमसा नङदुङ तनपङला सुङथुङीमाओ रेन्जुङ ल्याङकोर पेयोक अन मिमोङ नुमवङ लमयोग बंछी नुन बंछी सा कग्लत नांसिन बलिउड साप लेम्पन एक्ट्रेस अन वार्त सिम एकपन बुनी पटनेकर रेम रेन्जोङ का सिक्किम सामसा अमोबो थुपेका कुक्थुवुङिम ऊ पटनेकर नुन तुदो कोर तुचत अरेका रेन्जोङसा अग्यापमु नोटकोर ल्याङपोङका कोर्सेट निमा ओ उन मुदुक मुदुक लुङटेन ड्युसिम अजम आथेन उन सङ्ग्योपङ डेम्ला नटकत माछेत निमा ऊ पाक्योङ ल्याङदेपुन परि विष्णोसा लुङलोङ।

0: Sidi ki Mikul ne Zongkhag gi Rikchal Yargye Charji Yangna District Skill Development Plan Kol lo Tildi Phyati Tenwe Tenlo in. Sokchu di Tsugi Zongkhag na Phum Thang Najin Tsui Tenlo Non-Farm Economic Kokap Lenshe Tenlo Sikkim Inspired Lerim Jako in. Lungteka Gatule Thanigi Nesu Shuzo Poin.
1: यो आकाशवाणी गान्तोक हो। समसामयिक विषयको कार्यक्रम सामयिक चर्चामा प्रस्तुत छ वार्ता नथुला मार्गबाट कैलाश मानसरोवर यात्रा। वार्ताकार हुनुहुन्थ्यो डाक्टर पार्समणि दंगाल।

0: हिमालयको काखमा अवस्थित पवित्र कैलाश पर्वत र मानसरोवर तालको यात्रा प्रत्येक सनातन धर्मावलम्बीका लागि जीवनको एउटा परम लक्ष्य र सौभाग्य मानिन्छ। तिब्बतमा अवस्थित यस अलौकिक स्थलको यात्राका लागि विभिन्न मार्गहरू प्रयोग हुँदै आएका छन्, जसमा सिक्किमको ऐतिहासिक नथुला भञ्जेङ मार्ग सबैभन्दा सुरक्षित, सुगम र ऐतिहासिक रूपमा महत्वपूर्ण मानिन्छ। समुद्र सतहबाट लगभग 14,200 फीटको उचाइमा रहेको नथुला मार्गले भारत र चीनको तिब्बत स्वायत्त क्षेत्रलाई जोड्दछ। कैलाश मानसरोवर यात्राका लागि परम्परागत रूपमा उत्तराखण्डको लिपुलेक भञ्जेङ र नेपालको काठमाण्डु कोदारी मार्ग बढ़ी प्रयोगमा थिए। तर सन् 2014 भारत र चीन सरकारबीच भएको द्विपक्षीय सहमति पश्चात सन् 2015 सिक्किमको नथुला मार्ग औपचारिक रूपमा तीर्थयात्रीहरूका लागि खुल्ला गरिएको हो। यो मार्ग खुल्नु आफैमा एउटा ऐतिहासिक उपलब्धि थियो, किनभने यसले प्राचीन सिल्क रूटको एउटा महत्वपूर्ण अंशलाई पुनः धार्मिक र सांस्कृतिक प्रयोजनका लागि जीवन्त तुल्यायो। कैलाश यात्राका अन्य मार्गहरूको तुलनामा नथुला मार्गलाई बढ़ी प्राथमिकता दिनुका पछाडि केही ठोस कारण र विशेषताहरू छन्। यो मार्गको सबैभन्दा ठूलो विशेषता भनेको गान्तोकदेखि चीनको तिब्बततर्फ मानसरोवर तालको किनारसम्मै गाड़ीमा यात्रा गर्न सकिन्छ। उत्तराखण्डको मार्ग जस्तो यसमा धेरै दिनसम्म पैदल हिँड्नुपर्ने कठिन बाध्यता हुँदैन। पैदल यात्रा निकै कम र गाड़ीको यात्रा बढ़ी हुने भएकाले शारीरिक रूपमा केही कमजोर वा ज्येष्ठ नागरिकहरूका लागि पनि यो मार्ग तुलनात्मक रूपमा सहज मानिन्छ। भारतीय सीमातर्फ सीमा सड़क संगठन बीआरओ र चीनतर्फ चीनिया अधिकारीहरूले सड़क पूर्वाधारलाई निकै व्यवस्थित बनाएका छन्। गान्तोकबाट नथुलातर्फ बढ़दा देखिने छाङ्गु पोखरी, बाबा मन्दिर र वरपरका हिमाली दृश्यहरूले यात्रालाई थप मनोरम बनाउँछन्। यात्रीहरूको शरीर उच्च हिमाली वायुमण्डलसँग अभ्यस्त हुन सकोस् भनेर नथुला मार्गबाट हुने यात्रा सामान्यत व्यवस्थित र चरणबद्ध रूपमा अघि बढ़दछ। यात्रीहरू सर्वप्रथम सिक्किमको राजधानी गान्तोक आइपुग्छन्। गान्तोकबाट सिधै नथुला जाँदा अल्टिच्यूड सिकनेस उचाइको बिमारी हुने जोखिम हुन्छ। त्यसैले यात्रीहरूलाई 15,000 फीटको उचाइमा रहेको सेरेथाङ वा वरपरका शिविरहरूमा एक दुई दिन राखेर वातावरण अनुकूल बनाइन्छ।
1: फाइनल मेडिकल विल बी डन इन शेरथाङ, सो देयर आफ्टर अन द फिफ्थ डे द यात्रीज आफ्टर यु नो इमिग्रेसन एन्ड कस्टम फॉर्मेलिटीज दे विल बी टेकन टु नथुला एन्ड पास्ड अन, दे विल क्रॉस ओवर टु द यु नो द चाइनीज साइड वेयर द चाइनीज विल बी टेकिंग ओवर एन्ड द यात्रीज विल प्रोसीड अन दर जर्नी। द जर्नी पीरियड इन टीआर is 11 days and the total journey time from New Delhi back to New Delhi is around 21 days and the only 11 days they spend in TR. So that's about the journey from New Delhi to and back to New Delhi again.
0: अनुमति प्रक्रिया पूरा भएपछि यात्रीहरू नथुला पास पार गरेर तिब्बतको काङमा वा यातुङ पुग्छन्, जहाँ चीनिया अधिकारीहरूले स्वागत तथा अध्यागमन प्रक्रिया पूरा गर्दछन्। त्यहाँबाट आधुनिक सुविधायुक्त चिन्या बसहरूद्वारा तिब्बतको विशाल पठार, लाजी र प्रगतिशील शहरहरू हुँदै लगभग 3-4 दिनको गाड़ी यात्रापछि पवित्र मानसरोवर ताल र

0: समसामयिक विषयको कार्यक्रम सामयिक चर्चामा आइले सुन्नुभयो वार्ता नथुला मार्गबाट कैलाश मानसरोवर यात्रा। वार्ताकार हुनुहुन्थ्यो डाक्टर पार्समणि दंगाल। यो आकाशवाणी गान्तोक हो।
1: हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यसका साथै श्रोताले हाम्रो यस प्रसारणलाई एफएम कञ्चनजंघा साथै न्यूज अन एआईआर मोबाइल

श्रोता यतिनै प्रस्तुत थियो हेलो श्रोताको प्रथम भाग। हामी पुनः हेलो श्रोताको रहल भाग लिएर आउनेछौ। त अहिले समय बेलुकीको 7:25 हुनै लागेको छ र अबको केही क्षणमै यहाँले सुन्नुहुनेछ यस केन्द्रबाट नेपाली समाचार। केही क्षण प्रतीक्षा गर्नुहोला।

0: सबैभन्दा पहिला यस बुलेटिनका मुख्य समाचार। 4,399 दिनका निरन्तर कार्यकाल पूरा गर्दै प्रधानमन्त्री मोदीले बनाउनुभयो भारतको इतिहासमा सबैभन्दा लामो समयसम्म सेवा पुर्याउने कीर्तिमान। केन्द्रीय मन्त्री परिषदले अहमदाबाद मेट्रो चरण 2A को विस्तार सहित आन्ध्र प्रदेश स्थित अमरावतीमा केन्द्रीय सरकारी कार्यालय र आवासीय परिसर निर्माणको गरे अनुमोदन। सरकारद्वारा मनरेगाबाट विकसित भारत रोजगार ग्यारेन्टी र बीबीजी रामजी सहज र सुचारू रूपमा सञ्चालन गर्न राज्य एवं केन्द्र शासित प्रदेशहरूका लागि करोड़ रूपियाँको अन्तरिम बजेट विनियोजन प्रस्तावित। रक्षा मन्त्रालयले भारतीय नौसेनाका लागि 20 उन्नत क्षमतायुक्त ग्लोबल नेभिगेशन सेटेलाइट सिस्टम जियामर किन्नका लागि गरे सम्झौतामा हस्ताक्षर। अनि राज्यसभा अध्यक्ष सीबी राधाकृष्णद्वारा तृणमूल कंग्रेसकी राज्यसभा सांसद सुस्मिता देवको राजीनामा स्वीकृत। प्रधानमन्त्री नरेन्द्र मोदी आज भारतको सबैभन्दा लामो समयसम्म सेवा प्रदान गर्ने निर्वाचित प्रधानमन्त्री बन्नुभएको छ। श्री मोदीले 26 मई 2014 प्रधानमन्त्रीका रूपमा शपथ लिनुभएको थियो। प्रधानमन्त्री मोदीको निरन्तर कार्यकाल अब 4,399 दिन पुगेको छ, जसले उहाँलाई भारतको इतिहासमा सबैभन्दा लामो समयसम्म सेवा गर्ने निर्वाचित प्रधानमन्त्री बनाएको छ। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीबी राधाकृष्ण, केन्द्रीय मन्त्रीगण तथा विश्वभरिका नेताहरूले यस उपलब्धिकी लागि श्री मोदीलाई बधाई दिएका छन्। राष्ट्रिय लोकतान्त्रिक गठबन्धन एनडीएको बैठक आज नयाँ दिल्लीमा भइरहेको छ। एनडीए सरकारको 12 वर्ष पूरा भएको र भारतको सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्रीका रूपमा प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यकालको सम्झनामा उक्त बैठक आयोजना गरिएको हो। गठबन्धनका सबै घटक दलका नेता साथै प्रधानमन्त्री मोदी सहित भाजपाका शीर्ष नेताहरू बैठकमा सहभागी बन्नेछन्। 22 राज्य तथा केन्द्र प्रशासित मुख्यमन्त्री र उपमुख्यमन्त्रीहरू साथै गठबन्धनका सबै घटक दलका नेताहरूले पनि बैठकमा सहभागिता जनाउनेछन्। केन्द्रीय मन्त्री परिषदले आज प्रधानमन्त्री नरेन्द्र मोदीलाई सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्रीका रूपमा सेवा पुर्याउनु भएकोमा बधाई दिने प्रस्ताव पारित गर्यो। मन्त्री परिषद बैठकपछि नयाँ दिल्लीमा संचारकर्मीहरूसँग कुराकानी गर्दै सूचना तथा प्रसारण मन्त्री अश्विनी वैश्यपले उक्त प्रस्तावमा निर्वाचित प्रधानमन्त्रीका रूपमा श्री मोदीको राष्ट्रप्रति निरन्तर सेवाको ऐतिहासिक उपलब्धि दर्शाउँछ भन्नुभयो। उहाँले प्रधानमन्त्रीलाई बधाई दिनका लागि 7 सूत्र प्रस्ताव पारित गरेको उल्लेख गर्दै यस प्रस्तावमा युवाहरूका लागि कार्यक्रमहरू विशेष रूपमा समावेश गरिएको छ भन्नुभयो।
1: प्रधानमंत्री जी युवा शक्ति को भारत की सबसे बड़ी पूंजी मानते हैं और इसीलिए प्रधानमंत्री जी ने कौशल विकास, स्टार्टअप इंडिया, इनोवेशन, डिजिटल इकोनॉमी, स्पोर्ट्स, उद्यमियता और फिटनेस को बहुत एक एम्फेसिस के साथ कई तरह के प्रोग्राम्स बनाए, जिसमें भारत को एक बहुत बड़ी खेल शक्ति के रूप में उभरा है, वर्ल्ड के 3 लार्जेस्ट स्टार्टअप इकोसिस्टम।
0: यसका साथै आजको मन्त्री परिषदले रूपियाँ 2,169 करोड़को लागतमा अहमदाबाद मेट्रो चरण 2A को विस्तार सहित आन्ध्र प्रदेशको अमरावतीमा केन्द्रीय कार्यकारी सरकारी कार्यालय आवासीय परिसरलाई पनि अनुमोदन गरेको छ। सरकारले मनरेगाबाट विकसित भारत रोजगार ग्यारेन्टी र जीविकोपार्जन मिशन ग्रामीण बीबीजी रामजीलाई सहज र सुचारू रूपमा सञ्चालन गर्न राज्य अनि केन्द्र शासित प्रदेशहरूका लागि 95,692 करोड़को अन्तरिम बजेट विनियोजन प्रस्ताव गरेको छ। यो ऐन आगामी 1 जुलाईदेखि देशभरि लागू हुनेछ। ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले नयाँ दिल्लीमा राज्य र केन्द्र शासित प्रदेशका ग्रामीण विकासका मन्त्रीहरूसँगको भर्चुअल बैठकपछि उक्त घोषणा गर्नुभएको हो। उहाँले सरकारले ऐन लागू गर्नु अघि आवश्यक तयारी गर्न राज्य र केन्द्र शासित प्रदेशहरूलाई आग्रह गरेको जानकारी दिनुभयो। यसै क्रममा उहाँले कुनै पनि राज्यको विनियोजन नघटाइएको र गत वर्षको तुलनामा बजेट

0: बढ़ाएको जानकारी दिनुभयो।
1: इस साल बजट में 30,000 करोड़ रुपए का प्रावधान किया था नरेगा चलाने के लिए। नियमों को अंतिम रूप देने में कुछ समय लग सकता है, इसलिए कोई दिक्कत मजदूरों को ना आए और विकास का जो महायज्ञ ग्रामीण भारत के गांव का वो भी चलता रहे, इसलिए राज्यों और केंद्र शासित प्रदेशों को इंटरिम एलोकेशन कुल मिला के है 95,692 करोड़।
0: रक्षा मन्त्रालयले आज भारतीय नौसेनाका लागि 20 उन्नत क्षमतायुक्त ग्लोबल नेभिगेशन सेटेलाइट सिस्टम जीएनएसएस जियामर किन्नका लागि 449 करोड़ रूपियाँको सम्झौतामा हस्ताक्षर गरेको छ, जसमा न्यूनतम 75% स्वदेशी सामग्री समावेश छ। स्वदेशी डिजाइन, विकास र निर्माण श्रेणी अन्तर्गत सम्झौतामा रक्षा सचिव राजेश कुमार सिंहको उपस्थितिमा नयाँ दिल्लीमा हस्ताक्षर गरिएको थियो। मन्त्रालयका अनुसार यी प्रणालीहरूले उपग्रह सिग्नल अधिग्रहण अनि ट्र्याकिङमा बाधा पुर्याएर सिग्नल स्पुइकिङ र भ्रामक ज्यामिङ गरी शत्रुको जीएनएस रिसिभरहरूको कार्य सम्पादनलाई कमजोर बनाउने छन्। हरियाणा राज्य महिला आयोगकी अध्यक्ष रेणु भाटियाले आफ्नो पदबाट राजीनामा दिनुभयो। आफ्नो अघिल्लो कार्यकाललाई उल्लेख गर्दै उहाँले आयोग अध्यक्षको रूपमा आफ्नो कर्तव्य पूर्ण निष्ठा, इमानदारी र समर्पणका साथ निर्वाह गरेको बताउनुभयो। कुरूक्षेत्रको एउटा मुद्दासँग सम्बन्धित अस्पताल निरीक्षणको क्रममा नर्सिङ अधिकारीहरूको बारेमा श्रीमती भाटियाको टिप्पणीले देशभरि नर्सिङ अधिकारीहरू विरूद्ध विरोध प्रदर्शन गर्यो। कुरूक्षेत्र अस्पतालका नर्सिङ कर्मचारीहरूले सोमबार 2 घण्टा हड़ताल गरे। धेरै अग्रणी अन्तर्राष्ट्रिय मानवाधिकार संस्थाले जम्मू र काश्मीरमा शान्तिपूर्ण विरोध प्रदर्शनमा पाकिस्तानी अधिकारीहरूले गरेको हिंसात्मक दमनको कड़ा आलोचना गरेका छन्। इन्टरनेट बन्द, गैरकानूनी गिरफ्तारी र बल प्रयोगलाई उद्गीत गर्दै उनीहरूले अवस्थालाई भयानक बनाए। 8 देखि 9 जूनसम्म पाकिस्तानी सुरक्षा बलले एउटी महिला सहित 25 भन्दा बढ़ी व्यक्तिहरू हत्या गरेको संस्थाले आरोप लगाएको छ। राज्यसभाका अध्यक्ष सीबी राधाकृष्णले तृणमूल कंग्रेसकी राज्यसभा सांसद सुस्मिता देवको राज्यसभाबाट राजीनामा स्वीकृत गर्नुभएको छ। गत हप्तामा तृणमूल कंग्रेसभित्र बढ़दो आन्तरिक द्वन्द्वका बीचमा पार्टी सांसदबाट यो दोस्रो राजीनामा हो। राजीनामा दिएपछि सुश्री देवले नयाँ दिल्लीमा असमका मुख्यमन्त्री हिमन्त विश्व शर्मालाई भेट्नुभयो। राष्ट्रिय होम्योप्याथी आयोगले होम्योप्याथी र पंजीकरण भएका होम्योप्याथी चिकित्सकहरूको बारेमा बयान दिन जिम्मेवारी लिन सबै सरकारवाला मीडिया संस्था र साधारण जनतालाई आग्रह गर्दै एउटा परामर्श जारी गरेको छ। छापा, इलेक्ट्रोनिक, डिजिटल र सामाजिक सञ्जाल प्लेटफर्महरू मार्फत प्रसारित अपमानजनक, भ्रामक र अप्रामाणिक कथनहरूको ध्यानमा राख्दै आयोगले सार्वजनिक बहसमा तथ्यात्मक शुद्धता अनि जिम्मेवार संचार आवश्यकतामाथि जोड़ दिएको छ। नासाले अर्को वर्षको अन्त्यतिर हुने आफ्नो अर्को आर्टेमिस तेस्रो मिशनका लागि 3 अमेरिकी अन्तरिक्ष यात्री र 1 इटालियन अन्तरिक्ष यात्रीको नाम घोषणा गरेको छ। यस मिशनले पहिलो पटक स्पेस एक्स र ब्लू ओरिजिनको चन्द्रमा प्रोब कक्षामा परीक्षण गर्नेछ। अमेरिकी अन्तरिक्ष यात्री आन्द्रे डगल्स, फ्रैंक रूबियो र रेन्डी वेंगस्किन, यूरोपेली अन्तरिक्ष एजेन्सीका इटालियन अन्तरिक्ष यात्री लुका पार्मिटानोसँग आर्मिटिस थर्ड चालक दल समावेश हुनेछन्। अन्त्यमा मुख्य समाचार फेरि एकपल्ट। 4,399 दिनका निरन्तर कार्यकाल पूर्ण गर्दै प्रधानमन्त्री मोदीले बनाउनुभयो भारतको इतिहासमा सबैभन्दा लामो समयसम्म सेवा पुर्याउने कीर्तिमान। केन्द्रीय मन्त्री परिषदले अहमदाबाद मेट्रो चरण 2A विस्तार सहित आन्ध्र प्रदेश स्थित अमरावतीमा केन्द्रीय सरकारी कार्यालय र आवासीय परिसर निर्माणको गरे अनुमोदन। सरकारद्वारा मनेरगाबाट विकसित भारत रोजगार ग्यारेन्टी र बीबीजी रामजी सहज र सुचारू रूपमा सञ्चालन गर्न राज्य एवं केन्द्र शासित प्रदेशहरूका लागि करोड़ रूपियाँको अन्तरिम बजेट विनियोजन प्रस्तावित। रक्षा मन्त्रालय

हवस् श्रोता, हजुरको फोनमा आधारित रमाइलो कार्यक्रम हेलो श्रोताको निर्धारित समय यही सकिएको छ। त आउँदो सप्ताह फेरि पनि हजुर समक्ष यसरी नै उपस्थित हुने नै छौ कार्यक्रम हेलो श्रोता लिएर। सुन्दै गर्नुहोला आकाशवाणी गान्तोक।

0: श्रोता तिन्जेल प्रस्तुति कार्यक्रम हेलो श्रोता
1: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
2: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
1: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
2: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
1: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
2: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
0: श्रोता अहिले समय रात्रिको 8:01 भइसकेको छ र हाम्रो यो रात्रिकालीन सेवामा यहाँहरूलाई लिएर आएका छौं एकै कलाकार आशा भोसलेको आवाजमा रहेका गजलहरू। त आउनु श्रोता, आशा भोसलेको आवाजमा सुन्नु यो प्रथम गजल।

श्रोताले अहिले सुनिरहनु भएको छ एकै कलाकार आशा भोसलेको आवाजमा रहेका केही गजलहरू। त आउनुहोस् उनैको आवाजमा यो अघिल्लो गजल सुनौं।

श्रोताले अहिले सुनिरहनु भएको छ एकै कलाकार आशा भोसलेको आवाजमा रहेका केही गजलहरू। त आउनु श्रोता, उनैको आवाजमा रहेको यो अन्तिम गजल सुनौ।

श्रोता तिन्जेल प्रस्तुत थियो एकै कलाकार आशा भोसलेको आवाजमा गजल। हामी आकाशवाणी गान्तोकको रात्रि प्रसारण सेवाबाट बोलिरहेका छौँ। अहिले समय रात्रिको ठिक 8:30 भइसकेको छ र अब प्रस्तुत छ कार्यक्रम सुर संसार अन्तर्गत पण्डित कुमार गन्धर्वबाट शास्त्रीय गायन खयाल राग देश।

0: एचआईभी एड्स सित सम्बन्धित प्रश्नहरूको लागि टोल फ्री हेल्पलाइन नम्बर 1097 मा कल गर्नुहोस्।
1: सिक्किम स्टेट एड्स कन्ट्रोल सोसाइटी गान्तोकद्वारा जनहितमा जारी।
2: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
3: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
2: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
3: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
2: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
3: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
4: Ensure your future with Central University of Sikkim. Admissions open at Sikkim University, a premier central university in the Northeast region for academic sessions 2026-27. Sikkim University offers modern facilities with sufficient infrastructural facilities and experienced professors committed to academic excellence. Apply now for undergraduate, postgraduate and PhD programs across diverse disciplines. CUET score is mandatory for UG and PG admissions. Online registrations open from 22nd May to 10th June 2026. Visit www.cus.ac.in for details and online application.
5: श्रोता भाउनुस कार्यक्रम सुर संसार अन्तर्गत सुनो पण्डित कुमार गन्धर्वबाट शास्त्रीय गायन खयाल राग देश।

मिडियम वेब 213.7 मिटर तथा 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोकको रात्रि प्रसारण सेवाबाट बोलिरहेका छौँ। श्रोता, अहिले समय रात्रिको ठिक 10 बजिसकेको छ र अब आउनुहोस् सभाको अन्त अर्थात् आजको रात्रि सभाको 10:30 बजेसम्म हामी मनोरञ्जन गरौँ विभिन्न हिन्दी फिल्मी गीतहरू सुनेर। आउनुहोस् श्रोता, हाम्रो यो प्रथम प्रस्तुति सुनौ बागी फिल्मबाट अभिजित अनि कविता कृष्णमूर्तिको आवाजमा सजेको यो गीत।

श्रोताले अहिले सुनिरहनु भएको छ विभिन्न हिन्दी फिल्मी गीतहरूको कार्यक्रम। आउनुहोस् अघिल्लो गीत सुनौ मोरा फिल्मबाट उदित नारायण अनि अल्का याग्निकको आवाजमा।

श्रोता यसरी गीत सुन्ने क्रममा हामी कार्यक्रमको अन्तिम चरणमा छौँ। त आजको अन्तिम प्रस्तुति छ कवि खुसी कवि गम फिल्मबाट अल्का याग्निक, सुनिधि चौहान, उदित नारायण, सुदेश भोसले अनि साथीहरूको आवाजमा यो गीत।

श्रोता समय यस बेला रात्रिको 10:30 भइसकेको छ। हस्त यिनै प्रस्तुतिसँगै हाम्रो आजको तेस्रो अधिवेशनका सम्पूर्ण कार्यक्रम यही समाप्त गर्ने अनुमति चाहन्छौ। भोलि बिहानी अधिवेशन लिएर यहाँहरू समक्ष पुनः उपस्थित हुनेछौ। तबसम्मलाई सम्पूर्ण युनिटलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्रि, जय हिन्द।